मिटर पश्चिममा रहेको टेरास बुद्रुइल नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ्दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको उक्त नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जुन 9 मा सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रूखलाई जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ्ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको छ। यस्तो निर्णय गर्ने टेरास भुद्रोइल क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।

36 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा बर्खाका लागि ठूला ढुङ्गा राखेर सड़क तयार गरी सवारी सञ्चालन गर्न लागि हो। अहिले रोसी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेला बेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ भने बाढीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने तयारी गरिएको छ।
2: मनसुन प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेको क्षेत्र, खोला नाला, नदी र पानीको बहाव उच्च हुन सक्ने, राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
1: चितवनको पर्यटन तथा होटल व्यवसायका लागि असार सुस्त मानिन्छ। यस वर्षको असार भने फरक रह्यो। फरक मात्र रहेर चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको, नत्र त बढ्दो गर्मी, वर्षाको सुरुज जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेगौली, भरतपुर र नारायणगढ़ क्षेत्रका होटल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मसम्भा, रंगरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्दछ।
2: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्याङ्कलाई विभिन्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको प्रतिनिधि मण्डलले बिहिबार नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरेको थियो। चेम्बरले ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।
1: भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाई मारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 धनादेवी धामीले 5,00,000 क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5,00,000 उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5,00,000 रुपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको हो।
2: बुटबल उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 3,09,00,000,00 22,21,200 रुपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले बुधबार आयोजित नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटबल सहर भन्ने नारालाई केन्द्रमा राखेर आगामी वर्षको योजना तथा कार्यक्रम अघि बढाइने बताउनुभयो।
1: अब शेयर बजार। पछिल्लो समय नेप्सी परिसूचक घट्दो क्रममा रहेको छ। यो क्रमले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार 26.16 अङ्क घटेको नेप्से, बुधबार भने 14.45 अङ्कले घटेको छ। यो दिन 2,668.56 बिन्दुदेखि खुला भएको नेप्से परिसूचक 2,678.29 बिन्दुसम्म पुगेको थियो भने 2,633.93 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: नेपाली खबरमा अब विदेशका खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1,094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 155 जना निको भएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत अहिले दुईवटा खेल भइरहेको छ। हाइटी विरुद्ध मोरक्कोले अग्रता लिएको छ भने ब्राजिल र स्कटल्याण्ड बीचको खेल पनि अहिले जारी रहेको छ। अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप 2026 समसीको निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेमार मैदान छिरेका छन्। स्कटल्याण्ड विरुद्धको खेलमा 3-0 सहज अग्रता भइरहेका बेला खेलको 6 मिनटमा नेमार मैदान छिरेका हुन्। जारी विश्वकपमा नेमार मैदान छिरेको यो पहिलो पटक हो भने हाइटी विरुद्ध मोरक्कोले अग्रता लिइरहेको छ। पहिलो पटक अग्रता लिन सफल भएको हो। खेल अहिले जारी रहेको छ।
2: अब विचार विश्लेषणको पालो। रासोपाको अर्थ राजनीतिक प्रस्तावना शीर्षकमा विचार छापिएको छ। रासोपा महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेज हो यो। प्रस्तुतकर्ता डाक्टर स्वर्णिम वाग्लेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन, उत्तरदायी लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी व्यवस्था बदल्ने होइन, व्यवस्थाले दिने परिणाम बदल्ने हो। संकल्पका साथ उभिएका छौं। हामी विश्वास गर्छौं कि नेपालको भविष्य निराशा, निर्भरता र विभाजनमा होइन, स्वतन्त्र नागरिक, सक्षम संस्था, सृजनशील उद्यमशीलता र साझा राष्ट्रिय आकांक्षामा निहित छ।
1: रासोपा महाधिवेशन केही आशा केही निराशा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। गगन र रविको अङ्कमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भन्ने कुरालाई प्रत्यक्ष देखाएको अनुभव गरियो भने रवि र बालिनले गुट निर्माण नगर्न जोडका साथ निर्देशन दिनुले रासोपाभित्र गुट निर्माण गर्न सुरु भइसकेको तथ्यलाई पनि उजागर गरिदियो। रासोपाले लोकतन्त्रलाई अगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रभाव गरियो। त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकार प्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुनमा सुगन्ध हुने थियो। यो त उही एमालेमा केपी ओली निर्विरोध हुनै पर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो।
2: सार्वजनिक नीतिमा जनविश्वास शीर्षकमा दीपक ढकाल गोर्खापत्रमा लेख्नुहुन्छ। सार्वजनिक नीति शक्तिको नभई नागरिक र राज्य बीचको जीवन्त विश्वासको धरोहर हो। असल नीति निर्माणका लागि सही समस्याको पहिचान, प्रणालीगत सोच, तथ्यपरक इमानदारी र कार्यान्वयनको सामर्थ्य जस्ता आधारभूत खम्बा आवश्यक पर्छन्। नेपालको मुख्य चुनौती नीतिको अभाव नभई त्यसलाई नागरिकको जीवनसम्म पुर्याउने क्षमताको कमी हुनु हो।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
6: सिप हुन्छ साथमा, रोजगारी हातमा।
5: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई, एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
6: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 3122 र 98550 3123।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 6353 98550 7701 र 98550 7703।
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98550 26 440।
10: It's 6 o'clock, अहिले 6 बजेको छ।
11: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल असार 11 गते बिहिबार, सन् 2026 जुन 25 तारिक जेठ शुक्ल पक्षको निर्जला एकादशी तिथि।
13: काया कैरन का साथमा
14: किसान पाइप प्रोडक्ट्स प्राली,
13: राष्ट्रको शान किसान,
14: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
11: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: रासोपा महाधिवेशनमा मतदान सुरु, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामी छानेर वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
11: रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्।
12: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड।
11: पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड।
12: र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्यान्ड र बोस्निया नकआउट चरणमा प्रवेश।
15: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
16: स्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
17: हिमस्टार फर अ कम्प्लिट होम।
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
19: NMB Capitalको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capitalको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: काया कैरनमा अब खबरको सिलसिला। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान सुरु भएको छ। महाधिवेशन सुरु भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान सुरु भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरुद्ध परेका दावी विरुद्धको छानबिन, उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्र उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुराना पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। महाधिवेशनमा विचार, सिद्धान्त, मार्गदर्शनमा खासै ध्यान दिइएको देखिएन। पार्टीको राजनीतिक संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ। सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति सोडेम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदन वा महामन्त्री कविन्द्र बुर्ला कोटीले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल नै भएन। त्यस्तै अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा पनि छलफल भएको न। निर्वाचन कार्यक्रममा पनि त्यत्तिकै विलम्ब गरिएको छ। पहिलो महाधिवेशन भएका कारण भद्रगोल देखिएको छ। महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर देखिएको छ। महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। कतिपय प्रतिनिधि मतदानै नगरी फर्किएका पनि छन्। यस्तै रासोपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डाक्टर सोनिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन, प्रदेश सभाको खारेजी र 753 पालिकाको संख्यामा 1/3 कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोध सुरु भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यलको अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति सोडेम वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। विश्लेषकहरूका अनुसार रासोपाले संघीयता कार्यान्वयनको समस्याबारे स्पष्ट मार्ग चित्र नदी अलमलको अवस्था सिर्जना गरेको छ। कान्तिपुरमा खबर छ।
12: कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरुद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यतिकै बसेका काठमाडौँको चन्द्रगिरी नगरपालिकाका एक पुरुषको गएको शनिबार ज्यान गएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरुषको उपचारका क्रममा ज्यान गएको हो। उहाँलाई केही हप्ता अगाडि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेक राई गर्दा पनि उहाँको ज्यान गएको डाक्टरहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उहाँको ज्यान जाँदैन थियो। ती पुरुषका आफन्तहरूको भनाइ उद्धृत गर्दै शुक्रराज अस्पतालका एक डाक्टरले भन्नुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरुद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरुद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कडा रोक लगाएको अधिकारीहरू बताउँछन्। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। यसैबीच यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैजा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले काठमाडौँ उपत्यका। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिजो मात्रै काठमाडौँ उपत्यकाका 5 बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेगरी 11 जिल्लाका 87 बर्ड फ्लू पुष्टि भएको छ। झन्डै 6 लाख पंक्षी, 10 लाख अन्डा, 2 लाख किलो दाना नष्ट गरिएको छ। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
11: आर्थिक वर्ष 2083-84 लागि 753 पालिका मध्ये 724 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश पालिकाले यस अघिका अधुरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड दिएका छन्। कतिपय दुर्गम क्षेत्रका पालिकाले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न पालिकाका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आउँदो 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी पालिकाले बजेटलाई प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही पालिकाका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका हुन् भने केहीमा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेका हुन्। पालिकाले असार 10 गतेभित्र बजेट नगरसभामा नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार 6 महानगरपालिकाले बजेट सभामा पेश गरिसकेका छन्। काठमाडौँ, भरतपुर र पोखरा महानगरपालिकाले यस अगाडि नै बजेट सभामा पेश गरिसकेका छन् भने हिजो ललितपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाले पनि बजेट पेश गरेका छन्। स्थानीय सरकार सञ्चालन अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै पालिकाले आउँदो आर्थिक वर्षका लागि आफ्नो गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सभामा पेश गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगरसभाले पारित गर्नुपर्ने व्यवस्था ऐनमा छ। असार 10 गतेभित्र सभामा बजेट पेश नगर्ने र असार मसान्तभित्र सभामा बजेट पारित नगर्ने पालिकाको बजेट खर्च गर्न र राजस्व सङ्कलन गर्न पाउँदैनन्। गोर्खापत्रमा खबर छ। काया कैरनमा डुबेर ज्यान जाने घटना र बच्ने उपायबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
20: यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
21: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
20: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
21: सम्पर्क 9847531034 र 9743443915।
22: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
23: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था।

0: पाल्ने त्यसमा पनि घाटै लाग्यो चुर्नुकै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लाग्यो होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र
6: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले रासोपा महाधिवेशनमा मतदान सुरु नीति ओजेलमा नेतृत्वमा अन्थाप प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि संहिताबारे लामी छानेर वागेलेको प्रस्तावमै अन्तर विरोध रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू किसानले अझै राहत पाएनन् 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश लगायतका खबर प्रस्तुत गर्यौं
7: अब बाँकी खबर गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ आज पनि देशका हिमाली र पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ यसैबीच गर्मी धेरै बढेपछि वीरगन्जका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ गर्मीको बेला चर्को घामबाट जोगिन पौडी खेल्न जानेहरू पनि धेरै हुन्छन् पौडी खेल्दा होसियार अप्नाइएन भने डुबेर ज्यान जाने जोखिम धेरै हुन्छ यो बेला बाढीका कारण पनि डुबेर ज्यान गुमाउनेहरूको संख्या बढ्ने गर्छ साथी महेश गेवालीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग डुबेर ज्यान गुमाउने घटना र बस्ने उपायबारे कुरा गर्नु भएको छ
8: एक सर्वप्रारम्भिक अध्ययनमा चाहिँ यो 15-35 वर्षभित्रको युवा वर्गहरू चाहिँ बढी डुबेर मर्नेमा परेको छ भनेर पनि गरेको छ भनौँ बुढाबुढीहरू चाहिँ बढी अब घरैतिर बस्ने उहाँहरू चाहिँ अलिक मुभमेन्ट बढी हुने अनि त्यसपछि खोला किनारमा पोखरीतिर बढी जाने काम पनि उहाँहरूले गर्ने नदी होइन खोलाहरूमा नै डुबेर मरेको नै बढी पाइन्छौँ
9: अनि डुबेर हुने दुर्घटनाबाट बस्न चाहिँ आम सर्वसाधारणले अप्नाउनु पर्ने मुख्य सावधानी चाहिँ के हुन्
8: सबैभन्दा पहिला चाहिँ डुबेर मृत्यु भनेपछि हामीले नदी किनारहरू पानी जमेका ठाउँ खाल्डा खुल्डीहरू जहाँ पानी जमेको छ त्यसको गहिराई कति छ भन्ने थाहा हुँदैन त्यसको वरपर पनि जानु भएन होइन आफ्ना घरहरू पनि खाल्डा खाल्डी छ पानीले भरिएको छ भने त्यो खाल्डा खाल्डीहरू पनि समयमै पुर्नुपर्छ बालबच्चाहरू पनि गएर डुबेर मृत्यु हुने सम्भावना पनि हुने भयो भने अर्को विषय चाहिँ अब पौडी खेल्न जाँदादेखि लिएर नदी किनारमा हेर्दाखेरि पनि सावधानी अप्नाउनुपर्छ बच्चाहरू जान्छन् भने अलिकति ठुलो मान्छेको निगरानी बिना चाहिँ उहाँहरूलाई खोला नदीतिर पानी भएको ठाउँमा जान दिनु भएन अब ठुलै मान्छे हुनुहुन्छ भने पनि घाम फाल्ने नदी किनारमा जाने गर्नु भएन अर्को कुरो स्विमिङ गर्न जान्नेहरूले पनि एकदमै सावधानी अप्नाएर त्यहाँको पानीको भाव कत्रो छ त्यो सबै विषयहरूलाई चाहिँ ध्यान दिएर अलि सतर्क अप्नाएर पनि जानुपर्ने हुन्छ
9: अनि कुनै व्यक्ति डुबिरहेको कसैले देख्नुभयो भने त्यति बेला चाहिँ के गर्नुपर्छ
8: डुबेको छ भन्ने बित्तिकै चाहिँ हतनपत आफै उहाँलाई निकाल्न जान त झनै खतरनाक नै हुन्छ उहाँ आफ्नो स्वयंको लागि पनि होइन एक्लै गएर नसक्ने पनि हुनसक्छ त्यसको लागि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ सबैलाई तुरन्त खबर गर्ने वरिपरिको आफ्नो समुदाय नजिकको छन् उहाँहरूलाई मद्दत मागेर उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ होइन अब हाम्रो सरकारी निकाय भन्नुपर्दाखेरि नेपाल प्रहरीलाई हाम्रो विपद सम्बन्धी

0: 11:49 नम्बर छ, टोल फ्री नम्बर त्यसमा, अनि 100 नम्बरमा स्थानीय पालिका त्यहाँ नजिकको हुनुहुन्छ होइन, नेपाल सरकारका संयन्त्रहरू जति सेक्युरिटीहरूदेखि लिएर पालिकाहरू, सिडिओ कार्यालय वा नदी नजिकको समुदायहरू, विशेष गरी त त्यहाँ समुदाय नै फर्स्टमा हुने भएको भएर वरपरका मान्छेलाई खबर गरेर सहयोग गरेर तुरन्त उहाँलाई रेस्क्यु गर्नुपर्ने
1: हुन्छ। यो बेलामा चाहिँ आम नागरिकलाई आफू जोगिनको लागि के सुझाव सल्लाह दिनुहुन्छ सबैलाई?
0: यो समयमा अब धेरै सक्रिय नभए पनि अलिक कमजोर भए पनि बिस्तारै त्यो मनसुन चाहिँ अलिकति सक्रिय हुँदै जाने नै छ, त्यो भएर कतिपय ठाउँहरूमा डुबानका समस्याहरू पनि देखिन सक्छन्। सबैले आम मानिसले जनमानसमा चाहिँ पहिला त बढी भारी वर्षा ठुलो पानी आइरहेछ भने भएछ बाहिर त्यस्ता ठाउँहरू ननिस्किनु राम्रो हुन्छ, त्यो पानीको भाव कम नभएसम्म आफू सुरक्षित स्थानमा बस्ने वा घरमै बस्ने वा बाहिर हुनुहुन्छ भने पनि सुरक्षित ठाउँमा बस्नुपर्ने हुन्छ। अर्को कुरो हेर्दाखेरि सानो देखियो भने खाल्टा खुल्लीहरूमा सानो थोरै पानी छ भनेर हामीले क्रस गर्न लाग्दा वा आफूले टेकेर जम गर्न लाग्दाखेरि पनि कहिले त्यसरी पनि मान्छेहरू डुब्नु भएको छ, त्यहाँ गहिरो कति चाहिँ थाहा हुँदैन, त्यही भएर साना भए पनि हेलचाक्री नगर्ने, खाल्डा खुल्लीका नजिक नजाने, खाल्डा खुल्लीभित्र जाने कोसिस नगर्ने, सजग भएर हिँड्ने, लगायत खोला नदी किनार जहाँ बढी बहाव छ पानीको त्यसको नजिकहरू नजाने, अरू जान लाग्नु भएको छ भने पनि उहाँहरूलाई पनि सचेत गराउने र केही गरी कसैलाई समस्या परिहाल्नु भने यहाँहरू एकअर्का मिलेर सपोर्ट गर्ने र सँगसँगै मैले अघि भनेका नम्बरहरूमा निकायहरूमा चाहिँ सपोर्टको लागि चाहिँ मद्दत माग्नु छ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महत। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सुलोचना विष्ट हो, समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको, मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
10: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98550-50934।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी,
2: यहाँबाट मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
14: अब बाँकी खबर। महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ। हिजो कूटनीतिमा महिला सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर छेत्री बताउनुहुन्छ। उहाँले निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समय बढ्दै गएको छ। यस्तै परराष्ट्र मन्त्रालयमा गएको वर्ष भित्रिएको जनशक्तिमा महिलाको संख्या उल्लेखीय रहेको थियो। मन्त्रालयको कुल जनशक्ति 375 जना मध्ये 108 जना महिला छन्। अन्य सेवाबाट काजमा रहेका 85 मध्ये पनि 15 जना महिला छन्। वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दुर्पदा सापकोटा र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राकार निर्णायक पदमा रहनु भएको छ। वर्तमान समयमा नेपालको विभिन्न देशमा रहेका 31 राजदूतावास मध्ये 6 दूतावास महिला राजदूतले हाँकिरहेका छन्। कूटनीतिमा अब्बल महिला आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीको लहर फैलिँदा फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ। लाखौँ मानिस अत्यधिक गर्मीको मारमा परेका छन् भने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ। पेरिसमा तापक्रम झन्डै 41 डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा 39 देखि 43 डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ। पश्चिम फ्रान्सका केही ठाउँमा 43 डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढी भूभागमा रेड हिट अलर्ट जारी गरिएको छ। अत्यधिक गर्मीका कारण पेरिसका प्रसिद्ध पर्यटक स्थल लुब्र संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगावि बन्द गरिएका छन्। पछिल्लो एक हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। वन डडेलको जोखिम बढेपछि विभिन्न क्षेत्रमा 100 अग्नि नियन्त्रक परिचालन गरिएका छन्।
14: अब खेल खबर। विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्यान्ड र बोस्निया नकआउट चरणमा प्रवेश गरेका छन्। समूहको खेलमा ब्राजिलले स्कटल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो। ब्राजिलले स्कटल्यान्डलाई 3-0 हराएको छ। अमेरिकाको मियावी स्टेडियममा खेलको 7 मिनटमा भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबदबा कायम राख्यो। खेलको 60 मिनटमा म्याथियस क्युनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। खेलको 77 मिनटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गरेनन्। पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ। यस्तै एटलान्टा स्टेडियममा हाइटीमाथि 4-0 जित निकालेको छ मोरक्कोले। मोरक्कोका लागि अहरम हाकिमीले 39, इसामेल साइबेरीले 46, सुफायान रहमीले 78 र जाकिरिया अल ओदीले थप समयमा गोल गरे भने हाइटीका लेनी जोसेफ र विस्वान इसिडोरले क्रमशः 10 र 43 मिनटमा गोल गरेका छन्। मोरक्कोको यसअघिका दुई खेलमा ब्राजिलसँग 1-1 बराबरी खेलेको थियो भने स्कटल्यान्डसँग 1-0 विजयी भएको हो। लगातार 3 खेलमा हार बेहोरेसँगै अङ्कविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ भने 52 वर्षपछि विश्वकपमा सहभागी हुँदै हाइटीले 2 गोलको रेकर्ड भने राखेको छ। यसैबीच विश्वकप फुटबलको समूह बी अन्तर्गत स्विजरल्यान्डले क्यानाडालाई 2-1 पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जोहान मान्जावीले गोल गर्दै स्विजरल्यान्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि 1 गोल फर्काए पनि टोली हारबाट जोगिन भने सकेन। यो जितसँगै स्विजरल्यान्ड लगातार 4th विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। यता बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई 3-1 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। 18 वर्षीय केरिम अला जबेगोभिचको आकर्षण गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन म्याकिमले तेस्रो गोल थपेका हुन्। जितसँगै बोस्नियाले 4 अङ्क जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड टु हेड नतिजाका आधारमा तेस्रो स्थानमा रह्यो। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये पछि परेर अघिल्लो चरणमा पुग्ने आशामा अन्य समूहका नतिजा कोर्नुपर्नेछ। कतार भन्ने 1 अङ्कसहित प्रतियोगिताबाट बाहिरिएको छ। विश्वकपमा अहिले बिहान 7:15 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दैछन्।
2: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले ल्याएका 8 अध्यादेशमध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढेका छन् भने बाँकी 4 स्वत निष्क्रिय हुने सम्भावना बढ्दै गएको खबर आजको हिमालय टाइम्सले छापेको छ।
14: विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। बिहिबारदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। आज विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित भए गराएका 7 जना प्रतिवादीको बयान सकिएको र बहस आजदेखि प्रारम्भ हुने बताउनुभयो।
2: राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना बनाउन थालेको 20 वर्ष नाग्यो। राज्यको ढुकुटीबाट 22 अर्ब भन्दा बढी खर्च पनि भइसकेको छ तर अहिलेसम्म 44% मात्रै काम भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
14: भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपी का कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका मा रहेका 53 चिया उद्योग फेरि सञ्चालनमा आउने भएका छन्।
2: कैलालीको भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा कहाँ वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5,00,000 रुपियाँ क्षतिपूर्ति पाउनु भएको छ।
14: बाढीले क्षति गरेको बिपी राजमार्गमा मध्य असारदेखि गाडीहरू सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा गुराबेल तहसम्मको काम र केही ठाउँमा बर्खाका लागि ठूला ढुङ्गा राखेर सडक तयार गरी गाडी सञ्चालन गर्ने तयारी भइरहेको खबर कान्तिपुरमा छ।
2: दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादन भई नगद आप्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई साउमा गाब्न सक्ने ब्याज पुँजीकरण व्यवस्था गरिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
14: लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान हुने किसिमका नीति आउँदा मौद्रिक नीति मार्फत ल्याउन नेपाल उद्योग परिसंघ सीएनआई र चेम्बर अफ कमर्सले सुझाव दिएका खबर कान्तिपुरले लेखेको छ।
2: काया कैरनमा अब पालो उखानको
14: जस्तो आदर उस्तै सत्कार।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
14: राजसभा महाधिवेशनमा मतदान सुरु, नीति ओझेलमा नेतृत्वमा हानथाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध,
2: रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्,
14: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश, अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड,
2: पश्चिमी युरोपमा अत्यधिक गर्मी, फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड,
14: र विश्वकप फुटबलमा ब्राजिल, मोरक्को, स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश, अहिले केही बेरमा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले हिमालय टाइम्सबाट चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा परेपछि होटलवालालाई जरिवाना तिर्याइएको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे यही विषयमा कुरा गर्दैछन् अनि एकजनाले भन्दैछन्, शान्तिपूर्ण आन्दोलनमा घुसपेट मिसाए जस्तो सानोतिनो अपराध हो र अन्नामा माछाको काँडा मिसाउनलाई, अनि कारवाही किन नगर्ने त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
15: 93.2 स्वदेश एफएम। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्र.com र नेपाली नेटवर्क.com मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। र विशेष गरी धेरैभन्दा धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी चर्चा गर्ने गर्दछौँ, देशका समसामयिक विषयहरूमा बहस र चर्चा गर्ने गर्छौँ। र यतिखेर चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन गरिरहेको छ र प्रथम महाधिवेशन निकै रस्साकस्सीका साथ यतिखेर हुँदैछ। करिब करिब 3 दिनका लागि समय सीमा तोकिएको महाधिवेशनको 5 दिन लागेको छ। एक दिन मात्रै महाधिवेशन नाग्दाखेरि करोड बराबरको खानपिन राष्ट्रिय स्वतन्त्र पार्टीले गराउनु पर्छ भन्ने खालका विषयहरू पनि आएका छन्। धेरै आकांक्षीहरू हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिरहेको छ। संहिताबारे लामिछाने र सलिम वाग्लेको प्रस्तावमै अन्तर्विरोधको विषय पनि आएको छ। संहिता कार्यान्वयन गर्ने भन्दा पनि पश्चगामी बाटोमै फर्किने सन्देश राज्यसभाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्। भद्रगोल व्यवस्थापनले महाधिवेशन प्रतिनिधिलाई शास्ति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ राष्ट्रपतिको प्रस्तावले फेरि व्यक्तियो प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख र पूर्ण समान पार्टीको बहस। राष्ट्रिय स्वतन्त्र पार्टीले देखेर भनिरहेको छ, प्रदेश समस्या खारेज गर्नुपर्छ, स्थानीय तहलाई गैर दलीय बनाउनुपर्छ भन्ने ढङ्गले पनि चर्चा र परिचर्चाहरू भइरहेका छन्। आजको दिनमा संघीयता कानुनतर्फ राजनीतिक दलहरू उद्धत भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको यो बहसले यतिखेर तरङ्ग सिर्जना गरेको छ। आदरणीय श्रोता, तपाईँ मासु खानुहुन्छ, एकदमै ध्यान दिनुहोला। 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको छ। कुखुरा कुखुराको मासु खान एकदमै ध्यान गर्नु होला। करिब 6 लाख पन्छी, 10 लाख अन्डा र 2 लाख किलो दाना नष्ट। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। समयमै बर्ड फ्लू चिनौ, समस्याको निदान गरौं। आदरणीय श्रोता, आजको हामी बहसमा यसका विषयमा पनि चर्चा गर्न चाहन्छौ। स्वास्थ्यको एकदमै ख्याल गर्नु होला। मासु जन्य चीजहरू, कुखुराका मासुहरू नखानु होला। अहिलेको अवस्थामा बर्ड फ्लू यतिखेर उत्कर्षमा छ। आदरणीय श्रोता, आजको नेपाली बसलामा हामी चर्चा गर्न चाहन्छौ, परिचर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा प्रतिनिधिको विवादले भद्रगोल छ। राज्यसभाको महाधिवेशन, त्यहाँ कतिपय महाधिवेशन प्रतिनिधिहरूले र कतिपय केन्द्रीय सदस्यका उम्मेद्वारहरूले पनि यसमा अब्जेक्सन जनाएका छन्। अल्फाबेट पनि मिलाइएको छैन, भद्रगोल ढङ्गले नाम लेखिएको छ। कहाँ हो के हो चिन्नै गाह्रो छ। 350 भन्दा बढी केन्द्रीय सदस्यहरू, ती केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् व्यक्तिहरूले। आज श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ। ओलीकै निर्देशनमा ठेक्का टुक्रियाइयो भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आए। पासपोर्ट सफाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राजधानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 6 जनाको बयान पूरा भएको छ।
16: राष्ट्रिय मानवाधिकार आयोगका आयुक्त मिहिर ठाकुर हुनुहुन्छ। ठाकुरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
17: नमस्कार
16: मिहिर सर, अब
17: सहभागी गराउनु भएकोमा धन्यवाद।
16: देशभरका धेरै नेपालीहरू र विश्वमा पनि डिजिटल प्लेटफर्म मार्फत पनि धेरै नेपालीहरूले सुनिरहनु भएको छ यो कार्यक्रम, होइन? राष्ट्रिय मानवाधिकार आयोगले भाद्र 23 र 24 को घटनालाई लिएर मिहिन ढङ्गले सूक्ष्म रूपले अनुसन्धान गरेर जुन किसिमको प्रतिवेदन बुझाएको छ त्यसको कार्यान्वयनमा त ढिलाइ भइरहेको छ नि त, सरकारले ढिलाइ गरिरहेको छ नि त मिहिरजी।
17: हजुर,
16: भाद्र 23 र 24 को विद्रोहको जुन प्रतिवेदन तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर बुझाउनु भयो सरकारलाई, होइन, त्यसको कार्यान्वयन त हुन सकेका छैन अहिलेसम्म।
17: ल, राम्रो प्रश्नबाट उठान गर्नुभयो। सर्वप्रथम यहाँलाई धन्यवाद, यहाँको रेडियो नेटवर्कलाई र मेरा कुरा सुनिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई मेरो नमस्कार। हामीले जेएनजी आन्दोलन जुन भद्र 23 र 24 गते भयो र त्यसमा जुन व्यापक जनधनको क्षति भयो, शक्तिको दुरुपयोग भयो र त्यसमा जेवार को थिए, कसको मानव अधिकार कसले हनन गर्यो, कस्तो मानव अधिकार हनन भयो आदि विषयमा हामीले विस्तृत रूपमा निर्णय गऱ्यौँ र त्यो निर्णय गरेर 2083 साल जेठ 12 गते हामीले निर्णय गरेका थियौँ। जेठ 12 गते र जेठ 12 गते निर्णय गरेर हामीले सरकारलाई, नेपाल सरकारको प्रधानमन्त्री कार्यालयलाई
16: प्रतिवेदन पेश गर्नु
17: 13 गते हामीले सरकारलाई पठायौँ है। र त्यो पठाउँदाखेरि सबै सब सिफारिसहरू थुप्रै छन्। अब त्यो सिफारिसहरू करिब करिब सबै कुरो मिडिया मार्फत होइन समाचारहरू पत्रिकाहरूमा सबै निस्किसकेका छन्। अहिले यहाँको जुन प्रश्न आयो ढिलाइ भइरहेछ, कुरो के हो भने राष्ट्रिय मानव अधिकार आयोग
16: अनि यो प्रतिवेदन त कार्यान्वयन गर्नुपर्छ नि त, होइन? यो त सरकारलाई चुनौती हुन्छ नि त अन्तर्राष्ट्रिय रूपमा।
17: भन्दैछु, त्यो ऐनले चाहिँ के भन्छ भने आयोगका सिफारिसहरू सरकारले 3 महिनाभित्र कार्यान्वयन गर्नुपर्छ, गरिसक्नुपर्छ। 3 मन्थ्स डेड लाइन हुन्छ। हामीले पनि निर्णय गर्दाखेरि त्यही कुरो उल्लेख गरेका छौँ। आज चाहिँ अहिले 1 महिना लगभग भएको छ त्यहाँ धाको, अरू पनि 2 महिना बाँकी नै छ। अब यो 3 महिनाको अवधि किन कानुनले दिएको छ भने कि कुनै सिफारिसहरू सरकारलाई कार्यान्वयन गर्न, एक्जिक्युट गर्न या अरू कसैलाई, सरकारलाई मात्रै होइन अरू जुनसुकै निकाय जुनसुकै व्यक्तिलाई हामी त्यसरी निर्णय गरेर सिफारिस गर्छौँ कार्यान्वयनको लागि, त्यसबाट प्रभावित हुने व्यक्तिहरूले हामीलाई त्यो निर्णय चाहिँ पुनर्विचार गरियोस्, पुनरावलोकन गरिदिनुहोस् भनेर पनि आउने एउटा टाइम दिनु हुन्छ। त त्यस कारण 3 महिना जुन छ नि, यो जेठदेखि असाढ भयो, असाढबाट साउन भदौ, भदौ 12 गतेसम्म अहिले सरकार समक्ष हाम्रो त्यो समय सीमा छ। त्यो समय सीमाभित्र भएन भने मात्रै होइन हामीले अनि फेरि सरकारलाई सोध्न सक्छौँ किन भयो, किन गर्नु भएन, किन के कारण अड्कियो, यी कुराहरू आउँछन्।
16: होइन मिर ठाकुरजी, एउटा कुरा के बताइदिनुहोस् भने मानव अधिकार आयोगको यो एउटा संवैधानिक अङ्ग हो होइन, यो मुलुकको यो देशको, जुन ढङ्गले यो आयोगको प्रतिवेदन आयो, यो पनि त पूर्वाग्रह ढङ्गले प्रतिवेदन आयो भनिएको छ नि त होइन, त्यसमा पनि त धेरै कुराहरू चाहिँ ल्याप्सेस छन् नि त त्यो प्रतिवेदनमा।
17: दुःखद कुरा छ, हेर्नुहोस् हामी चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म चाहिँ आजसम्म म न्यायाधीश भएर काम गरेको मान्छे पनि हुँ, त मेरो अहिले आयोगको नेतृत्व जो हुनुहुन्छ अध्यक्षज्यू त बहादुर मगरज्यू, उहाँ लामो समय न्याय सेवामा बस्नुभयो, सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश भएर रिटायर हुनुभयो, त्यस कारण के छ भने हामीले अरू पनि जो आयोगमा हुनुहुन्छ मेरा कलिग्सहरू साथीहरू होइन सबै हामी स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रतिबद्ध छौँ। कसैको दबाबमा कसैको प्रभावमा न त विगतमा काम गरियो न आज गरिँदैछ, त्यस कारण अब कसैले हामी पूर्वाग्रही भयौँ हामीले चाहिँ निष्पक्षता मेन्टेन गरेनौँ भनेर आरोप लाउनुहुन्छ भने अब हाम्रो निर्णयहरू सिफारिसहरू आफै बोल्छ, त्यो चाहिँ स्पिकिङ अर्डरै हो, सबै तर्क कारण हामीले खोलेकै छौँ प्रमाणहरू। अब आरोप लगाउनेलाई त मैले के भनौँ, तर आम जनसमुदायलाई के आश्वस्त पार्न चाहन्छु भने हामीले बडो गहन रूपमा बडो मसिनो तरिकाले होइन निर्णय गऱ्यौँ, र एउटा कुरो के भन्न चाहन्छु भने कि जुन कुरो फैसलामा हाम्रो सिफारिसमा निर्णयमा सबै कुरो त लेखेर सम्भव छैन, अब त्यो त विद्वानहरूले कानुनविदहरूले मानव अधिकार कर्मीहरूले सञ्चारकर्मीहरूले पत्रकार मित्रहरूले उहाँहरूले चाहिँ विश्लेषण एनालाइसिस गर्ने हो, तर एउटा कुरो म के निवेदन गर्न चाहन्छु भने कि हामी कहाँ नेपालमा राजनीतिक द्वन्द्वहरू धेरै भए धेरै, अहिले नै हामी 2046 सालदेखि लिएर 2082 सालसम्म लाइन लिने हो भने होइन कति आन्दोलनहरू, जनआन्दोलन भनौँ, जनविद्रोह, सशस्त्र विद्रोह, जेएनजी विद्रोह, अब यो विद्रोह भनेको किन हुँदो रहेछ भने यसका चाहिँ अलिकति हामीले कारणहरू त त्यहाँ लेख्यौँ है, तर यसको कारण के छ भने जब द्वन्द किन हुन्छ, जब कसैको मानव अधिकारमाथि कसैले राज्य पक्षले वा कसैले हस्तक्षेप गर्छ अनि द्वन्द सृजना हुन्छ, र द्वन्दको टाइमली व्यवस्थापन गर्न सकेन भने त्यो के हुन्छ भने बडो त्यो बडो जटिल बन्दो रहेछ, र हामी कहाँ यो द्वन्द हुनासाथ मानव अधिकार कसैको न कसैको हनन हुन्छ हुन्छ, चाहे त्यो जीवनको विषय होस्, चाहे स्वतन्त्रताको कुरा होस्, मर्यादाका कुरा होस्, त्यो कुराहरू प्रभावित हुन्छ।
16: होइन विश्वमा धेरै घटनाहरू देखिएका छन् अहिले होइन, विभिन्न युद्धहरूमा चाहिँ होइन अबुध बालबालिकाहरू मारिएका छन्, महिलाहरू मारिएका छन् होइन, युद्धमा चाहिँ चपेटामा परेका छन्, त्यसका बारेमा कसैले पनि बोल्ने एउटा ल्यागत राखिरहेको एउटा अवस्था छैन होइन, समस्याहरू त धेरै छन्। हेर्नुहोस् मेरजी, तर एउटा कुरा चाहिँ जनतालाई के बताइदिनुहोस् भने मानव अधिकार आयोगले जुन किसिमको प्रतिवेदन बुझायो, यो प्रतिवेदन कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा त्यहाँ डामिएका व्यक्तिहरूका हकमा होइन अन्य हिसाबले चाहिँ यो कतिको स्ट्रङ हुन्छ यो प्रतिवेदन चाहिँ, यसका असरहरू के हुन सक्छन् यदि कार्यान्वयन भएन भने?
17: अब एउटा कुरो त प्रश्न भनौँ यहाँहरूलाई कि यसपालि आयोगको जुन निर्णय छ नि, त्यो जेएनजी विद्रोहको विषयमा, जेएनजी आन्दोलनमा जुन भयो त्यसमा आयोगले पहिलो पटक मुद्दा चलाउनको लागि अमुक अमुक अमुक पदाधिकारीहरूलाई होइन मुद्दा चलाउन होइन मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा मुद्दा चलाउन नेपाल सरकारलाई सिफारिस गरेको यो पहिलो घटना हो, पहिलोचोटि पहिलो। अब यो मानव अधिकार उल्लङ्घनकर्तालाई के सजाय गर्ने होइन, मानव अधिकार उल्लङ्घनकर्तालाई होइन के सजाय गर्ने भन्ने बारेमा अहिलेसम्म हामीले कानुन बनाइसकेका छैनौँ है। अब त्यसका लागि यसपालि हामीले सरकारलाई के भनेका छौँ भने कि मानव अधिकार उल्लङ्घनकर्तालाई यो सजाय दिनुपर्छ, यस्तो यस्तो सजाय दिनुपर्छ भनेर सिफारिस गरेका छौँ, र त्यो कानुन नबनुन्जेलसम्म है यसलाई हामीले सिफारिस गरेको जुन छ नि होइन मानव अधिकार उल्लङ्घनकर्तालाई यस किसिमको सजाय दिनको लागि पनि हामीले सिफारिस गरेका छौँ, र सम्भव भयो भने पश्चातवर्षी असरको पनि कानुन बनाउन चाहिँ हामीले सरकारलाई सिफारिस गरेका छौँ, किनभने सर्वोच्च अदालतले धेरै अगाडि नै मानव अधिकार उल्लङ्घनका सवालमा पश्चातवर्षी कानुन बनाउन सकिन्छ भनेर चाहिँ निर्णय गरेको छ, नेपाल सरकारलाई सिफारिस पनि गरेको छ। त्यसलाई पनि टेक्यौँ र अरू देशका पनि अनुभवहरूलाई हेरेर हामीले के निष्कर्ष निकाल्यौँ भने कि मानव अधिकार उल्लङ्घन भइराख्ने तर त्यो उल्लङ्घनकर्तालाई सजाय दिने कानुन हामीसँग नहुने त्यो कस्तो विडम्बना हो. द्वन्द्वहरू यति हुने हामी कहाँ राजनीतिक प्रकृतिका द्वन्द्वहरू होइन पटक पटक भइराख्ने. अब त्यसलाई फौजदारी न्याय अहिले नै हामी कहाँ भनौँ न सशस्त्र द्वन्द्वकालका टिआरसी होइन त्यो जुन छ सशस्त्र द्वन्द्वकालीन विषयहरू जसलाई हामी ट्रान्जिसनल जस्टिस भन्छौँ त्यो अहिले पनि हजारौँको सङ्ख्यामा पेन्डिङ छ. किन कस्तो सजाय दिने भन्ने बारेमै हामी अल्मलिया छौँ कि प्रष्ट कानुन नभएर त्यो सेटल हुन सकिरहेको छैन. त्यसकारण यसपालि हामीले स्ट्रङली सरकारलाई के भनेका छौँ भने कि कानुन बनाउनुहोस् मानव अधिकार उल्लङ्घनकर्तालाई कुन अदालतमा मुद्दा चलाउने त्यसलाई सजाय कस्ता कस्ता खालका सजायहरू दिने विषयहरूमा हामीले
16: मिरजी त्यहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फौजदारी अभियोग अनुसार मुद्दा चलाएर अनुसन्धान गर्न भनियो होइन. राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय 7-8 जना भन्दा बढी सांसदहरूलाई चाहिँ सूक्ष्म अनुसन्धान गर्न भनेर चाहिँ सिफारिस गरियो. तर प्रधानमन्त्री बालेन्द्र शाह जो चाहिँ सामाजिक सञ्जालमा निकै सक्रिय भएर चाहिँ भिड उस्काउनतर्फ लाग्नु भएको थियो उहाँलाई चाहिँ क्लिन चिट दियो. नेपाली सेनाको भूमिकालाई पनि क्लिन चिट दियो भनेर त आरोप खेपिरहनु परेको छ नि तपाईँहरूले.
17: अब ठिक छ यो आरोपको जुन छ नि अब स्वाभाविक छ होइन. त्यस बेला होइन जो थिए उहाँ मेयर हुनुहुन्थ्यो अहिले प्रधानमन्त्री हुनुहुन्छ है. अब स्वाभाविक रूपमा प्रश्नहरू होइन आए कि किन चाहिँ उहाँलाई चाहिँ दोषारोपण गरिएन. कि हामीले कसैलाई पनि जुन गरेका छौँ नि आरोपित जुन गरेका छौँ नि सबुत प्रमाणको आधारमा है र सबुत प्रमाण पनि ठोस सबुत प्रमाणको आधारमा पर्याप्त सबुत प्रमाणको आधारमा र हाम्रो अनुसन्धान जुन टिम थियो होइन 6 जनाको जसमा हाम्रो माननीय लिली थापाले नेतृत्व गर्नुभएको थियो त्यो टिमले धेरै मेहनत गरेर धेरै समय लगाएर चाहिँ उहाँले अध्ययन गर्नुभएको छ र धेरै प्रमाणहरू सङ्कलन गर्नुभयो. ती प्रमाणहरूका आधारमा हामीले कसैलाई आरोपित गऱ्यौँ कसैलाई आरोपित गरेनौँ र जसलाई हामीले आरोपित गर्न सकेनौँ त्यसलाई नेपाल सरकारलाई नै सिफारिस गऱ्यौँ कि यो व्यक्तिलाई चाहिँ होइन हामीले हाम्रो अनुसन्धानको दायरामा बाट चाहिँ केही प्रश्न बुझ्न सकेन नेपाल सरकारले नै छानबिन गरिदिनु पर्यो अनुसन्धान गरेर दोषी के हो कसो हो पत्ता लगाउने भनेर. अब अर्को कुरा आयो नेपाली सेनाको विषयमा. नेपाली सेनाको पनि हामी प्रश्न गर्न चाहन्छौँ. नेपाली सेनाको पनि हामीले बयानहरू होइन हुन त हाम्रो अनुसन्धान टिमलाई सेनाले तत्कालले दिएन बयानहरू तर प्रतिवेदन बुझाइसकेपछि नेपाली सेनाको पनि प्रधान सेनापतिदेखि लिएर अरू सम्बन्धित होइन उच्च पदाधिकारीहरूले हामीलाई लिखित बयान पठाउनु भयो र त्यो बयानमा त्यो बयानको समग्रतालाई हेर्ने हो भने होइन उहाँहरूको जुन धारणा हामीले त्यहाँ जुन छ अन रेकर्ड छ त्यो आधारमा केहीलाई हामीले दोषी ठहरायौँ होइन. दोषी पनि यस हिसाबले ठहराएका छौँ कि जस्तो राष्ट्रपति भवन भयो सिंहदरबार जुन छ त्यसको सुरक्षा जुन खटिने हुनुहुन्थ्यो त्यहाँको सेनाका चाहिँ प्रमुख कमान्डर उहाँलाई चाहिँ हामीले किनभने आफ्नो जिम्मेवारी होइन त्यो पुरा नगरेको विषयमा चाहिँ कानुन बमोजिम गर्नुपर्छ कि भनेर सरकारले गरिरहेको छ. तर समग्रमा भन्ने हो भने जसरी यहाँहरूले मान्छेले भन्छन् कि जसरी अरूलाई हामीले आरोपित गरेका छौँ मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा त्यसै अनुसार चाहिँ अहिले यहाँले जुन भनेका नामहरू छन् त्यसमा उहाँहरूको विरुद्धमा चाहिँ त्यस्तो खालको प्रमाणहरू हाम्रो अनुसन्धानको प्रतिवेदनमा देखिएको छैन. त्यस कारण उहाँहरूले हामीले उहाँहरूलाई चाहिँ त्यसरी आरोपित गर्न सकेनौँ.
16: कश्मीरजी यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
17: धेरै धेरै धन्यवाद
16: यहाँलाई
17: पनि. नमस्कार.
16: उहाँ निर्वाचन राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मिहिर ठाकुर हालले श्रोता नेपाली बसमा छोटो विषय हुन्छ. विषयपछि पुनः उपस्थित हुनेछौँ.
18: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना.
19: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ.
7: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
19: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
7: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
19: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
7: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
19: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
7: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
19: निशुल्क माटो परीक्षण
15: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ महेशजी।
20: हजुर हजुर, नमस्कार।
15: के छ यहाँको अवस्था, स्वास्थ्य अवस्था ठिक छ अहिले, आराम हुनुहुन्छ?
20: हजुर ठिक छु सर, म एकदम राम्रो छु सर।
15: पार्टीको कस्तो छ अवस्था, ठिक छ नि होइन?
20: पार्टीको अवस्था ठिक छ, नियमित कामहरू चलिरहेको।
15: शल्यक्रिया गर्ने तयारी थियो तर अहिले सिटामोलले काम गरिरहेछ, केही समयलाई चाहिँ पेनकिलरले पनि काम गरिरहेछ होइन एमालेलाई अहिले?
20: होइन, तपाईँले कुन प्रसङ्गबाट सिटामोल र पेनकिलरतिर लाग्नु हो?
15: होइन, अब पार्टीको चाहिँ नेतृत्व परिवर्तनका लागि भनेर चाहिँ व्यापक रूपमा सचिवालयमा आवाज उठिसके पछाडि अहिले अब एउटा समिति गठन भएर जुन त्यो सबै सुझावहरू सङ्कलन गर्नका निम्ति त्यस दौडामा थियो एउटा टोली होइन, त्यसै टोलीमध्येका एकजनालाई त प्रहरीले हिरासतमा लग्या छ, विष्णु पौडेलजी तपाईँको पार्टीका उपाध्यक्षलाई, अन्यहरूले चाहिँ सूचना सङ्कलन गर्दै गर्नु होला। उपाध्यक्ष नै हुनुहुन्न नि त अहिले त, उपाध्यक्ष त प्रहरीको नियन्त्रणमा हुनुहुन्छ।
20: यस्तो छ, तपाईँले अहिले दुईवटा प्रसङ्ग जोड्नुभयो, एउटा उपाध्यक्षको प्रहरी नियन्त्रणसँग सम्बन्धित विषय र पार्टीको आन्तरिक समीक्षा सङ्गठनसँग सम्बन्धित विषय।
15: पार्टीको गराउँला केही समयपछि पनि गराउँला, किनभने अब त्यो सुझाव सङ्कलन हुँदैछ होइन, अब उपाध्यक्ष नै प्रहरी नियन्त्रणमा भइसके पछाडि त पार्टीलाई त निकै ठुलो गाह्रो भयो नि त, समस्या पऱ्यो नि त। अब
20: यसमा यस्तो छ, पहिलो कुरा त तपाईँले जे प्रसङ्ग जोड्नुभयो, सरकारले बदनियत राखेर पूर्वाग्रह र प्रतिशोध राखेर आफूभन्दा फरक मतधारका राजनीतिक शक्ति वा नेताहरूमाथि नियोजित र प्रायोजित ढङ्गका जे धरपकडको श्रृङ्खलाहरू वा बहाना प्रारम्भ गरेको छ, यो असाध्यै निन्दनीय छ। तर यसो भन्दै गर्दा म के भन्न चाहन्छु भने, कानुनी रूपमा उठेका प्रश्नहरू त्यसलाई न्यायिक प्रक्रियाबाट निष्कर्षमा पुर्याउने सन्दर्भ, अनुशासनको प्रक्रियामा राज्यलाई सहयोग गर्ने सन्दर्भ, यो पाटोमा नेकपा एमाले एकदम दुई हात उठाएर साथ सहयोग गर्छ। त्यो आज मात्रै होइन, हिजो सरकारमा होस् वा सरकार बाहिर होस्, हामीले त्यो खालको त्यो राज्यलाई आवश्यक पर्दा सहयोग गरेर कानुनी जवाफदेताको तहमा उभिनु पर्छ भन्ने परिस्थिति रहन त्यो गर्दै आएको हो, अहिले पनि हामी त्यो गर्छौँ। जहाँसम्म अहिले विष्णु पौडेलको गिरफ्तारीको प्रसङ्ग छ, उहाँ एउटा पार्टीको कार्यक्रममा हुनुहुन्थ्यो, एउटा जिम्मेवार चाहिँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, जिम्मेवार भूमिकामा रहनुभएको हो, पटक पटक एउटा राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नुभएको, सेवा गर्नुभएको व्यक्तित्व हो,
15: त्यही भएर त पर्नुभयो,
20: लामो समय लडेको एउटा व्यक्तित्व हो। उहाँका विषयमा प्रश्नहरू उठ्न पाउँछ कि पाउँदैन भन्दा पाउँछ, तर त्यो प्रश्न अन्तिममा पनि अनुसन्धानको प्रक्रिया टुङ्गेर त्यसको अभियोजनको प्रक्रियामा प्रवेश गरेपछि समाउन पर्ने, नियन्त्रणमा लिनुपर्ने परिस्थिति हुँदाखेरि जरुरी पक्र पुरी जारी गर्न पर्ने परिस्थितिहरू त्यस्तो काहीँ रह्यो भने त्यो एउटा हो। ती कुनै पनि कानुनी प्रक्रियाहरू पुरा नगरिकन एकाएक अनुमानित र आशङ्कित ढङ्गबाट कुनै वस्तुगत तथ्यपरक प्रमाण र तथ्यहरूको उपलब्धता बिना नै गैरकालीन ढङ्गबाट जसरी रातारात नियन्त्रणमा लिने कुरा गरियो, कुनै चाहिँ अनुसन्धानको प्रक्रिया सकेर होइन, नियन्त्रण गर्ने अनि एउटा राज्य आतङ्कको बाटो मान्छेहरूलाई त्रसित र आतङ्कित बनाउने अनि अनुसन्धानको प्रक्रिया भनेर लैजाने जे अवलम्बन श्रृङ्खला अवलम्बन गर्न यो सरकारबाट खोजिएको छ, खोजिँदै छ, यो कुरा चाहिँ हामीले बिल्कुल यो निन्दनीय छ, यो बेठिक छ, यस्तो काम सरकारले गर्न पाउँदैन भन्ने कुरा चाहिँ हामीले प्रश्न
15: होइन, तपाईँले त भन्नु भएको छ तर होइन, उपाध्यक्षज्यूको त धेरै ठाउँमा सियर पनि देखियो, टोबाकोमा चाहिँ करिब 30 करोडको सियर पनि देखिएको छ, त्यसपछि उहाँको 35 बिघा जमिन पनि उता देखिएको छ, हिजो सुकुम्बासी नेता अहिले त भैँसी पार्टीमा राम्रै होइन, घर जग्गाको कारोबारको विषय पनि आएको छ होइन, सम्पत्ति शुद्धिकरणमा हुँदैछ नि त होइन, छानबिन अनुसन्धान
20: होइन म एकदमै रोक्न चाहन्छु. यो बिचमा के छ भने मिडियाका साथीहरूले पनि एकदमै सत्य हो होइन भोलि तपाईँले अहिले भन्दै हुनुहुन्छ जे प्रश्न
16: आरोप त हो नि त आएका आरोपहरूलाई त हामीले त भन्न पाइयो नि त
20: यो भोलि प्रमाणित हुँदाखेरि यो प्रमाणित भए सोस बमोजिम कानुन बमोजिम हुन्छ गर्नुपर्छ यसमा काहीँ कतै कुनै प्रश्न रहेन कुनै प्रति प्रश्न पनि रहेन तर जहाँसम्म तपाईँले अहिले अनुमानित कुरा गर्दै हुनुहुन्छ नि
16: अनुमानित होइन लागेका आरोपको कुरा गर्दैछु मैले विशेष अदालतले लागेको आरोपका विषयहरू जोड्दैछु
20: मैले तपाईँलाई मैले आरोप लगाइदिउँ त मैले तपाईँलाई मैले चाहिँ जनताका बिचमा म लोकप्रिय हुन म तपाईँलाई जेसुकै आरोप लगाइदिउँ त भन्दा मिल्दैन
16: जेसुकै आरोप त भोलि प्रमाणित हुनुपर्छ होइन
20: कल्पना गर्नु ठिक छ तपाईँले भनेको जस्तो मैले भन्न खोजेको तपाईँले भनेको जस्तो आरोप प्रमाणित भएमा कानुन बमोजिम कारवाही गर्नुपर्छ त्यसमा एमालेको कुनै त्यसमा चाहिँ मैले भनेको कुनै रोक अवरोध कहीँ केही रहँदैन ढुक्क हुनुहोस् तर जहाँसम्म होइन मान्छेले कति मेहनत गरेर दुःख गरेर कमायो होला राजुलाई ट्याक्स तिर्यो होला तिर्नु होला सम्बन्धित कुरा होला नि कयौँ मान्छेले दुःख गरेर सम्पत्ति कमाएको छ अनि फलाना नेताको चाहिँ यसमा उसको सम्पत्ति लुकाएर उसको नाममा राखेको भनेर तपाईँले भन्दिन थाल्नुभयो भने अब त्यसको श्रृङ्खलाले हामीलाई कहाँ प्रवेश गराउँछ भोलि प्रमाणित भएन भने मान्नुहोस् अब त्यो सम्बन्धी तपाईँले चर्चामा ल्याइरहेका कम्पनी होला चर्चामा ल्याइरहेका फर्म होला
16: होइन विष्णु पौडेलको लगानीरहेको कृषि फर्ममा त सम्पत्ति शुद्धिकरणको छापा पनि त मार्यो नि त सम्पत्ति शुद्धिकरणले होइन
20: भोलि मैले भन्दैछु प्रमाणित हुँदाखेरि अहिले प्रश्न उठेपछि थापा मारियो सबै कुरा हो तर जसरी अहिले यो त कसो नि मिडियाबाटै कानुनबाट अदालती प्रक्रियाबाट प्रमाणित हुनुभन्दा पहिला मिडियाहरूबाटै प्रमाणित गरिदिने दोषी देखाइदिने अपराध करार गरिदिने प्रवृत्तिहरूले पनि यसले कस्तो हुन्छ भने एउटा न्यायिक अनुसन्धानको स्वच्छ अनुसन्धानको प्रक्रियालाई पनि प्रभाव पार्न सक्छ यो बाटोबाट नै हेर्नुपर्छ तर यति भन्न चाहन्छु उठेका प्रश्नहरूको बारेमा अब यो अदालती प्रक्रियाबाट गयो त्यहाँ अब कानुन लडाइँको प्रवेश गरिसकेका छ त्यही ठाउँबाट यसको निरूपण हुन्छ हामी के विश्वास गर्न चाहन्छौँ भने अदालती प्रक्रिया र अदालतले गरे न्याय निरूपणलाई पनि निष्पक्ष स्वच्छ र तटस्थ र सरकारी संयन्त्रको प्रभाव र त्रास र आशमा अन्तिममा पनि न्यायले पर्नु हुँदैन भन्ने कुरा पर्दैन भन्ने कुरामा हामी विश्वास गरेर एकदम असल चाहिँ
16: हामी त अनुसन्धानमा सहयोग गर्छौँ भन्नुको साटो नेकपा एमाले एउटा निर्णय गर्यो हामी सशक्त प्रतिवाद गर्छौँ यसको होइन
20: सुन्नुहोस् तपाईँलाई के लाग्छ हामीले अनुसन्धानमा सहयोग कम्प्लिटली तपाईँले दुईपल्ट सुन्नुहोस् हामी न्यायिक प्रक्रियाहरूमा अनुसन्धानको प्रक्रियाहरूमा हामी माथि लागेका कानुनी काहीँ प्रश्नहरूमा त्यसको हामी जवाफदेता हामी स्वयं निर्वाह गर्छौँ सम्बन्धित व्यक्तिले निर्वाह गर्छ त्यस विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित व्यक्तिकै हुन्छ विष्णु पौडेलप्रति लागेका चार्जहरूको त्यसको जस्तो हामीले अहिले एउटा जवाफको प्रक्रियामा हामीलाई लागेको छ यो आशा हामीलाई यो बदनीयपूर्ण छ यो एकदमै चाहिँ सरकारले प्रतिशोध साध्दैछ शैलीहरू गलत ढङ्गबाट चाहिँ विपक्षीहरूलाई नियन्त्रण गर्ने मनसायका साथ छ हामी प्रश्न ढङ्गले त्यो भन्न चाहन्छौँ तर उठेका प्रश्नहरूको जवाफ चाहिँ अब कानुनी प्रक्रियाबाट हामी त्यो निर्वाह गर्छौँ हामी कानुनी प्रक्रियामा सहभागी पनि भइसकेका छौँ त्यस विरुद्धको उहाँ विरुद्धको लागेका चार्जको विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित कमलले पुर्याउनुहुन्छ पुर्याउनुपर्छ यो कुरामा क्लियर छ अर्को कुरा म भन्न चाहन्छु तपाईँसँग मैले अहिले हाम्रो पार्टीले गरेको यही हो यो कुरा बेठिक छ बदनियत राखेर गरेको छ छानी छानी जसको मानिसहरू छानी छानी गर्दै हुनुहुन्छ उहाँहरू मानिसहरू नेकपा एमाले पूर्व प्रधानमन्त्रीलाई बिना
16: हावा नचली पात हल्लिँदैन भन्छन् हैन हावा नचलेर पात हल्लिँदैन कतै न कतै समझौता भएपछि पक्राउ पर्ने हो महेश बर्थौलालाई पक्राउ गरिएको छैन लालबा पण्डितहरूलाई गरिया छैन शेरबहादुर तामाङहरूलाई गरिया छैन कसैले पनि गरिया छैन नि त अरूलाई त हैन हामीले पनि पक्राउ गरेका छैन
20: हामी के भन्छौ भने यसमा कुनै बचाउ गर्नपर्ने कुनै दुइटै हाम्रो ठाउँबाट हामीले खोजिराखेका छैनौँ हामी के गर्दैछौँ भने तपाईँले अलि अगाडि हेर्नु गृहमन्त्री बारेमा कति धेरै प्रश्नहरू उठ्यो सुन्नुहोस् सरकार अहिले वास्तवमा भने राज्यको स्रोत साधनको दुरुपयोग गर्ने दोहन गर्ने सुशासनमा जनतासँग भोट लिएर अहिले चाहिँ व्यक्ति व्यक्तिका चाहिँ सहयोगी र सचिवालय र सल्लाहकारको नाममा असङ्ख्य सङ्ख्याहरू चाहिँ निर्धारण गर्दै राज्यको चाहिँ स्रोतलाई दुरुपयोग गर्ने संवैधानिक आयोगहरूलाई तर्साउने धम्क्याउने अदालतलाई धम्क्याउने यो सबै गर्दै गर्दै अनि नेताहरूमाथि चार्ज लगाएर अनि धम्क्याएका संवैधानिक र राज्यका अङ्गहरू मार्फत अनि त्यसपछि आफ्नो अभिष्ट पुरा गर्नका लागि सरकार लागिरहेको छ आफ्ना मन्त्रीहरूको बारेमा उठेका प्रश्नको बारेमा आफै छानबिन समिति बनाएर आफैले सफाई दिएर त्यस्ता चाहिँ एउटा नामित व्यक्तिलाई फेरि गृहमन्त्री जस्तो अन्य क्षमतावान योग्य त्यही राष्ट्रमा भित्र कति सांसदहरू छन् तिनलाई मन्त्री बनाउन तयार छैनन्। तर यी सबै खेती किन गर्दैछन् भन्दा यस्तै गलत क्रियाकलाप गरे प्रतिशोध साध्ने गरी भइरहेको छ। तथापि कानुनी प्रश्नको चाहिँ घेरामा उभिएका विषयहरू हामी कानुन ढङ्गले जवाफदेहीमा हामी रहन्छौँ र यो विषय हामी भण्डाफोर गर्छौँ, हामी यसको विरोध गर्छौँ। भनेको अर्थ के हो भने हामी कुनै अदालती प्रक्रियालाई, न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने गरी अदालतमा घेर्ने, हिजो जस्तो राष्ट्रपतिमा सहकारी ठगहरूलाई चाहिँ उन्मुक्ति दिनुपर्छ भनेर अदालतको गेटमा गएर मुर्दाबाद र जिन्दाबादको न्यायाधीशको विरुद्धमा, अदालतको विरुद्धमा नाराबाजी एमाले गर्दैन। हामी यी अहिले तपाईँसँग मैले छलफलमा सहभागी भएको भनेको यो विरोध हो, यही शैलीलाई अवलम्बन गर्छौँ। हामी हाम्रा फोरमहरूमा भन्छौँ सरकार बदनेतपूर्ण ढङ्गबाट अगाडि बढ्न खोजेको छ, यो बेठिक छ। सरकार सेलेक्टिभ ढङ्गबाट अगाडि बढ्न खोजेको छ।
16: विराटनगर जुन जनकपुर चुरोट कारखानालाई चाहिँ अर्कै व्यक्तिलाई सञ्चालनका निम्ति दिन खोजेको चाहिँ नीतिगत निर्णयमा सहभागिता बनाएकोदेखि लिएर बिचौलिया जसलाई चाहिँ 26 अर्ब बिगो छ आज दीपक भट्ट होइन, बिचौलियासँगको पनि संलग्नता देखिएकोदेखि लिएर धेरै कुराहरूमा चाहिँ उहाँको नाम जोडिएर आएको छ क्या आज चाहिँ होइन। त्यसको बारेमा त निष्पक्ष अनुसन्धान हुनुपर्छ, भ्रष्टाचारबाट देशलाई जोगाउनु पर्छ होइन।
20: राज्यको महत्त्वपूर्ण अङ्गमा बसेका मान्छे, सुन्नुहोस् है, म पटक पटक मन्त्री मन्त्रालयको जिम्मेवारी रहेका मान्छेहरू, आम नागरिक, देशका नेपाली नागरिक, नेपाली नागरिकले नेपालको कानुन अनुसार दर्ता भएर सञ्चालन गरेका चाहिँ कम्पनी होला, व्यवसाय होला, उद्योग होला, तिनका मालिक होला, कर्मचारी होला, प्रशासनिक भूमिका रहेका मान्छे होला, आएर भेट्लान्, छलफल गर्लान्, त्यो बाटो पनि हुन सक्छ। जस्तो तपाईँले अन्तर्वार्ता लिँदै गर्दाखेरि चाहिँ राज्यको अनुसन्धानको घेरामा को छ को छैन भनेर लिइरहनु भएको छ र छैन नि त, तपाईँले सबैलाई लिनुहुन्छ, तपाईँको स्टोरीले जसलाई मागेको छ त्यो लिन्छ भनेर, जस्तो कहिले काहीँ विभिन्न परिस्थितिमा चाहिँ मन्त्रीहरूसँग भेट्ला, फोटो खिच्ला, अब त्यसको आधारमा पनि अब
16: राज्यको
20: राज्यले बदनियत राखेर कोही व्यक्तिलाई आफूले समायो त्यसलाई अब चाहिँ दोषी प्रमाणित गरिदिनु पर्छ भनेर अनेकौं हत्कण्डा एकदम वस्तुनिष्ठ होइन कि एकदमै चाहिँ अस्वाभाविक खालका चाहिँ तरिकाबाट, शैलीबाट, कानुनी त्यो चाहिँ त्यसका औपचारिक विधिहरू भन्दा बाहिरबाट कसैलाई म यसलाई चाहिँ कमजोर बनाउँछु, सिद्ध्याउँछु भन्ने ठाउँबाट दोषी करार गर्छु भन्ने मनसायबाट चाहिँ राज्यले आफ्नो मेकानिजम र शक्तिको दुरुपयोग गर्न मिल्दैन। निष्पक्ष अनुसन्धानको प्रक्रियाबाट निष्कर्ष जे आउँछ त्यो निष्कर्ष चाहिँ हामीलाई मान्न तयार छौँ, हामी मान्छौँ, त्यसको अनुसार कारवाही गर्न भोग्नुपर्ने स्थिति रह्यो भने जोसुकै मान्छेमाथि प्रश्न उठेको छ भने उसले त्यो
16: एउटा कुरा जाँदा जाँदै स्वीकार्नु हुन्छ होइन, हिजो धेरै ठाउँमा चाहिँ कुशासन भयो, भ्रष्टाचार भयो, कतिपय बिचौलियाहरूले चाहिँ सरकारलाई चाहिँ गुमराहमा पनि राखे, नीतिगत रूपमा पनि कतिपय रूपमा चाहिँ भ्रष्टाचारका श्रृङ्खलाहरू चले होइन, नेतृत्वलाई चाहिँ भनौँ न एकलौटी ढङ्गले बन्धक बनाइएका यावत विषयहरूलाई त स्वीकार्नुहुन्छ नि त होइन।
20: होइन, त्यस्तो भयो नभएको होइन, भएको छ, फेरि छैन भनेर भन्न हुँदैन। बिचौलियाहरू समाजमा त्यस्तो हुनसक्छ, आज पनि हुनसक्छ, भोलि पनि रहन सक्छ सर, किनभने भ्रष्टाचार भन्ने कुरा तपाईँले त्यो एकदमै कम्प्लिटली जिरो बनाउनै सक्नुहुन्न, त्यो त्यसलाई हामी अधिकतम मिनिमाइज गर्दै गर्दै जाने हो, त्यसलाई अधिकतम त्यसलाई नियन्त्रणको तहमा लैजाने हो, कानुनी प्रबन्धहरू, प्रशासनिक प्रबन्धहरूको माध्यमबाट त्यसलाई चाहिँ एकदमै नियन्त्रण गर्दै लैजाने हो। त्यसकारण समाजमा सबै थरीका मान्छे हुन्छन्, त्यसकारण अदालत, यी प्रशासनिक संयन्त्रहरू, पुलिस प्रहरी, यी सबै किन हुन्छ त भन्दा यस्ता गतिविधिहरू क्रियाकलाप हुन्छ भनेर हामीले त्यसलाई रोक्न कानुनी प्रबन्धहरू बनायौँ, त्यस संरचनाहरू बनायौँ होइन, त्यो छ, स्वाभाविक हुन्छ, त्यो त समाज रहेसम्म यस्ता प्रक्रियाहरू रहिरहन सक्छ। तर हामीले राज्यले यस्ता कुरालाई संरक्षण गर्न पाउँदैन, मिल्दैन, गर्न हुँदैन, राज्य शक्तिको स्रोतलाई चाहिँ शक्तिलाई दुरुपयोग गरेर बिचौलिएहरूलाई प्रवर्धन गर्ने, बिचौलिएहरूलाई हावी गराउने, त्यो कुरा त विगतमा विभिन्न श्रृङ्खलाहरूमा नदेखेको होइन, देखिएको छ. मान्छे रात रात धनी हुन्छ सर, रात रात धनी भएका छन् होइन, साधारण मान्छेहरू
16: सम्पत्ति कमाइएका छन्, अहिले सुनपतिहरू भएका छन्, मन्त्रीमण्डलमा धेरै सुनपतिहरू पनि छन्, हैन काम आएको छ, ट्याक्स छैन भन्ने पनि छ.
20: अहिलेको गृहमन्त्रीको प्रेसमे तपाईँ हेर्नुहुन्छ भने के छ, अहिलेका प्रधानमन्त्रीको तपाईँले काम व्यवसाय व्यापार हेर्नुहुन्छ भने के छ, 36 वर्ष 32 वर्ष कति वर्ष उमेरका भए, अनि 100, 200, 300 तोला सुन, 100 रुपियाँ सम्पत्तिको मालिक कसरी भयो भनेको हो. बिचौलियाहरूको चाहिँ यही हो नि त, बिचौलियाहरूको जमात चाहिँ यस्तै यस्तै श्रृङ्खलामा यही चेनमा चाहिँ तपाईँले भेट्नुभयो भने बिचौलिया बिचौलिया भेट्नुभयो. अब किनभने अब मान्छे गर्न काम गरेको छ सामाजिक सेवा, पानी
16: माल पानीको गाडीको विषयमा पनि त व्यापक चर्चा आयो नि त तत्कालीन बेला,
20: सिम्पल कुरा गर्नु त काठमाडौँका मेयर थिए उनी, त्यो मालपानीको गाडीसँग उनको चाहिँ त्यहाँको लेना देना, करोडौँको चाहिँ चुनावमा उनको खर्च पर्चको व्यवस्थापन, गाडीको व्यवस्थापन, अनि यो कसरी भयो त भन्दाखेरि
16: बिचौलिया
20: बिचौलिया रहेछ, बिचौलिया त अन्त कहीँ होइन, अहिले त क्याबिनेट नै बिचौलिया देखियो, अहिले त चाहिँ त्यही राजसभाका एउटा चाहिँ विभिन्न एउटा संयन्त्र संरचनाभित्रै यो देखियो भनेर अरूले प्रश्न गर्न पाउने कि नपाउने, अब
16: प्रश्न गर्न पाउने होइन, अनुसन्धानको दायरामा पनि ल्याउने, भोलि कसैले
20: उहाँहरू पनि पर्नु पर्यो नि, उहाँहरूले पहिलो कुरा त उहाँले के भने आफूबाट शुद्धताको प्रमाण चाहिँ जनतालाई पेश गर्न पर्यो,
16: गृहमन्त्रीलाई क्लिन चिट दिइसक्यो त,
20: अहिले हेर्नुहोस् त उहाँले के गर्नु भएको छ, राज्यको संयन्त्रलाई उहाँले दुरुपयोग गर्नका लागि एउटा मन्त्रीले कति सचिव सोसराका कतिवटा सल्लाहकार राख्ने के निर्णय गरेको, एकत्र सुशासनमा मन्त्रालय घटाएर चाहिँ एउटा जनतालाई भ्रम सृजना गर्ने, अर्कोतर्फ एउटा मन्त्रीले भन्दा बढी सुविधा पाउने गरेका सल्लाहकारका नाममा आधा दर्जनभन्दा बढी नियुक्ति गर्न अवसर, यसले कहाँ लान खोज्दैछ हेर्नुहोस् त, यो तरिकाको एकातिर जनतालाई एउटा भ्रम छरिदिने, जस्तो अब विष्णु रिम पौडेलको चाहिँ गिरफ्तारी भनेको बिल्कुल राष्ट्रसभाको महाधिवेशनमा त्यहाँको आन्तरिक राजनीतिमा आफू हावी हुनका लागि यो सस्तो लोकप्रियताका लागि निर्माण गरिएको एउटा प्रपञ्च हो, यो षड्यन्त्र हो, त्योभन्दा बाहिर केही हुँदै होइन. त्यसैले अरूलाई बलि चढाएर अरूको राजनीति सामाजिक भविष्य समाप्त पारिदिएर अनि त्यसमा चाहिँ अनि सेलिब्रेसन मनाउने, त्यसमा चाहिँ अनि खुसियाली मनाउने त्यो प्रवृत्तिबाट सरकार जान मिल्छ, सरकार त हाम्रो पनि हो, प्रधानमन्त्री मन्त्रीहरू हाम्रो पनि त हो, अनि त्यो बदनियत र पूर्वाग्रह प्रेरित प्रतिशत प्रेरित अब चाहिँ क्रियाकलापहरू राज्य संयन्त्रलाई दुरुपयोग गरेर गर्न मिल्दैन. जरुरी पक्रा पूर्ति कस्तो बेलामा जारी गरिन्छ भनेको यहीँबाट के देखिन्छ भने बदनियत छ, यहीँबाट देखिन्छ के हो भने प्रतिशोध छ, जो मान्छे बोलाउने बित्तिकै उपलब्ध गर्न सकिन्छ, आउन सक्नुहुन्छ, रातारात त्यो ल्याउनु पर्ने चिज छैन, कार्यक्रमबाट उठाउनु पर्ने चिज छैन, भनेपछि त्यही कारणले गर्दा हामीले यो बदनियत छ, प्रतिशोधपूर्ण छ भनेर भनेका हौँ.
16: हस् भाइजी, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार.
20: हस् नमस्कार,
16: नेकपा एमालेका नेता महेश बर्तौला, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा हुन्छु, नमस्कार.
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना.
21: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ.
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि.
21: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
21: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
21: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको.
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158.
21: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना. माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
0: न पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
21: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
22: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रुपैयाँको बजेट पारित। चालुतर्फ 64 करोड 37 लाख र पुँजीगततर्फ 33 करोड 37 लाख रुपैयाँ बजेट। माडी नगरपालिकाको 18 औं नगरसभाले नगरको नयाँ आधिकारिक लोगो पारित। रासोपा माडी नगर समितिले आगामी सरकारलाई अनावश्यक आर्थिक दायित्वको भार नथप्न नगरसभाको ध्यान आकर्षण। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू। केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 जना सदस्यहरू पनि उम्मेद्वार। र गैर कानूनी रूपमा बस्दै आएका 24 जना बङ्गलादेशी नागरिक पक्राउ। नेपालमा बर्ड फ्लू H5N1 संक्रमण 11 जिल्लामा फैलियो। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रुपैयाँ बजेट पारित गरेको छ। बुधबार दिउँसो नगरसभाको सभाहालमा सञ्चालित नगरपालिकाको 18 औं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख हेमप्रसाद महतोले कुल 97 करोड 74 लाख 83 हजार 636 रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा चालुतर्फ 64 करोड 37 लाख 53 हजार 169 रुपैयाँ र पुँजीगत तर्फ 33 करोड 37 लाख 30 हजार 437 रुपैयाँ विनियोजन रहेको छ। गत असार 5 गते पारित भएका नीति तथा कार्यक्रमहरूमा आधारित रही नगरले ओडा शाखा एवं नगर स्तरका योजनाहरूमा बजेट छुट्याएको हो। चालु आर्थिक वर्षका धेरै कार्यक्रमहरू समेटिएको सो बजेटमा केही नयाँ प्रयोगहरू गर्न खोजिएको देखिन्छ। विगतमा प्रति लिटर 4 रुपैयाँ रहेको दूधको अनुदान बढाएर प्रति लिटर 5 कायम गरिएको छ। पशुपक्षी तथा मत्स्य घुम्ती शिविर चैत्य धान उत्पादन प्रोत्साहन कार्यक्रम व्यावसायिक तरबुजा खेती प्रवर्धन बाँझो जग्गा न्यूनीकरण तथा सदुपयोगका लागि भूमि बैंक मार्फत विपन्न लक्षित कार्यक्रम ल्याइएको छ। यसै गरी बगौडा अस्पतालका लागि औषधि र उपकरण खरिद तथा भौतिक पूर्वाधारका लागि 1 करोड 32 लाख विनियोजन असहाय बालबालिका र बेपत्ता परिवारका आश्रित महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि आवश्यक बजेट व्यवस्थापन साथै अस्थायी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न 75 लाख रुपैयाँ विनियोजन रहेको छ। यसै गरी बजेटले आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको प्रोत्साहन अनुदानमा वृद्धि गर्नुका साथै विद्यालयका सहायक कर्मचारी विद्यालय सहयोगी कर्मचारी र बाल विकास सहजकर्ताहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नगरपालिकाको स्रोतबाट 30 लाख रुपैयाँ विनियोजन रहेको छ। यसै गरी हनुमान झोलाका शिक्षकहरूलाई दिइने प्रोत्साहन रकममा वृद्धि तथा सामुदायिक विद्यालयहरूको व्यवस्थापन अनुदानमा थप माडे प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न कार्यक्रम गर्न 28 लाख बजेट विनियोजन। बागमती प्रदेश स्तरीय मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रमका लागि बजेट छुट्याइएको छ। माडी नगरपालिकाको 18 औं नगरसभा अधिवेशनले नगरको नयाँ आधिकारिक लोगो पारित गरेको छ। उक्त लोगो बुधबार मिति 2083 असार 10 गते औपचारिक रूपमा सार्वजनिक गरिएको हो। स्थानीय कलाकार तथा मूर्तिकार दिनेश्वर महतोद्वारा हस्तनिर्मित रूपमा तयार पारिएको लोगो डिजाइनेसन गरी सार्वजनिक प्रयोगका लागि नगरसभाबाट स्वीकृत भएपछि लागू गरिएको नगरपालिकाले जनाएको छ। नयाँ लोगोमा माडी क्षेत्रको प्राकृतिक सांस्कृतिक तथा जैविक विविधतालाई समेटिएको छ। लोगोभित्र सोमेश्वर पर्वत दक्षिण वाहिनी नदीहरू हरियाली भूभाग वन्यजन्तु र राष्ट्रिय झण्डाहरू प्रतीकहरू समावेश गरिएको छ जसले नगरको पहिचान र विशेषतालाई झल्काउने उद्देश्य राखेको छ। साथै स्थानीय जीवजन्तु जस्तै गैंडा बाघ मयूर तथा माछाको चित्रणले माडेको समृद्ध जैविक विविधता र चितवन राष्ट्रिय निकुञ्जसँगको निकटतालाई प्रतिनिधित्व गर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा माडी नगर समितिले स्थानीय सरकारलाई वित्तीय अनुशासन कायम गर्न र आगामी सरकारलाई अनावश्यक आर्थिक दायित्वको भार नथप्न सचेत बनाएको छ। रासोपा नगर सभापति नारायण दत्त रिजालले माडीका नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत

तोले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार सो बुदा उल्लेख रहेको हो। यस वर्ष नगरपालिका र बागमती प्रदेश सरकारको अनुदान समेत जोड्दा किसानहरूले प्रति लिटर 7 रूपैयाँ भन्दा धेरै अनुदान पाउने सुअवस्था सिर्जना भएको हुने देखिन्छ। यस बाहेक नीति तथा कार्यक्रममा पशु रोग नियन्त्रणका लागि खोरेत, भ्याकुते, पीपीआर लगायतका रोग विरूद्ध निशुल्क खोप तथा घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख छ। साथै नव उद्यमी कृषकहरूका लागि तालिम, नस्ल सुधार, प्रजनन व्यवस्थापन तथा हरियो घाँस वितरण विस्तार कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख रहेको छ। यसैगरी भेटिनरी सेवाको स्तरोन्नति गर्दै ल्याब सेवा विस्तार गरिने, रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुरमा निशुल्क खोप र वन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख रहेको छ। माडी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि कृषि विकास क्षेत्र अन्तर्गत बाँझो जमिनको उपयोग गर्दै युवा तथा विपन्न किसानलाई व्यावसायिक खेतीमा आकर्षित गर्ने भएको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो बुदा समेटिएको हो। यस बाहेक कृषक पहिचान र तथ्याङ्क व्यवस्थापन मार्फत तथ्यमा आधारित योजना निर्माण गरिने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने लक्ष्य लिएको छ। नीति तथा कार्यक्रममा सिंचाई पूर्वाधार विकासलाई निरन्तरता दिँदै कृषि उत्पादनको आधार सुदृढ गरिनेछ। साथै साना किसान, कृषक समूह र सहकारीको क्षमता विकासमा जोड दिने पनि उल्लेख छ। यसैगरी स्थानीय रैथाने बाली संरक्षण तथा प्राङ्गारिक खेती प्रवर्धन गर्दै जलवायु मैत्री कृषि प्रविधि प्रयोगलाई प्रोत्साहन गरिनेछ। कृषि उपजको संकलनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधार विकास गरिने नीति लिएको छ। माडी नगरपालिकाले कानूनमा प्रावधान भएको भन्दा बढी सेवा शुल्क, ब्याज तथा हर्जना असुल गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउने भएको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 लागि श्रम, सहकारी र लघु उद्यम क्षेत्र अन्तर्गतको नीति तथा कार्यक्रममा सोबुदा समेत समावेश रहेको हो। यस बाहेक निष्क्रिय सहकारीलाई लिक्विडेसरमा लैजाने र मर्जरलाई सहजीकरण गर्ने नीति अवलम्बन गरिने उल्लेख रहेको छ। कार्यक्रममा बेरोजगार व्यक्तिको अभिलेखीकरण गरी रोजगार व्यवस्थापन प्रणाली मार्फत तथ्याङ्क अध्यावधिक गरिने उल्लेख छ। यस्तै गरीब तथा विपन्न वर्गलाई आयमूलक कार्यक्रममा आबद्ध गरिने तथा सार्वजनिक निर्माण कार्यमा संलग्न गराई अल्पकालीन रोजगारी प्रदान गरिने नीति लिएको छ। श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गरिनेछ। लघु उद्यम प्रवर्धन तर्फ तालिमलाई उद्यम विकास मोडलमा सञ्चालन गर्दै उद्यमीहरूको सिप र क्षमताको स्तरोन्नति गरिने एवं नयाँ प्रविधि हस्तान्तरण मार्फत उत्पादन लागत घटाई गुणस्तर वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। माडी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सामाजिक विकास क्षेत्र अन्तर्गत बघौडा अस्पतालमा डायलसिस सेवा र ब्लड बैंक स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा स्वस्थ माडी, समृद्ध माडी अभियान अन्तर्गत अस्पतालमा डायलसिस सेवा र ब्लड बैंक स्थापना गर्ने, मानसिक स्वास्थ्य सेवा विस्तार, घर दैलो स्वास्थ्य सेवा, आयुर्वेद योग तथा वैकल्पिक उपचारलाई प्रोत्साहन गरिने उल्लेख छ। शिक्षातर्फ गुणस्तरीय तथा सिपमूलक शिक्षामा जोड दिँदै डिजिटल प्रविधि, ई लर्निङ, स्मार्ट बोर्ड र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता विकास गरिनेछ। खानेपानी तथा सरसफाईतर्फ एक घर एक धारा अभियानलाई तीव्रता दिँदै सुरक्षित खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनमा जोड दिइनेछ। पर्यटन प्रवर्धनका लागि माडीलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यका रूपमा विकास गर्दै होमस्टे, हाइकिङ रूट तथा पोर्टललाई सुदृढ बनाइनेछ। साथै कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्धन गरिने उल्लेख रहेको छ। यस्तै सामाजिक न्याय र समावेशितालाई प्राथमिकतामा राख्दै महिला, दलित, आदिवासी, जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि क्षमता विकास संरक्षण र आय आर्जनका कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ। माडी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि पूर्वाधार विकास क्षेत्र अन्तर्गत थारू समुदायको मौलिकता झल्किने, घरहरूको संरक्षण र प्रवर्धन गर्न प्रोत्साहन एवं एक टोल एक रङको घर निर्माण अवधारणालाई अघि सार्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा
यातायात गुरु योजना अनुसार नाला सहित सड़क विस्तार रिउ करिडोर र माडी चक्रफत जस्ता ठूला योजनामा जोड़ दिए

0: विस्तृत परियोजना प्रतिवेदनलाई अनिवार्य बनाउँदै गुणस्तरीय निर्माणमा ध्यान दिइनेछ। उपभोक्ता समितिको 10% लागत सहभागिता, समयमै योजना सम्झौता र सम्पन्न गर्ने व्यवस्था तथा अनुगमन प्रणालीलाई सुदृढ बनाइने उल्लेख छ। टुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला र दीर्घकालीन योजनालाई प्राथमिकता दिइनेछ। सार्वजनिक भवन, सड़क, सिंचाई तथा आवास निर्माणलाई व्यवस्थित बनाउनुका साथै अपाङ्ग मैत्री, बाल मैत्री र ज्येष्ठ नागरिक मैत्री संरचना निर्माण गरिने नीति लिएको छ। भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, सिंचाई पूर्वाधार विकास र नदीजन्य स्रोतको व्यवस्थापनमा पनि जोड़ दिइएको छ। त्यसै गरी निर्माण कार्यमा पारदर्शिता कायम गर्न सूचना बोर्ड अनिवार्य गरिनेछ भने मर्मत सम्भारको स्थापना गरिनेछ। 5 लाख भन्दा माथिका आयोजनामा फलफूलका बिरूवा रोप्न प्रोत्साहन गरिनेछ। माडी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अन्तर्गत मानव वन्यजन्तु द्वन्द कम गर्न तारबार बत्ती तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने र जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका पहलहरू अघि बढाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा विपद पूर्व तयारी, पूर्व सूचना प्रणाली विस्तार तथा उद्धार क्षमताको विकासलाई प्राथमिकता दिएको हो। बाढ़ी, डुबान, वन, डडेलो, चट्याङ लगायतका जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यस्तै वन संरक्षण, जैविक विविधता जोगाउने तथा एक नागरिक एक बिरुवा अभियान मार्फत वृक्षारोपणलाई प्रवर्धन गरिनेछ। साथै प्लास्टिक प्रदूषण नियन्त्रण र वातावरण मैत्री नगर निर्माणमा जोड़ दिइनेछ। फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण प्रक्रिया अघि बढाइनेछ भने नदी कटान नियन्त्रणका लागि तटबन्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। यिनै नीति तथा कार्यक्रममा टेकेर नगरले बुधबार आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको हो। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि संस्थागत विकास र सुशासन क्षेत्र अन्तर्गत नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नम्बर डिटेक्सन प्रणाली सहितको सीसी क्यामेरा जडान गर्ने नीति अघि सारेको छ। नगर प्रमुख तारा कुमारी काजी महतोद्वारा असार 5 गते प्रस्तुत नीति तथा कार्यक्रममा बढ्दो सवारी दुर्घटना तथा विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सड़क एवं बजार क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई जोड़ दिएको हो। यसबाहेक नीति तथा कार्यक्रमहरूको सूचीमा नगरको सेवा प्रवाहलाई पेपरलेस र फेसलेस बनाउने, रियल टाइम डेटा सहित नगर प्रोफाइल तयार गर्ने तथा अधिकांश सेवा वडा कार्यालयबाटै उपलब्ध गराउने उल्लेख छ। यस्तै भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अप्नाइँदै ई विडिङ मार्फत पारदर्शी खरिद प्रणाली लागू गरिने, साथै वित्तीय अनुशासन कायम गर्दै चालू खर्च घटाई पुँजीगत खर्च बढाइने नीति लिएको छ। राजस्व सुधारका लागि करको दायरा विस्तार, करदाता शिक्षा तथा उत्कृष्ट करदाता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने र पुराना बेरुजु फटछुटलाई तीव्रता दिइने उल्लेख रहेको छ। माडी नगरपालिका एक लक्ष्मणिया क्षेत्रमा गाई र बाछा मारेको बाघ नियन्त्रणमा लिएको छ। स्थानीय गोविन्द पौडेलको गाई र बाछा मारेको सो बाघलाई मंगलबार साँझ डाट गरी नियन्त्रणमा लिएको हो। बाघ नियन्त्रणका लागि 2 वटा हात्ती सहित चितवन राष्ट्रिय निकुञ्जको टोली, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक तथा नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो। सो क्षेत्र वरपर विगतमा पनि कहिलेकाहीँ बाघ देखा पर्ने घटना भइरहन्छ। डाट गरी नियन्त्रणमा लिएको बाघलाई सो टोलीले लिएर गएको पाँचपण्डा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो। नागरिकहरूलाई सतर्क रहन, एक्लै जंगल नजान र पशु चौपायालाई सुरक्षित गोठहरूमा राख्न उहाँको अनुरोध छ। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू भएको छ। बुधबार राति 10:30 बजेदेखि शुरू हुने भनिएको मतदान झण्डै 2 घण्टा ढिलो गरी राति 12:35 बजेदेखि शुरू भएको हो। निर्वाचन आयोगका अनुसार 900 जना केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान 12 बजेसम्म जारी रहनेछ। मतदान सम्पन्न भएको 2 घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनका कारण देशभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसूनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा रहेका छन्। चिकित्सा शिक्षाका अभियन्ता डाक्टर गोविन्द केसीले मेडिकल कलेजको सीट संख्या बढाउने निर्णय फिर्ता गर्न माग गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने निर्णय फिर्ता नलिए अनसन बस्ने चेतावनी समेत दिएका छन्। डाक्टर केसीले चिकित्सा शिक्षामा विदेशी लगायतका विद्यार्थीको भर्ना संख्या बढाउने र चिकित्सा क्षेत्रलाई थप व्यापारीकरण गर्ने सरकारको योजनाप्रति ध्यानाकर्षण गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्रेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भनी सामाजिक सञ्जाल र विभिन्न मीडियामा आएका समाचारको खण्डन गरेकी छन्। चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको एक तस्विरलाई लिएर भएको आलोचनाप्रति उनले बुधबार सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएकी हुन्। काफ्रेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको स्पष्ट पारेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 सदस्यहरूले उम्मेदवारी दिएका छन्। प्रारम्भिक सूची अनुसार अर्थमन्त्री डाक्टर छोडी मुवाग्लेले गण्डकी प्रदेश खुल्लातर्फबाट उम्मेदवारी दिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले खुल्लातर्फ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बागमती प्रदेश खुल्लातर्फ र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएकी हुन्। पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानूनी रूपमा बस्दै आएका 24 बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्ट विनय तथा म्याच सकिएको पर्यटक भिसामा काठमाडौँका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका थिए। र नेपालमा बर्ड फ्लू H5N संक्रमण 11 जिल्लामा फैलिएको छ। 3 महिना अघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नलप्रासी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 74% मापन गरिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराईकामा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बागमती, गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 1 अरब रूपैयाँको बजेट पारित। चालुतर्फ 64 करोड 37 लाख र पुँजीगत तर्फ 33 करोड 37 लाख रूपैयाँ बजेट। माडी नगरपालिकाको 18 नगरसभाले नगरको नयाँ आधिकारिक लोगो पारित। रासोपा माडी नगर समितिले आगामी सरकारलाई अनावश्यक आर्थिक दायित्वको भार नथप्न नगरसभाको ध्यानाकर्षण। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू। केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 सदस्यहरू पनि उम्मेद्वार। र गैरकानूनी रूपमा बस्दै आएका 24 बङ्गलादेशी नागरिक पक्राउ। नेपालमा बर्ड फ्लू H5N संक्रमण 11 जिल्लामा फैलियो। हवस्त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु नमस्कार

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। झलनाथ खनाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार पूर्व प्रधानमन्त्री ज्यू, यतिखेर पूर्व उप प्रधान एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्षको पक्राउ प्रकरणलाई लिएर तपाईँले कसरी हेर्नु भएको छ, यसमा केही टिप्पणी छ? उहाँले त अकुत सम्पत्ति कमाउनु भएको रहेछ, नेकपा एमालेमा त अग्रवाल भनेर चिनिनु हुँदो रहेछ नि त उहाँ, होइन?
2: अब कुन पार्टीका कुन नेताहरूले कस्तो ढङ्गले काम गर्दै आउनुभएको छ त्यो कुराको अब निजी कुराहरू हामी सबैलाई केही थाहा हुने कुरो भएन। अब यदि राज्यले राज्यको आँखाले कुनै गल्ती कमजोरीहरू गरेको छ भन्ने कुरा देख्छ भने अब त्यस आधारमा राज्यले गर्ने कुरा आफ्नो अधिकारको कुरा भइहाल्यो। तर कुनै पनि व्यक्तिमाथि यदि उनका गल्ती कमजोरीहरू जे छन् ती कुराहरूलाई कारवाही गर्नु पर्दाखेरि स्वाभाविक रूपले पार्टीको देशको विधान ऐन कानुन विधि प्रक्रिया आदिलाई पालना गरेर नागरिकहरूको अधिकारलाई पनि सम्मान गरेर काम गर्नुपर्ने कुरालाई चाहिँ सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मलाई लाग्छ।
1: होइन, सरकारले चाहिँ अब भ्रष्टाचार अन्त्यका निम्ति जुन किसिमको सुशासनयुक्त समाज निर्माण र समृद्ध देशका निम्ति चाहिँ गरिरहेका कामहरूमा तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिले पूर्व प्रधानमन्त्रीको हैसियतले?
2: अब पक्राउ पर्दैमा कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। पहिलो कुरा, सरकारसँग के प्रमाणहरू छन्, के दसीहरू छन्, सम्बन्धित व्यक्तिले के गल्ती कमजोरी गरेको छ त्यो कुराको बारेमा अनुसन्धान गरेर विधिपूर्वक मुद्दा लाग्ने हो भने मुद्दा प्रस्तुत गर्नुपर्छ। अदालतले फैसला नगरेसम्म कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। त्यस कारणले अब जे जे तथ्यहरू छन् त्यो तथ्य त पहिला अदालतमा प्रस्तुत गर्ने होला, अनि त्यसले फैसला गर्ने होला, अनि त्यसपछि मात्रै एउटा निष्कर्षमा पुग्नुपर्ने होला नि त।
1: तर जुन ढङ्गले चाहिँ उहाँलाई पक्राउ गरियो नेकपा एमाले चाहिँ यसको चाहिँ हामी प्रतिवाद गर्छौँ भनेको छ पार्टीले।
2: पक्राउ पर्ने त्यो विधि प्रक्रिया चाहिँ मलाई पनि अलिक अनौठो लागेको छ।
1: किन?
2: किनभने उहाँ यही नै हुनुहुन्थ्यो, काहीँ भाग्ने पनि अवस्था थिएन, केही थिएन। त्यस्तो अवस्थामा चाहिँ सामान्य ढङ्गले पनि उहाँलाई चाहिँ पक्राउ पर्नै पर्ने भएको भए पुर्जी दिएर पक्राउ गरेको भए भइहाल्छ, अथवा पहिला त मुद्दा दर्ता गर्नुपर्ने होला। त्यो मुद्दाको आधारमा चाहिँ अदालतले पक्राउ आदेश जारी गर्नुपर्ने होला। ती कुराहरू
1: अब अहिले चाहिँ यो भ्रष्टाचार देशमा निकै व्याप्त रहेछ, थिल्थिलो रहेछ, देश त ग्रे लिस्टमा पनि छ, होइन, खैरो सूचीमा देश अझै पनि त्यसबाट उन्मुक्ति हुन सकेन। एफटिआइटीले चाहिँ अस्ति पेरिसमा भएको सम्मेलनले पनि नेपाललाई हटाउन नसकिने धारणा चाहिँ प्रस्तावहरू राख्यो भन्दाखेरि भ्रष्टाचारलाई संस्थागत गर्नका निम्ति हरेक सरकारका पालामा हरेक मन्त्रीहरूले प्राय मन्त्रीहरू चाहिँ यदि खोजबिन गर्दै जाने हो भने कतै न कतै मुछिएको चाहिँ पाइयो, यो स्वीकार्नु भ्रष्टाचार र व्यतिथि बढ्या थियो देशमा।
2: यहाँ हामीले धेरै अगाडिदेखि पञ्चायतकालदेखि नै भ्रष्टाचारका विरुद्ध हामीले आन्दोलन नै गर्दै आएको हो। पञ्चायत विरोधी सङ्घर्षको कालमा पनि एउटा सबभन्दा महत्त्वपूर्ण मुद्दा भनेको भ्रष्टाचार विरोधी मुद्दा नै थियो। अब 46 साल पछिको परिवर्तन पछि पनि त्यो मुद्दा निरन्तर जारी नै रह्यो र अब 62-63 को परिवर्तन पछि पनि त्यो मुद्दा जारी नै रह्यो र अहिले चाहिँ यो मुद्दा समाप्त हुने कुनै सम्भावना म देख्दिनँ। त्यसो हुनाले भ्रष्टाचार चाहिँ यो पुँजीवादी व्यवस्थाको अनिवार्य चरित्र हो। त्यो चरित्र अनुरूप यो व्यवस्थाले भ्रष्टाचार जन्माउँछ, त्यसले अनेकन मान्छेहरूलाई विकृत बनाइरहेकै छ र त्यही प्रक्रिया अहिले जारी रहेको कुरा हो। एकदम यो अनौठो कुरा चाहिँ मलाई केही लाग्दैन।
1: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चलिरहेको छ चितवनमा, यहाँले पनि त्यसलाई नजिकबाट हेरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको एउटा प्रस्तावना पनि आयो, अब प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, प्रदेश संरचनालाई हेरफेर गर्ने वा सम्भवतः खारेज र स्थानीय तह गैर दलीय बनाउने जुन प्रस्तावहरू अगाडि सारिएको छ यसमा के भन्नुहुन्छ?
2: अब एउटा पार्टीको महाधिवेशनले विभिन्न कुरा पास गर्ने बित्तिकै त्यो कुरा लागू भइहाल्छ भन्ने कुराहरू म देख्दिनँ।
1: तर दुईटै नजिकको ठुलो पार्टी हो नि त, हैन? जनताले रुचाएको पार्टी हो।
2: संविधान भनेको संविधान सभाबाट बनेको संविधान हो। यो संविधान संशोधन नभएसम्म ती कुराहरू लागू हुँदैनन्। संविधान संशोधन गर्नु त्यस्तो सजिलो र सहज कुरा होइन। यो चाहिँ अब यो संविधान बनाउँदाखेरि पनि धेरै खालका असहमतिको बिचमा यो सहमति बनाएर यो संविधान बनेको छ। कारणले अब विभिन्न पार्टीहरूले आफ्ना मागहरू अगाडि सार्न सक्छन्, आफ्नो महाधिवेशनबाट चाहिँ अनेक चिजहरू ल्याउन सक्छन्। त्यो ल्याउने बित्तिकै त्यसको आतङ्कित हुनुपर्ने मलाई त केही पनि लाग्दैन।
1: तर दुईटै नजिकको सरकार हो, जनताले मन पराइरहेको सरकार हो, भोलि यही एजेन्डालाई लिएर सत्ता निर्वाचनमा जाँदाखेरि फेरि राम्रै मत लिएर आउने स्थिति आयो भने त परिवर्तन हुन्छ नि त खनालजी, होइन?
2: होइन, यो अहिलेको प्रतिनिधि सभाको दुई तिहाईले मात्रै संविधान संशोधन गर्ने कुनै अधिकार राख्दैन।
1: राष्ट्रिय सभालाई पनि विज्ञ समूहको टिम बनाउने भन्ने छ उहाँहरूको चाहिँ, अब यो दलबाट विज्ञ बनाउने, राष्ट्रिय सभालाई पनि विज्ञहरूको टिमहरू होइन राष्ट्रिय सभामा राख्ने, मन्त्री चाहिँ सांसद नहुने, होइन धेरै खालका विषयहरू प्रस्ताव गरिएको छ क्या रवि लामिछानेजीले प्रस्तुत गर्नुभएको प्रस्तावमा।
2: मैले भनि नै सके कुनै पनि पार्टीको महाधिवेशनबाट निर्णय गरे केही पनि हुनेवाला छैन। सबभन्दा पहिला संविधानलाई संशोधन गर्ने हो, यसलाई परिमार्जित परिषद गर्ने हो भने त एउटा राष्ट्रिय सहमति निर्माण गरेर सम्पूर्ण पार्टीहरूको बिचमा राम्ररी छलफल गरेर विज्ञहरूको बिचमा पनि छलफल गरेर खास गरिकन संविधानविदहरूको एउटा चाहिँ अगुवाईमा त्यस्तो खालको कुनै संरचना निर्माण गरेर हिजोको सीमावलोकन गर्नुपर्छ। अहिलेको संविधानले हरेक 10 वर्षमा सीमावलोकन गर्ने कुरा अगाडि सारेकै छ। अहिले संशोधनभन्दा पनि पहिलो काम चाहिँ सीमावलोकन हो। त्यो सीमावलोकन नगरिकन पहिले नै संशोधन भन्ने कुरा चाहिँ यो
1: अब पूर्व प्रधानमन्त्रीज्यू, अहिले चाहिँ यो सङ्घीयताको विषयलाई लिएर देशमा धेरै खालका चर्चा परिचर्चाहरू भएका छन्, होइन? देश चाहिँ निकै ठुलो व्यवहार खेप्न बाध्य छ, सङ्घीयताले चाहिँ आफ्नो मूल मर्म अनुसार काम गर्न सकेन, यसका अधिकार सम्पन्न बनाउनका निम्ति तत्त्व निकायलाई पनि सकिएन, त्यति बेलाका सरकारहरूले पनि यसलाई त्यति धेरै ध्यान दिएनन्। यो कन्ट्राडिक्सन त छ नि त, कन्फ्लिक्ट त छ नि त, होइन? केन्द्रले नै पठाउनु पर्ने बजेट हरेक क्षेत्रमा
2: जाँदा कस्तो संरचनामा आधारमा जानु उपयुक्त हुन्थ्यो, हुन्छ र हुनेछ भन्ने कुराको बारेमा चाहिँ गम्भीर बहस छलफलको जरुरत छ र त्यसलाई परिमार्जन परिष्कृत गर्नुपर्ने पनि आवश्यकता छ। अब त्यसको लागि पनि त संविधान संशोधनकै बाटोबाट हिँड्नुपर्ने हुन्छ। अहिले तपाईँले भने जस्तै अब कतिपय कुराहरूमा अहिलेको संहिताले एकदमै व्यवहार भयङ्कर ढङ्गले बढाएको र चाहिँ विकास खर्चलाई चाहिँ घटाएको त्यो अवस्था चाहिँ यथार्थ हो। त्यसो हुनाले हो यो कुरामा पनि संविधानको सीमावलोकन गरेर विधिपूर्वक अनि एउटा सहमतिपूर्वक अधिकतम सहमति बनाउने हिसाबले चाहिँ अगाडि जानु सबभन्दा राम्रो हुन्छ। अन्यथा अन्तर सङ्घर्ष र अन्तर सङ्घर्षको एउटा नयाँ श्रृङ्खला विकास हुने सम्भावना पनि उत्तिकै छ।
1: राज्यसभाको महाधिवेशन पनि लम्बी हो नि त, 3 दिनका लागि थियो पूर्व प्रधानमन्त्रीज्यू, होइन? त्यहाँ पनि रसाकसी छ नि त, होइन? पदका लागि त जताततै पनि लोछाछोडी हुँदो रहेछ, होइन? यो राजनैतिक संस्कृति नै हो, यो संस्कार हो,
2: होइन? कसैको पनि महत्वाकाङ्क्षाका आधारमा त्यसै गरी यो समाज अगाडि बढ्छ भन्ने कुरा हुँदै हुँदैन। महत्वाकाङ्क्षा र यथार्थका बिचमा ठुलो ग्याप रहने गरेको छ। विभिन्न पार्टीहरूमा केही कुरो अब राजसभामा नदेखिने भन्ने कुरै छैन, त्यो झन् झन् छड्कारो झन् गहिरो भएर देखिने सम्भावना चाहिँ म देखिरहेको छु।
1: तर आज नेकपाको अवस्था के छ? तपाईँले भन्नुभएको छ अब अहिलेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबाट अब सम्भव छैन पार्टी हाँक्नलाई, तपाईँको धारणा के हो? अब कुन ढङ्गले चाहिँ अगाडि बढ्ने नेकपा, किनभने 1500 घटक भयो,
2: अब पुनर्गठन रूपान्तरण र सुदृढीकरणको नयाँ दिशातर्फ अगाडि बढ्नुपर्छ। वैज्ञानिक समाजवादको लक्ष्य लिएर त्यो लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध भएर जानुको अहिले कुनै विकल्प छैन। हामीले देब्रे दाहिने लप्पन छप्पन गर्न थाल्यौँ भने कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनुको निम्ति देशी विदेशी प्रतिक्रियावादीहरू जसरी लागिरहेका छन् उनीहरूलाई नै हित गर्ने काम हुन्छ। यसो हुनाले सबै नेता कार्यकर्ताहरूले चाहे नेकपाभित्र होस् चाहे नेकपा बाहिर होस् नेपालका सबै कम्युनिस्ट क्रान्तिकारीहरूले बिल्कुल नयाँ धरातलबाट आन्दोलनलाई सही कार्य दिशा नीति सिद्धान्तका आधारमा पुनर्गठन गर्ने, पुनर्संरचना गर्ने र सुदृढीकरण गर्ने दिशातर्फ सबैले सबै चाल्न अत्यन्त जरुरी छ।
1: पुनर्गठन भने के हो? अब नेतृत्वबाट चाहिँ एउटा पुस्ताले विदा लिनुपर्छ, त्यसका लागि तपाईँ पनि तयार हुनुहुन्छ?
2: पुनर्गठन भनेको वैचारिक पुनर्गठन, राजनीतिक पुनर्गठन, सैद्धान्तिक पुनर्गठन, संगठनात्मक पुनर्गठन सबै हो। अब हिजोको नेतृत्वले जुन ढङ्गले नेतृत्व गर्दै आयो, स्वाभाविक रूपले उनीहरू आफ्नै असफल भएका छन्। त्यो असफलताका कारणहरूलाई ध्यानमा राखेर उहाँहरूले नैतिक रूपले जिम्मेदारी लिनु एकदम जरुरी छ। त्यो कुरा उहाँले महसुस गर्नुपर्छ र पार्टी पङ्क्तिको आम रूपमा एउटा भावनालाई पनि ध्यानमा राखेर नयाँ रक्त सञ्चार गरेर अगाडि बढ्नु
1: प्रचण्ड र माधव कुमार नेपालले पनि विदा लिनुपर्छ होइन। अब नेतृत्वमा उहाँहरूले सक्नु भएन, बस्नु भएन, उहाँको त पहिलो पार्टी बनाउने उद्देश्य थियो नि त, निर्वाचन ताका अगाडि त होइन, ठुलो पार्टी बनाउने रहर थियो नि त, रहरमै सीमित भयो नि त उहाँको
2: पार्टीभित्र। त्यसबारेमा पनि अब छलफल विचारहरू हुन्छन्, अब पार्टी कमिटीका बैठकहरू बस्दै पनि छन्। ती बैठकहरूले यी सबै कुराहरूलाई चाहिँ गम्भीरतापूर्वक लिएर पार्टीलाई कसरी क्रान्तिकारी दिशातर्फ, रूपान्तरणको दिशातर्फ, वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढाउन सकिन्छ, कस्तो प्रावधान अपनाउँदा, कस्तो निर्णय गर्दा, कस्तो नेतृत्वको चाहिँ संरचना निर्माण गर्दा अगाडि बढ्न सकिन्छ भन्ने कुराहरूलाई
1: होइन। अब तपाईँ विश्राम लिन तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू? अब एउटा सीमा नाग्यो, अब चाहिँ नेपालको राजनीतिबाट हामीहरूले चाहिँ एउटा पुस्ताले चाहिँ अब विश्राम लिएर अब आन्तरिक पार्टीका चाहिँ अन्य क्रियाकलापहरू चलाउनका निम्ति युवा पुस्तालाई अर्थात् पुस्तान्तरण गर्ने कुरालाई चाहिँ जोड दिनुपर्छ भन्ने ढङ्गले चाहिँ तपाईँ सेक्रिफाइस गर्न सक्नुहुन्छ? अब होइन,
2: म त यो संगठनात्मक यही हुनुपर्छ, मै हुनुपर्छ भन्ने कुराको म कुनै पनि त्यो आकाङ्क्षा राख्दिनँ। तर एउटा सही वैचारिक राजनीतिक कार्य दिशा लिएर, क्रान्तिकारी वैचारिक राजनीतिक कार्य दिशा लिएर अगाडि बढ्ने कुरामा भने म चाहिँ एकदम दृढतापूर्वक त्यो कुरामै लाग्ने लागिरहेको छु, लाग्छु र लागिरहन्छु।
1: होइन तर चाहिँ प्रचण्डजीले फेरि म पार्टीलाई पहिलो पार्टी बनाएर मात्रै बिदा लिन्छु भन्नुभएको छ नि त।
2: होइन, पार्टी त अब पुनर्गठन गरेर लाने कुराहरूमा विभिन्न साथीहरूलाई योग्यतम साथीहरूलाई परिचालन गरेर जान सक्ने अनेकन सम्भावनाहरू छन्। ती सम्भावनाहरूसँगै प्रयोग गरेर जान सकिन्छ। अब मैले आफूले अध्ययन कुरा दिएको कुरा त आफ्नो ठाउँमा छैन।
1: अब आज तपाईँ देश र विदेशको सबै कुराहरूलाई नजिकबाट हेर्नु भएको छ, हामी कूटनीतिक हिसाबले, सामरिक हिसाबले आज नेपाल कुन स्थानमा छ?
2: अब अहिले देश चाहिँ यो सङ्क्रमणको अवस्थामा देख्छु मैले। यो नयाँ शक्ति जो आएको छ दुई तिहाई बहुमतको लिएर, तर अलि बढ्ता मात्रामा दम्भ घमण्ड आदि बढिरहेको, अब मुलुकमा अलिक तानाशाही प्रवृत्तिहरू पनि बढिरहेको, जनतामाथि दमनहरू बढिरहेको, अब संविधान आदि इत्यादि प्रतिको एउटा अपमान पनि देखा परेको, संसदमाथि नै अपमान पनि देखा परेको, यस्ता यस्ता कुराहरू छन् र मुलुकको यो राज्य संरचनाका तिनवटा अङ्गहरू बिचमा नै अन्तसङ्घर्षहरू, असन्तुष्टिहरू बढ्दै गएको देख्छु मैले। त्यसले गर्दाखेरि कुनै आउने भविष्यमा आउने यो आँधीको सङ्केत हो कि भन्ने चाहिँ नै मानिसहरूले अब अनुमान गर्न थालेका छन्।
1: भने चाहिँ अहिलेको सरकारले, अहिलेको पार्टीले जनताको जुन विश्वास लिएर अगाडि आएको छ, यसले देशलाई ट्र्याकमा लैजान सक्दैन? यसका सिम्टमहरू, यसका बाछिटाहरू, मर्निङ सो अफ द डे यो देखिएको छैन आज?
2: होइन, यो सरकारले देशलाई ट्र्याकमा लगोस् भन्ने त मेरो पनि चाहना छ। सरकारले कमसेकम पनि भूमि सुधार गर्न सकोस्, कृषि क्रान्ति गर्न सकोस्, राष्ट्रलाई औद्योगिकरणको दिशातर्फ लान सकोस्, अब 62-63 क्रान्तिमा अगाडि सारेका तिन खण्ड नीति भने अनुसार चाहिँ गर्न सकोस्। अहिले उनीहरूले संवैधानिक समाजवाद भनेका छन्, त्यो के चिज हो, त्यो संवैधानिक समाजवाद भनेको कुन चरणको नाम हो, अब त्यसको व्याख्या विश्लेषण अहिलेसम्म सुनिएको छैन, त्यसको सही व्याख्या के हो होइन, त्यो पनि अगाडि सारियोस् र मुलुकलाई यसरी राष्ट्रिय औद्योगिकरणको दिशामा लानुको साथसाथै हाम्रो चाहिँ शिक्षा, स्वास्थ्य, संस्कृतिमा चाहिँ व्यापक रूपान्तरण गर्ने, एउटा देशभक्तिको भावना विकास गर्ने, समाजवादी भावना विकास गर्ने, नैतिक भावना विकास गर्ने र विधिसम्मत ढङ्गले समाजलाई अगाडि बढाउने र कानुनी राज्यको चाहिँ एउटा स्वस्थ रूपले आदर्श स्थापना गर्ने त्यो दिशातर्फ जानुपर्ने अहिलेको आवश्यकता हो। अब सरकारको र सत्तारूढ दलको क्षमताले कति भ्याउँछ त्यो कुरा
1: तर अहिलेको अवस्थामा चाहिँ सबैभन्दा ठुलो महारोग भनेको देशमा सुशासन रहेछ। यो सुशासन अलिकति खलबलिएको रहेछ। कर्मचारीहरूले भनेको समयमा काम नगरिदिने, अल्छी गर्ने, मन्त्रीहरूले चाहिँ प्रधानमन्त्रीको लेभलबाट नीतिगत रूपमा भ्रष्टाचारमा मुछिने, भ्रष्टाचारमा चाहिँ बढी होइन यसलाई चाहिँ प्रशय दिने, मुलुक कता जाँदैछ, के हुँदैछ, देशको अर्थतन्त्र कस्तो हुँदैछ भन्नेतर्फ चाहिँ त्यति धेरै ध्यान नदिने, आजको यो कारणले गर्दाखेरि देश ब्ल्याकलिस्टेड तर्फ अगाडि बढिरहेको एउटा परिस्थिति छ। यो कुराबाट चाहिँ अहिलेको यो सरकारले, अहिलेको यो बालिन नेतृत्वको सरकारले चाहिँ यसबाट मुक्त दिलाउनका निम्ति, राष्ट्रलाई चाहिँ समृद्धतातर्फ चाहिँ अगाडि बढाउनका निम्ति जुन ढङ्गका कामहरू गरिरहेको छ, अबका पाँच वर्षभित्र केही नेपाली जनताले राहत महसुस गर्न सक्छन्, वा चाहिँ यो हिजो पनि दुई तिहाई नजिक पुगेका पनि थिए दलहरूले, तिनीहरूले नि काम गर्न सकेनन्, या चाहिँ कुनै एउटा अर्को अदृश्य शक्तिले चाहिँ निर्माण गरिदिन्छ र उसको स्वार्थ पुरा भइसके पछाडि सबै भताभुङ्ग हुन्छ भन्ने भाष्य नै हो आज पनि जाँदा जाँदै।
2: अब अहिले यो सरकार एउटा विधिपूर्वक चलेको पनि देखिँदैन अनि आफ्नै खुट्टामा हिँडिरहेको हो कि भने यसैमा पनि शङ्का देखिन्छ। नीति निर्माण कहाँबाट कसरी हुन्छन् त्यो कुराको बारेमा पनि मान्छेहरू शङ्का गरिरहेका छन्। सय बुदा भनिएको छ, त्यो सय बुदा कसले लेखेर दिएको हो त्यो पनि थाहा छैन। कुनै त्यस्तो खालको चाहिँ केही संरचना बनाएर निर्माण गरिएको हो भने त्यो संरचनाको बारेमा पब्लिकलाई केही पनि थाहा छैन। अब नीति कार्यक्रम आयो सरकारको, त्यो नीति कार्यक्रममा आमूल परिवर्तन गर्ने, सामाजिक आर्थिक रूपान्तरण गर्ने, यो देशका श्रमिक जनताको हित गर्ने कुराहरू त्यसमा केही पनि मैले देखिनँ। अब त्यसै गरेर चाहिँ अब सरकारको बजेट आयो, त्यो बजेटले पनि यो देशका भूमिहीन गरिब किसानहरू होइन, निम्न मध्यम किसानहरू अनि श्रमिक जनताहरू, तल्लो वर्गका जनताहरूको हितमा बजेटमा कुनै त्यस्तो ठोस नीति आएको, कार्यक्रम आएको मैले देखिनँ। त्यसो हुनाले अहिले जे कुराहरू गरिँदैछ नि सतहमा त्यो प्रकारको परिणाम आउला भन्ने मलाई लाग्दैन। यही कुरा गर्न नसकेको हुनाले हिजो आठ वर्ष अगाडि वामपन्थीहरूकै झन्डै झन्डै दुई तिहाई बहुमतको सरकार थियो। त्यो सरकारको जे नियत भयो आठ वर्ष बिचमा, अब यो सरकारले अहिलेकै कुराहरूको आधारमा अगाडि बढ्यो भने त्योभन्दा फरक नियत होला जस्तो मलाई चाहिँ लागिरहेको छैन।
1: हस् प्रधानमन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। पूर्व प्रधानमन्त्री झलकनाथ खनाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्राम पछि पुनः उपस्थित हुनेछौँ।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेकी सचिव, पूर्व मन्त्री एवं संसदीय दलकी उपनेता पद्मा कुमारी अर्याल। आउनुहोस् सुरु गरौँ पद्मा अर्यालसँग, जनता जान्न चाहन्छन्। पद्मा अर्यालजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: हस् थ्याङ्क यू।
3: संसदमा बाघ जसरी गरिदिनुहुन्छ, एक एक काण्डको छानबिन गर्नुहोस्, ओपन च्यालेन्ज हो भन्नुहुन्छ, अनि सरकारले छानबिन गर्छ, पक्राउ गर्छ, अनि प्रतिशोध देख्नुहुन्छ तपाईँ। संसदमा बाघ जसरी गर्जिने अनि छानबिन गर्न थालेपछि म्याउ गर्ने नेकपा एमालेको स्वभाव,
4: यसमा के हो भने नि, अलिकति केही समय अगाडिदेखि हाम्रा विरुद्धमा नियोजित ढङ्गले भ्रमात्मक समाचारहरू सम्प्रेषण गरेर बदनामित गर्ने कामहरू भइरहेछ। चाहे एनामको काण्ड होस्, चाहे बिनामको काण्ड होस्, चाहे सिनामको काण्ड होस्, एबिसिडी जेसुकै नामका काण्ड रचेर हामीलाई बदनामित गर्ने काम भइरहेछ। हामीले त्यसलाई कहीँ न कहीँबाट खण्डित गर्नु छ कि त्यो जति जीवित रहन्छ त्यसको जति छानबिन हुँदैन त्यति त्यसैले प्रहार गरी गर्छ। छानबिनमा जाँदाखेरि के हुन्छ भन्दा उही केपिओलीलाई मुद्दा लाउने कुरा केही पाएन नि मेरी आवै, त्यो एकछिन पनि सुत्न नदिइकन राति राति जुन ढङ्गले लगिएको थियो, अनि के भयो भन्दा फुस्छ भयो, त्यत्रा 12 दिनसम्म खोजी नीति गर्दा के गर्दा केही चीज फेला पारेन अनि छोड्न पर्ने स्थिति आयो। यदि प्रमाण भएको
3: भए किन रोइलो गरेको
4: म अलिक भन्छु नि
3: तपाईहरुलाई किन टाउको दुखाई
4: तपाईको
3: उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्ने बित्तिकै राजनीतिक प्रतिशोध देख्ने दोषी चस्मा कस्तो है
4: तपाईहरुको म त्यही आउँदैछु। त्यसैले हामीले माग गरे हो छानबिनको एक पटक हैन धेरै पटक हामीले माग गरे हो किनभने हामी यसबाट मुक्त भएर बस्नु छ। हामी माथि लागेका अभियोगहरू जे हुन् तिनको चाहिँ हामीले खण्डित गरेर हामी बस्नुपर्नेछ। तर तदारुपताका साथ किन काम हुन्न भने त्यो हटाएपछि के भनेर भन्ने देखाउने विषय नै हुँदैन। त्यो हो जहाँसम्म विष्णु पौडेलको कुरा हो, विष्णु पौडेलको कुरा के हो भने हामीले अनुसन्धानको विरोध गरेका छैन। तपाईँहरू क्लियर हुनुहोस्, म तपाईँको मिडिया मार्फत जनतालाई पनि स्पष्ट गर्न चाहन्छु, हामीले कहीँनिर पनि अनुसन्धानको विरोध गरेका छैन। अनुसन्धान गर, कस कसको गर्न छ गर, हामीले खुला आह्वान गरेका कुरा हो। प्रक्रियासित म भन्दैछु, प्रक्रियासित जोडेको कुरा के हो भने हरेक विषयवस्तुको पहिले छानबिन हुन्छ। शङ्का उत्पन्न भएपछि शङ्का ठिक हो कि बेठिक हो, सही हो कि गलत हो भन्ने पत्ता लगाउनको निम्ति पहिले छानबिन हुन पर्यो। पहिले छानबिन गरेर साँच्ची नै दोषी हो भनेपछि अनि बल्ल पक्रिने हो, कारवाही गर्ने हो। अहिले त यहाँ छानबिन एकातिर राखेर अनि अकस्मात पक्रिने, पक्रिने पनि कसरी पक्रिने भन्नुहोला भने विष्णु पौडेल कहीँ भागेर जाने मान्छे हो, उहाँ निर्धारित कार्यक्रममा पार्टीका कार्यक्रममा हिँडिरहनु भएको छ देशव्यापी, उहाँ सुर्खेतमा हुनुहुन्छ भन्ने कुरा थाहा छ। स्वयं जसले पक्रेर ल्यायो त्यही संस्थाको प्रमुखले फोन गर्दा उहाँले भोलि बिहान म काठमाडौँ आइपुग्छु भनेर भन्नुभएको छ। आखिरी त्यही कार्यक्रम सकेर आउने साथीहरू पहिले आए है, पहिले आउनुभयो, उहाँलाई त धेरै ढिलो ल्याइयो।
3: आखिर अनुसन्धान हुनु नै छ, पक्राउ पर्नु नै छ भने
4: त्यसो होइन कि
3: ढिलो किन गर्ने,
4: होइन ढिलो
3: विलम्ब किन गर्ने,
4: विलम्ब भइगयो त विलम्ब कसरी
3: भयो। बीचमा त तपाईहरुले अनेकन माइक्रो म्यानेजमेन्ट गर्ने अवसर पाउनुहुन्छ नि त, चोचो मोचो मिलाउन पाउनुहुन्छ,
4: त्यो कुरा होइन।
3: त्यही भएर
4: तुरुन्त के भनेको भने
3: अन द स्पट पक्राउ गरिहाल्नु भयो।
4: विधिको शासन हुन्छ के, कानुनले हो नि सबै चिज चल्छ।
3: सरकारको कदम प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङले अहिले वा वाई पाइरहनु भएको छ, ताली बजाएर स्वागत गरेका छन् जनताले।
4: उहाँहरू त्यही हो कुरा, किनभने उहाँहरूको काम गर्ने कुरा त छैन यस्तै फन्डा सिर्जना गर्ने है अनि त्यसपछि वाइवाई लिएर बस्ने। बढी प्रगतिमा हिसाब हुँदाखेरि के हुन्छ भन्ने त अहिले पछाडि हामी विषय जोड्दै आउँला।
3: उहाँहरू त एक्सन ओरिएन्टेड हो नि त, काउन्टडाउन गरेर बस्नुहुन्छ, प्रश्न उठेपछि अनुसन्धान गर्नुपर्ने बेला आएपछि पक्राउ गर्नुहुन्छ। सरकारको काम
4: पक्राउ गर्ने पनि यो दोषी हो भन्ने भएपछि होला नि पक्राउ गर्ने त। कसैले तपाईँलाई पोलिदियो, पोलिदिने बित्तिकै च्याराप्पै समात्ने हो र हाम्रो
3: पूर्व उप प्रधानमन्त्री, पटक पटक मन्त्री बनिसक्नु भएको व्यक्ति, पूर्व अर्थमन्त्री, 8 पटकसम्म मन्त्री बन्नुभयो, 2052 सालको सुकुम्बासी विष्णु प्रसाद पौडेललाई अनुसन्धानको लागि आवश्यकता देख्यो सरकारले।
4: तपाईँले मलाई प्रश्न गरेको भने प्रश्न धेरै
3: कमल किशोर मालपानी र चुन्नु प्रसाद शर्माको बयानका आधारमा विष्णु प्रसाद पौडेल पक्राउ पर्नुभयो।
4: म त्यही आउँछु त, के भयो त
3: अनुसन्धानको लागि छोडिदिनुहोस् न त
4: तपाईँले। अनि हामीले समातेर राखेको छ त, हामीले समातेर राखेको छ, अनुसन्धान नगर भनेको छ, अनुसन्धान गर भनेको छ। तर हामीले उठाएको कुरा के भने विधिको कुरा हो,
3: प्रेस विज्ञप्ति जारी गर्नुभयो,
4: किन नगर्ने
3: प्रतिशोध भन्नुभयो,
4: किन नगर्ने अपहरणको शैलीले गर्ने हो, त्यो लेभलको मान्छेलाई धेरै
3: सचिवालय बैठक बस्यो, संसदीय दलको बैठक बस्यो, अध्यक्ष केपी शर्मा ओलीले काउन्टर दिनुभयो, प्रतिवाद गर्नुभयो पक्राउको, अनि अनुसन्धानको लागि छोडिदिनु
4: भयो,
3: पठाइदिनु पर्ने,
4: हामीले भन्न नपाउने, हाम्रो नेतृत्वलाई अपहरण गर्ने शैलीमा गैर कानुन ढङ्गले गैर न्यायिक हिसाबले उनले उसले चाहिँ एकदम यो त एवानको नै अपराधी हो भनेर बदनामित गर्ने ढङ्गले जुन राजनीतिक प्रतिशोध सान्ने गरी ल्याएको छ, अनि यो तरिका गलत भयो भनेर हामीले भन्न नपाउने, हामीले छानबिन नगर भनेको छ, छानबिन गर, तथ्यमा आधारित भएर गर, सत्यमा आधारित भएर गर, कसैलाई पनि बदनामित गर्ने, राजनीतिक हत्या गर्ने, व्यक्तिको स्वाभिमानलाई गिराउने गरी नगर, हरेक मान्छेको हुन्छ नि दोषी देखौ भने कारबाही गर्नु
3: नेताहरु माथि अनुसन्धान हुँदाखेरि स्वाभिमान गिर्छ
4: किन गिर्दैन दोषी हो कि होइन भन्ने कुरा नभए त्यो हिसाबले यो त एकदमै अर्को भ्रष्टाचारी हो खत्तम मान्छे भनेर जसरी पुरै जनमानसमा भ्रम सिर्जना गर्ने गरी पक्रेर ल्याइयो यो सही नियतले ल्याएको हो त
3: अरू पार्टीको
4: उहाँकै हातमा छ ठहर्यो तथ्य ल्याउनु भयो प्रमाण ल्याउनु भयो भने त जानुहुन्छ दोषीलाई कारवाही नगर हामीले भनेको छ भनेकै छैन ठहरेन भने यो चिजको क्षतिपूर्ति के हुन्छ ल भन्नुहोस् त
3: अहिले अनुसन्धान भएको हो अनुसन्धान गरिएको होइन
4: अनुसन्धान
3: हत्कडी लाइएको छैन
4: अनुसन्धान गर्ने कुरा पनि त्यो लेभलका मान्छे आउनुहोस् त भने आउने मान्छे हुन् कि भाग्ने मान्छे होइनन् भाग्छ कि जस्तो गरेर अझ भाषा सुन्नु भएको छ भाषा के छ उहाँले म सुर्खेत छु बिहान आउँछु भन्नुभएको छ सबै थाहा छ बिहान भेटाउनु त भन्ने सल्लाह नि भएको छ अनि आधी घन्टापछिको खोज्दै जाँदा सुर्खेतमा भेटियो भागेर हिँडा जस्तो गरेर खोज्दै जाँदा सुर्खेतमा भेटेर अनि परजीले नियन्त्रणमा लियो यो के हो
3: नेपाली काङ्ग्रेसका नेताहरू धेरै पक्राउ परेका छन् अनुसन्धान भएको छ रमेश लेखक पक्राउ गर्नुभयो त्यसको प्रतिवाद पनि नेकपा एमएलएले गर्यो काङ्ग्रेसले चुइक्क बोलेन विधि पद्धति शासन अनि कसरी सघाउने सुशासन कसरी कायम गर्ने काङ्ग्रेसबाट सिक्नुहोस् न रमेश लेखक दीपक खड्का शेरबहादुर देउबा डाक्टर आरजु राणा देउबा लगायतका व्यक्तिहरूमाथि पक्राउ पुर्जी जारी हुँदाखेरि पनि पक्राउ हुँदाखेरि पनि काङ्ग्रेसले एउटा विज्ञप्ति निकाल्यो
4: तपाईँलाई एउटा कुरा गर्छु रमेश लेखक र केपी ओली सँगै आएको होइन एउटै घटनामा आएको होइन अनि ऊ रहेछ त हत्यारो रहेछ त रमेश लेखक अपराधी रहेछ त रमेश लेखक हत्यारो हो अपराधी हो र कानुनले
3: अदालतबाट टुङ्गिएन विषय काङ्ग्रेस चुपो लाएर समस्या समाधान भएन
4: मुद्दा त अझै पनि जीवितै राखेका छ तर तथ्यले प्रमाणले त पुष्टि भएन नि त हल्ला जति गरियो नि हल्ला जति गरियो बदनामी जति गरियो रिजल्ट के हो केही पनि भएन भन्दा त्यसले त राज्य नै कति फितलो रहेछ राज्यको काम कारबाही कति फितलो रहेछ भन्ने त छक्क देखियो होला नि ल हेर्नु न विष्णुजीकोमा पनि उहाँहरूकै हातमा छ कि सबै उहाँहरूले सक्नु वा पुष्टि गर्न भने त ए विष्णु गलत भन्ने होला पुष्टि गर्न सक्नु भएन भने त्यत्रो मेरिया है राज्यको भयभरको शक्ति लाएर सरकार संलग्न भएर ल्याएर अनि फ्यास भयो भने सरकारका काम गर्ने तरिका नि एकछिन त मान्छेले त लकी दुई दिन त ताली बजायो होला के अनि त्यो निर्णय आउँदा दिन त कति फितलो रहेछ भन्ने त बुझ्छ होला नि त मान्छे
3: त्यही भएर अनुसन्धान अवधिलाई त पर्खिनुहोस् न
4: कसले नफर्किने भनेको छ भने कि हामीले त तरिकाको कुरा गरेका छ बा आज पोल्यो होइन मान्छेले तपाईँलाई कोही एउटा मान्छेले ल ऋषि थपलिया भनेको यस्तो बदमास हो भनेर कोही एउटा मान्छेले भन्यो अनि त्यसपछि गुरगुर गुरगुर गुर भयो जति राज्यको शक्तिलाई च्यारपचुरुप पारेर तपाईँलाई ल्याउने कि अनि तपाईँलाई बोलाएर कुरा यस्तो यस्तो आयो तपाईँको के हो भनेर बुझ्ने अनि आफ्ना हुन्छ नि बुझ्ने तरिका टोडङ्गले बुझ्ने अनि ठिकै रहेछ भने नियन्त्रणमै लिन पर्ने भयो भने बल्ल त्यसपछि केही प्रारम्भिक छानबिन गरेर केही गम्भीर कुरा देखिए तपाईँ पनि केही बक्नेतिर जानुभयो भने त्यसपछि तपाईँलाई नियन्त्रणमा लिएर छानबिन गर्ने होला नि त कसले पौडेल भन्नु तपाईँलाई कतिजना गरेर राख्नुहोस् कि जो पौडेलका कुरा गर्नुभएको छ नि उहाँको बहिनको आधारमा भनेर भनेको छ नि उहाँ पौडेल र विष्णु पौडेल भने चाहिँ प्रतिस्पर्धी हो क्या चुनावका चुनावको प्रतिस्पर्धी हो एउटै चुनावका उम्मेदवार हुन्
3: नेपाली काङ्ग्रेसको तर्फबाट
4: हो अनि त्यसपछि त्यति आधारमा त्यो लेभलको मान्छेलाई त्यो स्ट्याटसको मान्छेलाई त्यत्तिको जिम्मेवारी मान्छेलाई त्यो तलका मजा र यत्रो मेरिया हो एउटा ठुलो मिसन पुरा गरियो भनेर गर्नुपर्ने थिएन उहाँलाई बोलाएर ठिक ढङ्गले अनुसन्धान गरेर केही कुछ देखियो भने नियन्त्रणमा लिने नभए बाहिरै राखेर गर्नु पर्थ्यो हाम्रो कुरा त्यही हामीले गरे उभे ठिक गरे भनेको छ र तरिका मिलेन भोलि तपाईँकै हकमान त्यही हो कि छोड्नु न कुनै नेताको कुरा होइन नि स्वाभिमान त नागरिकको पनि हुन्छ नि हरेक व्यक्तिको
3: काङ्ग्रेसले पोलेको रहेछ नि त
4: काङ्ग्रेस पनि
3: दलप्रति आक्रामक किन
4: होइन, काङ्ग्रेस पनि नभनौँ न ए बाबा, मान्छेको आफ्नो आस्था हो कि, पार्टीले निर्णय गरेर गरे त होइन नि, त्यो त व्यक्तिको कुरा हो। मेरोमा विपत्तै होला भन्ने हिजो त तपाईँलाई पनि लाग्यो होला, मलाई पनि के होला भन्ने डर त्रास भयो होला। आज बिहानै आउँदा त के भयो भन्दा, त्यो मान्छेले फल्नासित जोड दिएको, सम्बन्ध चिनाइदिएको, समन्वय गरिदिएको भन्ने नै त रहेछ कुरो। समन्वय गरिदिएको, फल्ला मार्फत फल्लालाई चिनेको भन्ने विषयमा यत्रो गर्नुपर्छ नभन्नु त।
3: विष्णुप्रसाद पौडेलको सन्दर्भमा उठिरहेको प्रश्न चाहिँ, उहाँ 2052 सालमा सुकुम्बासी, अनि एकाएक कहाँबाट अहिले भैँसे पार्टीमा महल ठडियो, बिचमा बालुवाटार जग्गा प्रकरणमा जोडे, छोरा नवीन पौडेलको नाममा समेत राखेको भनेर आयो, अनि पछि जग्गा फिर्ता दिने शर्तमा मुद्दा नचलाइएको भनेर आयो, अनि अहिले पछिल्लो समय बिचौलिया दीपक भट्टदेखि कमल किशोर मालपानीदेखि चुन्नु प्रसाद शर्मासँग जोडिएको भनेर आएन, हिमालयन रिइन्सुरेन्स होइन, श्रीराम टोबाको लगायतसँग 10% सेयर मागेको, त्यस बापत हित हुने गरी काम गरिदिएको अर्थमन्त्री हुँदाखेरि भन्ने विषयमा अनुसन्धान भइरह्यो नि त।
4: तपाईँलाई म अलिकति भन्छु कि, अनुसन्धानका विषयमा हामी धेरै प्रवेश नगरौँ भन्छु। जब अनुसन्धान हुँदैछ, तपाईँले पनि भनेको कुरा हो कि होइन, तपाईँले जे बाहिर आएका मिडियाकै कुरा भने त हो, तपाईँले त्यहाँभित्र प्रमाण हेरेको पनि होइन, उहाँको बयान सुनेको पनि होइन, अनुसन्धानकर्ताको बयान सुनेको पनि होइन, तपाईँले पनि मिडियामा जे आयो त्यही सुने हो, त्योभन्दा अरू त बढ्ता हो। त्यसैले मिडियाका भरमा हामीले धेरै बस नगरौँ।
3: अनुसन्धान त त्यसैलाई टेकेर भइरहेछ नि त,
4: केलाई टेकिया छ त्यो पनि छोडिदिनुहोस् न। अनुसन्धान त मिडियाको उसलाई टेकेर होइन, तथ्यलाई टेकेर, सत्यलाई टेकेर हुनुपर्छ। जबकि अनुसन्धानको दायरामा उहाँ गइसक्नुभयो, अनुसन्धान भइसकेको छ, त्यसमा बहस गर्नुको कुनै अर्थ छैन।
3: विष्णु पौडेल बालुवाटार जग्गामा जोडिएको
4: मलाई भन्न दिनु
3: हैन, सुकुम्बासी भएको
4: तपाईँले यो प्रश्न चारपटक
3: व्यवसायीहरूसँग जोडिएको कुरा
4: मलाई भन्न दिनु, थाहा पाएको कुरा
3: साँचो होइन,
4: मलाई थाहा पाएको कुरा भन्नु,
3: तपाईँ भन्नुहोस् न।
4: हो त्यसो भए भने हामीले अनुसन्धानको विरोध गरेका छैन, प्रक्रियाको विरोध गरेका छ, त्यसैले प्रक्रियासित असहमति हो, अनुसन्धानसित होइन। तपाईँलाई चारपचुरो पार्यो भने तपाईँको बारे नै उल्छौँ, हामी त न्यायको पक्षमा बोल्ने मान्छे हो, अन्यायकै माथि गर्नुहुन्न भन्ने हो, छानबिन गर्नुहुन्न भनेको छ हामीले, भनेको छैन, त्यो छोडिदिउँ। अब जहाँसम्म अरू ब्लेमको कुरा छ, अहिले यसित जोडिएका पत्रिका आएका, अनलाइनमा आएका, केमा आएका कुरा पनि छोडिदिउँ। अब त नियमनकारी निकायको जिम्मा भयो नि, हाम्रो जिम्मा होइन कि बहस गर्नुपर्ने विषय होइन, नगरौँ। यता बालुवाटारसित जोडेर तपाईँले पढेकै मिडियामा आज दुइटै आएछ, त नवलपरासीमा यति सालमा यति जग्गा बेचेर अनि बालुवाटारमा यसरी किनेको भन्ने कुरा, जुन बेला उहाँले सरकारका निम्ति फिर्ता दिनुभएको थियो नि त्यो जग्गा, त्यो बेला देखि कुरो त एउटै छ त, उहाँका नाममा पूर्जा पनि देखिएकै छ, त्यो बेलाको उहाँ उता बेचेको टाइम पनि मिलेकै छ, नलपरासीमा जग्गा लिएको पूर्जा पनि देखिएकै छ है, अनि त्यही सम्पत्ति ल्याएर यहाँ हालेको भनेर भन्नुभएको छ। त्यसले नपुगेका सम्पत्ति के भयो, कति काँड थप्नुभयो सोध्नुहोस्। अनि अर्को प्रश्न के हो भने, एकपटकको गरिब सधैँको गरिब हुँदैन, एकपटकको धनी सधैँको धनी पनि हुँदैन, यो विकासको नियम हो। एकपटकको गरिब सदाको निम्ति गरिब हुनुपर्छ भनेर तर्क गर्न सकिन्छ?
3: नेपालका नेताहरू चाहिँ राज्य
4: सत्ताको
3: शक्तिको आडमा चप्पल पड्काएर आएका नेताहरू आलिसान महलमा बस्ने
4: भन्नु न तपाईँ, पढ्नु
3: अनि प्रश्न उठ्दैन,
4: उहाँका कति पुस्ता भइसक्यो होला नि, कि तपाईँको भन्दा ठुलो एजको छोरो भइसक्नु भएको छ, कति वर्ष भयो उहाँले कमाउन थालेको, अनि त्यो छोराको श्रीमती कति वर्ष भयो कमाउन थालेको, छोरी कति साल भयो जागिरमा लगाएको, अब बाबुको मात्रै आर्जनको कुरा हुन्छ? त्यसो भन्दा बाबुको पुस्तामा बाबुले काम गर्ने बेला उहाँको वर्ग एउटा थियो होला, जब छोराछोरी अब काम गर्न थाले, उनीहरूले मोबिलाइज गर्न थाले, व्यवसाय गर्न थाले, अनि सम्पत्ति आर्जित हुँदैन भने के, अनि बाबुआमा राजनीति गरे बापत छोराछोरी पनि झोले हुनपर्छ, गरिब हुनपर्छ, भिखारी हुनपर्छ भन्ने यो कहाँको शिक्षा हो, कहाँको दर्शन हो मलाई भनिदिनुहोस् त? बाबामाले राजनीति गरे बापत छोराछोरीले पनि उन्नति गर्न हुन्न, तिनीहरू पनि गरिबै हुनपर्छ भन्ने कहाँको दर्शन हो मलाई एकैपल्ट?
3: स्वाभाविक हिसाबले कमाउनु भएन, शक्तिको दुरुपयोग गर्नु भएन, बिचौलियासँग कनेक्सन गर्नु भएन।
4: छोड्दिनु न, मान्छे भेट भयो, नमस्ते गरे, फोटो खिचे, आफ्नो ठाउँमा छ के गरे त आउला। जहाँसम्म राज्यका पदमा बसेर अस्वाभाविक ढङ्गले अकुत सम्पत्ति आर्जन गरेको देखियो भने त्यसैका निम्ति होला, पदको दुरुपयोग गरेर आर्जित गरेको सम्पत्तिको निरीक्षणको निम्ति होला हामीले अख्तियार निवारण आयोग बनाएको, त्यसको क्षेत्राधिकारभित्रको कुरा हो। त्यो हो नियमनकारी निकाय, राज्यको कुनै पनि
3: पदमा बनाउनु भयो,
4: त्यो पनि नगराउनु नि तपाईँले, कसले गरा उसलाई सुन्नु न प्रश्न,
3: उसले गर्यो,
4: उसले
3: नियन्त्रणमा राख्न खोज्यो,
4: कसले गर्यो, उसले
3: प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छैन,
4: त्यो बालेन्द्र शाहले के भन्नुभयो भन्ने कुरा छोडिदिनु न, उहाँले राम्रै चलाए भयो नि, तर एउटा तथ्यले के भन्छ,
3: के कारणले गर्दाखेरि मात्रै राखेर अनुसन्धान गर्न बाध्य बनाउने होइन, निर्णय लिन बाध्य बनाउने होइन,
4: एउटा संवैधानिक
3: आवश्यक परे 5 वर्ष पनि छलफल गरिन्छ,
4: संवैधानिक आयोग एउटा आयोगलाई देशको कार्यकारी प्रमुखले या कार्यकारी निकायले कोठाभित्र थुनेर वा यो वा तो के भन्नुभयो त्यसमा छोडिदिनुहोस्, त्यही हो त काम गर्ने तरिका, त्यही हो त स्वतन्त्र एउटा संवैधानिक आयोगहरूलाई चलाउने तरिका, त्यो हस्तक्षेप होइन, संवैधानिक आयोगलाई हस्तक्षेप गर्न पाइन्छ, यो काम गर्नुहोस्, परिणामको कुरा गर्नुहुन्छ भने
3: पासपोर्ट काण्डमा को को जोडिएका थिए,
4: परिणामको कुरा गर्नुहुन्छ नि,
3: त्यसरी दबाब नदिएको भए, बाध्य नपारेको भए तुरन्त निर्णय हुन्थ्यो,
4: तपाईँको धेरै
3: नेगेटिभहरु धमाधम पक्राउ पर्थे,
4: अख्तियारकै कुरा, जसरी तपाईँहरूले बन्धक बनाउनु भयो भनेर हामीलाई तपाईँले भन्दै हुनुहुन्छ नि, म तपाईँलाई च्यालेन्ज गर्छु, के च्यालेन्ज गर्छु भन्नु होला भने नेकपा एमालेको सरकारको कार्यकालमा जतिको अख्तियारले काम बेसी, तपाईँ चाहे मुद्दा दायरका कुरा गर्नुहोस्, चाहे व्यक्तिलाई कारवाहीका कुरा गर्नुहोस्, कसैले गर्न सकेका छ, अनि आफ्नो र अर्कालाई भन्नुहुन्छ, आज पनि टोपबहादुर रायमा चाहिँ जेलमा हुनुहुन्छ, हामी सरकारमा थिएनौँ, एकपटक होइन दुईपटक तिनपटक हामी सरकारमा हुँदा पनि, अनि हामीले प्रयोग गरेर निकाल्ने भए किन निकालेनौँ त नि, केले छेकिएको थियो त नि, सत्ता प्रयोग गर्ने हो भने त्यसैले छेकिया थियो, गिरियो हामीसित थियो होला, अख्तियार हामीसित थियो होला, थिएन,
3: हो प्रश्न
4: छानबिन गर्न दिएनौ
3: हामी, विगतमा
4: छानबिन गर्न दिएनौ
3: सरकारले पनि अख्तियारलाई छाया पार्न खोज्ने,
4: कसरी छाया पर्यो भने के
3: अख्तियारलाई नियन्त्रणमा राख्न खोज्ने जस्तो देखियो नि, हैन
4: उले लय
3: तपाईले अहिले सगर्व भन्दै हुनुहुन्छ, मेरो पालामा हाम्रो पालामा कति धेरै मुद्दाहरू चलाइए अख्तियारबाट, त्यति बेला पनि सरकारले अख्तियार चलाउँदो रहेछ,
4: स्मरण गराएको नि, स्मरण गराएको चलाएको होइन नि, वातावरण बनेर त गरे होला नि, हस्तक्षेप गरे भए त गर्न सक्थेन होला नि त, वातावरण बनेरै स्वतन्त्रै छोडिदिएर त पार्टीको सचिवलाई लगेर थुने होला नि, हस्तक्षेप भएको भए त थुनिन्थेन होला नि, त्यो त एउटा प्रतिनिधिमूलक कुरा हो, धेरै हामीले त हेर्नुहोस् एकदम उदाहरण प्रस्तुत गरेका छौँ कि, जब गल्ती भयो भने
3: पार्टीको विरोधीहरूलाई छानी छानी मुद्दा चलाउनु
4: भयो,
3: अनि संख्याको ग्राफ
4: हामीले हाम्रो कार्यकालमा प्रश्न उठेका कोही नेतालाई पनि संरक्षण गरेनौँ पठाइदियौँ, नियमकारी निकायले छानबिन गरोस् भनेर पठाइदियौँ, हामीले त आफूले उदाहरण प्रस्तुत गरेका मान्छे हो कि, त्यसैले धेरै नेगेटिभ कुरा होइन, जनतालाई नेगेटिभ कुरा होइन कि, सकारात्मक कुरा दिउँ, कमजोरीबाट ठड्यौँ, जहाँ कमजोरी भएको छ त्यहाँ चाहिँ हेरी यहाँ है कमजोरी त गर चुकेको यहाँ हो भनेर भनौँ, सबै ठाउँ राम्रै त हुँदैन नि त, राम्रै सबै जम्मै राम्रै भए पनि त हामीले भनेको छैन, त्यसैले जहाँ राम्रो भएको छ यो चाहिँ तपाईँहरूले राम्रो गरे हो भन्ने तथ्यमा जोडिएर बोल्ने, प्रमाणमा जोडिएर बोल्ने सबभन्दा ठुलो त के हो, सत्य के हो भन्दा तथ्य हो नि त, सत्य चिज के हो, बोली हो, हल्ला हो,
3: विगतका प्रत्येक काण्डहरूमा निर्णयहरूमा नेकपा एमाले सरिक भएको छ नि त, एमाले त पटक पटक सत्तामा थियो 2051 साल पछि हेर्दाखेरि,
4: तपाईँहरूले हेरी यहाँ उन्मुक्ति दिनुभयो भन्ने कुनै चिज छ भने भन्नुहोस्, त ब्लेममा दोष लाउने गरी कुरा नगरौँ कि, तपाईँले एउटा चिज
3: अहिले पासपोर्ट प्रकरणमा त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर अनुसन्धान भइरहेछ भनिरहेछन्।
4: ठिक छ नि त, गल्ती भएछ भने गइसक्नु भयो त, 13 दिन बसे होइन केपी ओली, कहीँ गल्ती छ भने त गर भनेकै छ त। तर आफूहरू पहिले हल्ला गर्ने, विभिन्न यो चाहिँ काण्ड भनेर जोडिदिने, अनि त्यही उपति गरेर देखाउन मान्छेको चाहिँ मानहानी गर्ने, अपमानित गर्ने, फन्डा सिर्जना गर्ने काम नगर के। तथ्य छ भने त लड्राख त भनिरहेछ नि। तथ्य नभएका कुरामा, आधार नभएका कुरामा, प्रमाण नभएका कुरामा हिजो आफू बोलिसकियो, जनतालाई त्यो ढङ्गले भोट बटुलिसकियो, एउटा भ्रम सिर्जना गरियो, अब केही नगर्ने जनताले पत्याउन्न भनेर, अरू काम गर्न सकिन्न भनेर, अनि यस्तै नेता समय दिने, मानहानी गरिदिने, अनि एक दिन एकदम मिडियाबाजी गराइदिने, बदनामित बनाइदिने, राजनीति सघाइदिने, अनि काम देखाउने।
3: जोडेको, बोलेको, पोलेको त तपाईँहरूले हो नि त, संसदबाटै पद्मा अर्यालले भन्नुभयो होइन, कुन कुन काण्डको छानबिन गर्नुहोस्,
4: किन नगर्नु थियो नि,
3: बालुवाटार जग्गा प्रकरण, वाइट बडी, यति ओम्नी, गिरिबन्धु टी स्टेट
4: गर्ने त नि,
3: गर्दै हुनुहुन्छ अहिले,
4: गर त ठिक ढङ्गले गर भनेको छ, प्रमाणमा आधारित भएर गर भनेको छ, तथ्यमा आधारित भएर गर भनेको छ, हल्लाको निम्ति नगर, बदनाम गर्न नगर, राजनीति सकाउन नगर भनेको छ नि त। छानबिनको तरिका त छुट्टै हुन्छ होला नि त, हल्ला हो छानबिन, चरित्र हत्या गर्ने हो छानबिन, तथ्यले हेरी तपाईँ यहाँ चुक्या हो भनेर पुष्टि गर्ने हो क्या,
3: त्यो काम गरिरहनु भएको छ तपाईँहरूले,
4: तरिका मिलेन भनेको छ, नगर भनेको छ, परिणामको निम्ति वेटेन्सी, फेरि त्यही नफर्किनुहोस्, अब अर्को प्रश्न छ भने गर्नुहोस्।
3: तपाईँहरूलाई त हेर्नुहोस् न, नेकपा एमालेका नेता प्रदीप गेवालीले बोल्दाखेरि पनि होटिङ गर्नुपर्ने अवस्था, विरोध
4: राम्रो
3: सार्वजनिक रूपमा एमालेको अभिगत अहिले हेर्नुहोस् त
4: ऋषिजी, त्यो एमालेको कमजोरी हो, तपाईँ एउटा स्वतन्त्र स्वतन्त्र नागरिक, स्वतन्त्र अझ पत्रकार, तपाईँको आएर पाहुना बोलाएर तपाईँले बोलाउने, गलैँचा बिछ्याउने, अनि गलैँचा एकछिन बिछ्याएपछि अनि त्यसपछि भाग भाग भाग भाग भाग भाग भनेर, त्यही हो तपाईँको संस्कार, हामीले सिक्या संस्कार त
3: त्यहाँ
4: तपाईँ छोडिदिनु न, ती निर्देशित मान्छेहरूले के गरे भन्ने कुरा छोड्नुहोस् कि, हेरी यही हो समस्या, हाम्रो समस्या के हो भने तपाईँको मनले मुक्त कण्ठले के भन्न पर्थ्यो, पब्लिकले थाहा पाउने गरी के म्यासेज दिन पर्थ्यो भने, जे रासोपाको महाधिवेशनमा, रासोपाको महाधिवेशनमा आफूले बोलाएको प्रतिनिधिले, अतिथिले वक्तव्य दिँदै गर्दा, शुभकामना दिँदै गर्दा, तिम्रो फल होस्, तिम्रो फुल होस्, राम्रो पार्टी बनोस् भनेर शुभकामना दिँदै गर्दा, तेरो आशीर्वाद चाहिँदैन चाहिँदैन, तेरो शुभकामना चाहिँदैन चाहिँदैन भनेर
3: त्यहाँ उहाँले रिस टाहा गर्नुभयो,
4: त्यही हो संस्कार,
3: अनावश्यक रूपमा सिकाउनु भयो भनेर रासोपाकै सांसदहरूले भनिरहेछ नि त, रासोपा सांसद खगेन्द्र सुनारले भन्नुभएको छैन,
4: त्यही हो नि त,
3: हामीले अर्थी उपदेश दिन बोलाएको होइन, शुभकामना दिन बोलाएको, पाठ पढाउन बोलाएको होइन, कमसे कम अन्तिम पटक एउटै मञ्चमा भ्रष्टाचारी हत्याराहरू को को छन् हेर्नुहोस् भनेर देखाउनलाई बोलायो भन्नुभयो,
4: धेरै राम्रो कुरा गर्नुभयो उहाँले, हो त्यही हो विश्लेषण, उहाँले धेरै राम्रो बोल्नुभयो, त्यही हो विश्लेषण, तपाईँहरूको पनि त्यही हो कि होइन भन्नु, त्यो धेरै राम्रो हो नि त त्यो कुरा,
3: एमालेलाई हेर्ने दृष्टिकोण
4: होइन त, किन भन्नु पऱ्यो भने कि मैले पनि देखेको छु नि, त्यो इरिटेसन हुने कुरा किन ल्याउनुहुन्छ, हाम्रो संस्कारै त होइन, राजनैतिक मतभेद हुन्छ, हाम्रा विचारमा मतभेद हुन्छ, त्यो स्वाभाविक कुरा,
3: म त जनताले उठाएको सवाल तपाईँलाई प्रष्ट रूपमा जनता जान्न चाहन्छन् म ल्याएर राख्छु,
4: ती जनता हुन्, त्यो जनतै होइन नि उहाँहरू, कस्तो कुरा गर्नुहुन्छ, एउटा
3: निर्देशित
4: होइन, एउटा गाइडेड पङ्क्ति हो नि, त्यो त पोलिटिकल्ली हेर्नु पर्यो नि, त्यो त पोलिटिकल कार्यक्रम हो कि, हामी हिजो पनि काङ्ग्रेसका कार्यक्रममा नि गएको छौँ, काङ्ग्रेस हाम्रा कार्यक्रममा पनि आएछन् होइन, अब नेकपाको कार्यक्रममा नि गएको छौँ, तत्कालीन माओवादी हुँदा पनि गएको छौँ, उहाँहरू पनि आउनु भएको छ, कहीँ त्यस्तो देख्नु भएको छ,
5: आखिरी हाम्रा प्रतिस्पर्धा त आफ्नो ठाउँमा त छन् नि छैनन्, चुनाव आउँछ हामी प्रतिस्पर्धा गर्छौँ।

0: कांग्रेसको सभापति गएर शुभकामना दिनुभयो, गगन थापा गएर नेकपा एमाले प्रतिनिधिका रूपमा प्रदीप गेवालीलाई पठायो।
1: प्रदीप गेवाली कमजोर मान्छे हो त, पार्टी अध्यक्ष अस्वस्थ हुनुहुन्छ, कहीँ जानुभएको छैन, देख्नु भएकै छ है। अनि प्रदीप गेवाली हाम्रो त हाई प्रोफाइलकै मान्छे हो नि, कमजोर हो त, एमाले कमजोर मान्छे पठाएको त्यहाँ पदले, विभिन्न पार्टीका पदका विभिन्न नाम भएका ओदाका मान्छेहरू त होलान् कि, राजनीतिक पृष्ठभूमिकै हिसाबले, विश्लेषणका हिसाबले, क्षमताका हिसाबले, अनि कमजोर मान्छे हो त एमाले।
0: त्यहाँ गएर अर्थी उपदेश र भाषण ठोक्न थाल्नुभयो, प्रधानमन्त्री बालेन्द्र शाहले काउन्टर दिनुभयो, ब्रेक एक्सिलेटरको विषय
1: किन चाहियो भने उहाँले नराम्रा कुरा केही गर्नु भएको छैन। आजका प्रश्न त उठ्छ नि त, तपाईँहरूको राम्रो होस् भन्दै गर्दा सरकारका केही चिज जे देखिया छ यसले राम्रो हुन्न कि भनेर चिन्ता व्यक्त गरेका सुझाव हो, उहाँले नलिए नलिनुहुन्छ।
0: पद्माजी, एमाले विरुद्ध किन यति धेरै आक्रमण भइरहेको छ,
1: योजना
0: गम्भीर समीक्षा गर्नुभएको छ?
1: हामीले बुझिया छौँ यो कुरा, मजाले बुझिया छौँ, यो सिलसिलाबद्ध एउटा कुनै चिज होइन के, सिलसिलाबद्ध एक पछि अर्को अर्को पछि अर्को किन भइरहेछ, के अपराध
0: गरेको छ,
1: देखिरहनु भएको छ त, कहाँबाट भइरहेछ, कसरी भइरहेछ, देखिरहनु भएको छ नि, कोही दृश्यमै देखिया छ, कोही अदृश्य ठाउँमा होला।
0: एमाले सत्ता र सरकारमा हुँदाखेरि गरेको अकर्मण्यताको कारणले होइन,
1: होइन 100% होइन। नेपालमा एक दिन पछुताउन पर्छ, एक दिन बुझ्छ जनताले, आज बुझ्दैन है, आज हल्ला एउटा नेपालको के हो भन्नु होला भने त्यो चरित्र भन्ने कि के भन्ने है, अलि हल्लामा विश्वास गर्ने के, हाम्रो समाजमा हल्ला र आँसु बेच्छ, आँसु झारिदिइहाल्यो भने पनि सहानुभूति प्रकट गर्ने है, त्यो पीडामा मलम लाउनुपर्छ भनेर हो नि त, अनि हल्लालाई विश्वास गरिदिने र ठ्याक्क धारणा बनाइहाल्ने, यो हाम्रो नेपाली समाजको क्यारेक्टर हो के, त्यस्तो खालको हो, यो बिक्ने बेलासम्म यस्तै भइरहन्छ होइन।
0: यस्तै स्थिति रहिरह्यो भने 78 सिटबाट 25 सिटमा खुम्चिनु भएको छ, अब अर्को चुनावमा एमाले पार्टी रहन्छ
1: होइन, नराख्ने नै योजना हो नि, आज जसरी आक्रमण भएको छ नि थाम्नै नसक्ने गरी, केही दोष गरेको छ ल भन्नु नि त, एमाले कहाँ चुक्यो, हामीले पनि हेरे होला कि, जनताले सोचे अनुसार परिवर्तनको नेतृत्व त हामीले गरे हो नि, होइन ल भन्नुहोस् त, हाम्रो पुस्ताले हामीभन्दा माथिल्लो पुस्ताले परिवर्तनको नेतृत्व गरेर यो ठाउँमा ल्यायो, यसका पछाडि ठुलो कुर्बानी छ नि, ठुलो त्याग छ नि, ठुलो बलिदान छ नि, आज त्यही शक्तिहरूलाई जसरी अपमानित गरिया छ, हिस्ट्री बुझिया भए सायद यस्तो अपमान हुन्थ्यो नेपालको यो इतिहासको, नेपाली समाजको विकासक्रम र नेपालको राजनैतिक परिवर्तनको हिस्ट्री बुझिया भए सायद यस्तो धेरै अपमान कसैले गर्थेन कि।
0: अवसर पाउँदाखेरि काम गर्न सक्नु भएन,
1: सबै पनि होइन, हेर्दै जाउँ न, हामी त कठघरा उभिएर एकदम निष्पक्ष नि, तथ्यमा हो नि, टेबलमा बसेर कसका पाला कति हुन्छ, उहाँहरू त 3 महिना नि भएको छैन, योभन्दा अगाडि कहाँ हामी पहिल्यै हो, योभन्दा अगाडिका सत्ता सञ्चालकहरूमा सत्ता चलाउँदा सोचे जति गर्न सकिएन कि आफ्नो ठाउँमा छ, तर विकासको जग बसालेर सुरु त हामीले गरे हो नि, आज जति देखि
0: विकास र समृद्धिको नारा लगाउनु भयो,
1: नारा मात्र
0: समृद्ध नेपाल सुखी नेपाली भन्नुभयो,
1: काम
0: कार्यान्वयन गराउन सक्नु भएन,
1: काम गरेनौ यस्तै थियो, तपाईँ 74
0: काम भएन भनेर जनताले विकल्प खोजेका होइन,
1: 74 नेकपाको सरकार बन्नुभन्दा अगाडिको काठमाडौँ र आजको काठमाडौँ हेर्नु न, कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू, अनि त्योभन्दा अगाडिको हाम्रो गाउँ र आजको गाउँ हेर्नुहोस् न, अनि त्यहाँ सरकार छैन भने के सोचे जति भएन, यो त हामीले भनेका छौँ त, सोचे जति हामीले जे सोचेका थियौँ त्यति गर्न सकिएन, तर तपाईँ विश्लेषण गर्नुभयो, तुलना गर्नुभयो भने अरूले भन्दा एमाले गरेको हिस्ट्री छ, जीवित छ नि, हिस्ट्री त मर्दैन नि त,
0: यही हिसाबले जाने हो भने चाहिँ एमाले नरहन सक्छ भन्ने समीक्षा चाहिँ तपाईँले गर्दै हुनुहुन्छ?
1: होइन, किन, हामी त लड्छौँ,
0: त्यो किसिमको विश्लेषण गर्दै हुनुहुन्छ?
1: होइन, मैले हामीले भनेको सकाउने योजनाका साथ लाग्यो भनेर हाम्रा विरुद्धमा लाउने शक्तिलाई भने यस्तो पटक पटक हामीमाथि

0: આ જમટી વા છે, ધેરે પટક આક્રમણ વા છે, સમાપ્ત બનાવને ધેરે પટક પ્લાન કર્યા છે, હમલે અસફળ બનાવદે બનાવદે આ છે आजको परिस्थितिको विश्लेषण 3 वर्षपछि गरे हुन्छ।
1: त्यसअघि राष्ट्रपति सभापति रवि लामिछानेलाई तपाईहरुले प्रतिशोध गर्नुभयो हैन,
0: अनि उले अनुसन्धानले जे भन्यो त्यही बोल्नुस् न, किन मलाई त्यो बकाउनु पर्यो भने के, उहाँको त अनुसन्धान भइसक्यो त, सबै कुरा अनुसन्धान भइसक्यो, अनुसन्धानले के निष्कर्ष निकाल्यो,
1: सम्पत्ति शुद्धिकरण,
0: उहाँले पैसा बुझाउनु पर्ने भयो कि भएन,
1: संगठित अपराधको मुद्दा फिर्ता नै भइसक्यो,
0: त्यो त तपाईले भन्दिया त होइन होला नि, फिर्ता हुने कुरा एउटा भयो कि,
1: उहाँहरु सरकारमा आइसकेपछि
0: फिर्ता हुने कुरा एउटा भयो कि, त्यो अनुसन्धानमा के निक्ल्यो रिजल्ट भन्ने पनि त होला नि त, त्यसैले नबुझिया कुरा होइन, नजानिया कुरा होइन, धेरै त्यतातिर फर्किन जरुरी पनि छैन, त्यही कारणले यस्तो भयो भन्न खोज्या भने त्यही ढङ्गले कुरा गरौँ, होइन होइन भने गलत चिज जहाँ जहाँबाट भए पनि नोक्सानदायी कुरा हो कि।
1: अहिले एमालेका नेताहरू धमाधम पक्राउ परिरहेछन्,
0: अनि सबैलाई लग्यो
1: पक्राउ लिस्टमा धेरै नेताहरू हुनुहुन्छ,
0: भने मैले भने यो प्लानमा भएको कुरा हो, होइन गल्ती भएकाहरूले सजाय हानि हो, होइन आफ्नो कर्मले कहीँ चुकिया रहेछ भने सजाय खाने हो, त्यो त आफ्ना कर्मका फल त खानै पर्यो नि, तर योजना बनाएर तल पुरै अनास्था फैलाउने, पार्टीप्रतिको विश्वास टुटाउने, हाम्रो पङ्क्तिको मनोबल गिराउने, हाम्रा समर्थकहरूको पङ्क्तिलाई चाहिँ मसिनो बनाउने, यही योजना अन्तर्गत भएको धेरै हुनसक्छ, धेरै हुनसक्छ, अध्यक्षबाट सुरु भएको छ, उपाध्यक्ष आइपुगेको छ कि, यो धेरै हुनसक्छ, मेन्टल्ली हामी तयार छौँ,
1: विभिन्न फाइलहरू खोल्ने,
0: मेन्टल्ली हामी तयार छौँ,
1: उत्खनन गर्ने, 62-63 पछिका सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको,
0: सबैलाई,
1: अनि सबैभन्दा धेरै को छन्, नेकपा एमालेका,
0: अनि सबै हुँदै होइन नि, तपाईँले देख्नु भएको होइन सबै कसरी हो, सबै हो भने, सबै हो भने अहिले बालवालाको छानबिन किन हुँदैन,
1: बालवालाको पनि छानबिन भएन, गृहमन्त्री सोधन गुरुङमाथि प्रश्न उठ्दाखेरि उहाँले राजीनामा दिएर समिति बनेर अनुसन्धान भएर अनि फेरि
0: उहाँले
1: क्लिन चिट पाएर पुनः गृह मन्त्रालयमा कमब्याक हुनुभयो,
0: त ताली बजाइसकियो त, सकियो त, सकियो त,
1: उहाँहरूको आफ्नै व्यक्तिहरूमाथि प्रश्न उठ्दा पनि नछोड्ने,
0: फाइल खोल त हामीले भनेको छ, फाइलका कुरा मात्रै छैन नि, नेपालको पोलिटिक्स कसरी अगाडि बढ्छ भन्ने कुरा हो कि, कसरी अगाडि बढ्न खोजिया छ भन्ने पनि तपाईँहरू जस्ता मान्छेले अलिक विश्लेषण गर्नु पर्यो, प्लानमा योजनाबद्ध ढङ्गले राम्रो भनेर हो नि मान्छे पार्टीमा लाउने, यिनीहरू काम नलाउने नराम्रा हुन् भनेर हल्ला खल्ला बताइदिएपछि कोही लाग्छ, एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को, अरू हिस्ट्री हेर्नुहोस् त, तपाईँ विदेशका हिस्ट्री हेर्नुहोस्, कतिपय मुलुकमा यस्तै भएको छ, हिजो बस गर्दा हाम्रा वकिलहरूले पनि भन्दै हुनुहुन्थ्यो, त्यसैले ठ्याक्कै त्यसैको सिको यहाँ गरिँदैछ,
1: पाकिस्तानी मोडलमा अघि बढिरहेछ नेपालको राजनीति,
0: त्यो पनि गरिँदैछ, अरू मुलुक पनि गरिन्, त्यसैले यहाँ यतिमा मात्रै रोकिँदैन, हेर्दै जानुहोस्, तपाईँले नाम सुने फाइल त के 4-5 फाइल त खोले भइगयो नि, त्यति सीमित हुन्छ भन्ने ठान्नु
1: भएको छ, पक्राउ पर्नेवाला छ,
0: यो चाहिँ के गर्छन् गरे हुन्छ,
1: अध्यक्ष केपी शर्मा ओली अनि पुराना नेताहरू सबैलाई
0: तलसम्म छानी छानी तलसम्म अलिकति समाजमा राम्रो इमेज भएकाहरू, समाजले पत्याउनेहरू, विश्वास गर्नेहरूसम्मलाई पनि ह्यारास गर्ने, केही भेटिन्छ कि भन्ने दाग लगाइदिने, दाग नलाइन 2-4 यसो सुरक्षा घेराभित्र हिँडालिदिएपछि त मान्छे त एकदम बेठिक रहेछ, पुलिसले ल भनिहाल्छ नि, भन्दैन, हिजो पनि हामी पुलिसले लर गएर आएका मान्छौँ कि, बसेको मान्छे
1: समाजमा, फेरि एमालेलाई हेर्ने दृष्टिकोण अहिले नकारात्मक छ,
0: नकारात्मक बनाउने खोजिया छ त, यस्तै यस्तै
1: कति समय भन्छन् भने भात बिग्रिए जाँड बन्छ, मान्छे बिग्रिए एमाले, बरु
0: खै तपाईँले सुन्नु होला, मैले सुने होइन,
1: मान्छेलाई एमाले बनाउन सकिएला तर एमालेलाई मान्छे बनाउन सकिँदैन भनेर टिप्पणी गर्छन्,
0: तपाईँलाई त्यस्तै लाग्छ, एउटा को मान्छेले भन्यो अनि सबै यो भासी नै यही हो भन्ने ढङ्गले नभन्नु नि तपाईँ तपाईँले त्यसो भनिरहँदा ल मेरो दोष देखाउनु नि त तपाईँले म एमाले हो म एमाले हो गर्वका साथ भन्छु नाम लिनै नहुने ल भन्नुहोस् त एउटा चिज भन्नु
1: जनताले भनेको प्रश्न सोध्दैछु मैले
0: त्यो भनेकै छैन यो नक्कली प्रश्न
1: सामाजिक सञ्जाल हेर्नुहुन्न
0: सञ्जाल त त्यो त एकदम प्रायोजित कुरा हो छोडिदिनुहोस् त कुरा तपाईँ आफैले पनि स्टडी गर्नुभएको छ त्यसैले जनता जस्ता पवित्र त्यस्तै इनोसेन्ट व्यक्तिहरूलाई यस्ता गलत चिजमा जोड्न जरुरी छैन यस्ता कुरा त कसैले कल्पना नि गर्दैन कसैले नि भन्दैन प्रतिस्पर्धीले त भन्दैन जनताले भन्छ बिचरा जोडिएको छैन के जोडिया छ जोडिया भए गर भनेकै छ त्यसैले यो त
1: नभने पनि नबोले पनि अनुसन्धान भइहाल्छ
0: ठिक छ
1: भनेर भनिदिइहालौ भनेर उछिनेर भन्नुभयो होइन तपाईँहरूले
0: अलिकति आजका परिस्थिति होइन भोलिका हाम्रा भविष्य हामी त्यो ढङ्गले विश्लेषण गरौँला भन्ने लाग्छ
1: तपाईँ भन्नुहोस् न त अहिले सरकार बनाएछ सरकारले काम गरिरहेछ यो कामलाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ
0: किन मैले मूल्याङ्कन गर्नु पर्यो प्रतिपक्षले मूल्याङ्कन गर्नु पर्दैन समग्रमा भनिदिन्छु मैले समग्रमा भन्दै गर्दा उहाँहरूको मूल्याङ्कन त अन्तर गर्दैन बाचापत्रले गर्ने हो नि बाचापत्रको ऐनाबाट उहाँहरूको सरकारको मूल्याङ्कन हुन्छ त्यही हेर्नुहोस् न मैले भन्नुपर्छ सुशासनमा के भन्नुभएको छ के भइरहेछ विकासमा के भन्नुभएको छ के भइरहेछ आज सबभन्दा पहिले जसले भोट हालेर अनि जिताइदिए त्यही माथिको उठीबास र रुवावासी भइरहेछ हिजोको महँगी के थियो आजको महँगी कहाँ पुगिया छ अनि अब दिन पनि धेरै दिन बाँकी छैन होला 100 दिनमा तपाईँहरूलाई गल्ली गल्ली खोज्न आउँछौँ विदेशका गल्लीबाट नेपालमा उठाएर ल्याउँछौँ भने आफ्नो दिन आउन लागिरहेछ है त्यसैले मलाई कुनै आलोचना गर्नु छैन मेरो रुचि पनि छैन विरोध गर्ने मेरो रुचि पनि छैन
1: सरकारले गरेका काम
0: यो मेरो आलोचनाको
1: सन्दर्भ
0: मेरो आलोचना हो यो होइन उहाँहरूले भनेको वाचापत्र उहाँहरूको संकल्पको हालत के छ त्यसको त्यसको वाचापत्रको ऐनाबाट नै उहाँहरूको मूल्याङ्कन हुन्छ कि हामीले किन भन्नु पर्यो
1: वाचापत्र अनुरूप अघि बढिरहेछ सरकार
0: जेएनजी सरकार उहाँहरूको समर्थनको सरकार होइन उहाँहरूले चाहेको सरकार होइन सुशीला सरकार त्यो 8-9 महिना कति चल्यो 9-10 महिना चल्यो
1: 6 महिना
0: अनि अहिले यो आर्थिक वर्षको विकासको पुँजीगत खर्चको विश्लेषण गर्नुहोस् त के छ त्योभन्दा अगाडिको वर्षको हेर्नुहोस् अनि यो सुशीला सरकारदेखि आजसम्मको सरकारको तपाईँ पुँजीगत खर्चको विश्लेषण गर्नुहोस् न कहाँ छ यो आलोचना हो तपाईँ आलोचना मान्नुहुन्छ यसलाई अनि सबभन्दा पहिले राज्यले संरक्षण दिने कसलाई निम्न वर्गलाई होला नि असहायलाई होला नि आज जनताले यत्रो विश्वास गरेको भरोसा गरेको सरकारले सबभन्दा पहिले कहाँ आक्रमण गर्यो जुन निम्न वर्ग छ जो गरिब छ जो भूमिहीन छ जसको छानो छैन शरम गरेर गिटी फोरेर बनाएको छानो पनि उडाइदिएर डोजरले अनि बङ्की बङ पारेर खोलातिर सुनिकाइदिएर लहरिदियो आज तपाईँ होल्डिङ सेन्टर एकपटक जानुहुन्न पत्रकारहरू यसो खिच्नु न गएर तिनका कुरा सुनेर बाहिर ल्याउनु नि तपाईँहरूले गर्ने कुरा त होला नि न्याय दिने हो भने आज के छ हालत
1: सरकारले कतिजना
0: कति
1: 15,000 रुपियाँ दिने
0: आज अन्यायमा पर्या मान्छेका निम्ति बोल्नु न तपाईँ बाँडे छ भने भोलिकालाई बाँडे छ ताली बजाउनु होला नि त हामी पनि बजाइदिउँला त्यही हो गर्ने रुँदै हिँडेको छ खाना भएको छैन
1: त्यसमा उहाँहरूले चाहिँ के भन्नुभएको छ भने सुकुमवासीहरूलाई भोट बैङ्क नबनाउने
0: भोट बैङ्क चाहिएन के भोट उहाँहरूले लय हुन्छ कि बाँच्न पाउनु पर्छ पर्दैन मान्छे भनेको के मान्छेको बाँच्न पाउने त अधिकार होला नि घाँस बाँस कसास कपास हाम्रो मौलिक हकले चाहिँ ग्यारेन्टी गरेका कुरा होइन आज बसेका ठाउँबाट उठाएपछि राज्यले के अर्का ठाउँ लगेर सकुशल राख्नु पर्यो परेन त्यो पनि नगर्ने अहिले खान पनि नपाउने उपचार पनि नपाउने पढ्न पनि नपाउने त्यही हो राज्यले गर्ने त्यही हो त राज्यको अभिभावक बनेको तपाईँहरू जे समस्या त्यो हेरिदिएर अनि त्यहाँ सरकारलाई सचेत बनाए पो सरकार
1: उहाँहरूले विकास गर्ने सुशासन गर्ने विभिन्न क्षेत्रमा भइरहेको राजनीतिकरणलाई बन्द गर्ने
0: गर्ने भन्नु न
1: यसबीचमा गर्नुभएको कार्य सम्पादन हेर्नुहोस् न जस्तो 1594 जना राजनैतिक नियुक्तिलाई खारेज गरिदिनु भयो न्यायालयमा न्यायिक शुद्धिकरण गर्नुभयो
0: धेरै राम्रो भयो अब घन्टी बच्चै बज्दैन त्यहाँ
1: फास्ट ट्र्याकबाट कानुन बनाउनु अध्यादेश ल्याउनु
0: मेरो प्रश्न के तपाईँले सरकारको कामको प्रशंसा गर्दै गर्दा अब ती राजनीतिक नियुक्तियाँ घन्टी बच्चै बज्दैन
1: मेरिटोक्रेसीलाई आधार बनाउने
0: निर्दलीयता अब त्यहाँ त विविध थिए अब के हुन्छ सबै नियुक्तिमा घन्टी बाटी हुन्छ त्यही होला नि विगतका नियुक्तिमा थिएन अबको नियुक्तिमा के हुन्छ घन्टी पार्टी हुन्छ एकदलीय हुन्छ बहुदलीय हुँदैन त्यही होला नि हेर्दै जानु न धेरै टिप्पणी नगरौँ हेर्दै जाउँ हामी अहिले सरकारको कुरा नगर्ने देखेका कुरा यो ठिक भयो भने सचेत बनाउने खाने गराउने मैले एउटै शब्दमा भनेको छु सुशासनका हिसाबले हेर्नुहोस् विकासका हिसाबले हेर्नुहोस् विधि र संसदप्रतिको उत्तरदायित्वको हिसाबले हेर्नुहोस् होइन अनि त्यसपछि जनजीविकाको हिसाबले हेर्नुहोस् जनताको अभिभावक हो नि त आज हालत के छ राष्ट्रियताको हिसाबले हेर्नुहोस्
1: प्रधानमन्त्रीले बोल्नु भएन भनेर
0: मेरा कुरा
1: सक्नु तपाईँको
0: तपाईँको धेरै सुने मेरा
1: सुन्नुहोस्
0: मैले विरोध गरेको छैन सुन्नु त्यसपछि परराष्ट्र नीति र सम्बन्धका हिसाबले हेर्नुहोस् चिन्ता यहाँ गर्नु न हो दाजुभाइ देश बिग्रियो भने के हुन्छ त्यसैले सरकारको धेरै चर्चा अहिले नगर्ने पछि गर्ने किन बोले विरोध गरे भन्छन् विरोध नगर्ने फलिफाप होस् शुभकामना दिने 5 वर्ष टिकोस् यो सरकार 5 वर्ष सकुशल टिकोस् यो सरकारले जनताले भोग्ने खालका जनतालाई राहत हुने खालका विगत सरकारले भन्दा धेरै काम गर्न सकोस् र जनतालाई राहत दिन सकोस् हामी पछाडिबाट सरकारलाई ताली ठोकेर सहयोग गर्छौँ कि फन्डा मात्रै नगरोस् के त्यसो हुँदा ठिक ढङ्गले काम गर्ने किन उठाउनु पर्यो
1: जनतालाई दुःख नदिने सरकारले अब सीमा समस्या समाधान गर्ने लिम्पुले काला पानी लगाए
0: धेरै राम्रो
1: विगतमा तपाईँहरूले चुच्चो नक्सा जारी गर्नुभयो
0: हामीले
1: एउटा भएको थिएन उहाँहरूले फिर्ता गर्ने भन्नुभयो
0: धेरै राम्रो हामीले एउटा इँटा थप्यौँ पटकीको सरकारले एक एकवटा इँटा थप्दै जाउँ न
1: चुच्चे नक्सा जारी गर्दाखेरि तपाईँ भूमि व्यवस्था मन्त्री हुनुहुन्थ्यो
0: हामीले
1: विभिन्न सरकारी कार्यालयमा चुच्चे नक्सा टाँच्दै हिँड्नु भएको थियो
0: एउटा कानुनी आधार हामीले निर्माण गर्यौँ कूटनीतिक सम्वादको निम्ति दरिलो कानुनी आधार हामीले निर्माण गर्यौँ संविधानको अङ्ग बनायौँ सबै राष्ट्रिय एकता कायम गरेर भए जति दल एक ठाउँ उभिएर गऱ्यौँ त्यो त राष्ट्रियताको मामला थियो नि त्यो त ऐतिहासिक कुरा हो अबको यो सरकारले अर्को इँटा थप्नु पर्यो त्यहाँ
1: प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रियतामा छ कि छैन तपाईँलाई
0: लिपुलेख लिम्पियाधुरा र कालापानीमा बालेन सरकारले एउटा इँटा थपोस् यत्तिकै रह्यो भने फुर्ती लाएरकै अर्थ छैन एक उन्टा इँटा थपौँ न हामीले त्यत्रो थप्यौँ सुरु हामीले गऱ्यौँ अब अर्को ट्याप थपोस् त्यो बेला कुरा गरौँ न किन बढ्ता कुरा गर्नु पर तर एउटा भनाइ चाहिँ कि खुट्टीदेखि पत्याएँ भन्छन् संसद एउटा कुरा भन्नुहुन्छ बालुवाटारमा गएर अर्को कुरा भन्नुहुन्छ चितवनको त्यो के चौरमा गएर अर्को कुरा भन्नुहुन्छ राष्ट्रको कार्यकारी प्रमुख यति हल्का नभइदियो हुन्छ त्यति हो उहाँले त आफू मात्रै भन्ठान्नु भएको छ कि प्रधानमन्त्री त हाम्रो पनि हो नि होइन तपाईँको पनि हो मेरो पनि हो देशकै प्रधानमन्त्री हो के त्यसैले
1: नेपालले भारतको भूमि चाहिँ मिच्या छ कि छैन रहेछ
0: छैन एक इन्च छैन
1: प्रधानमन्त्री बालेन्द्र शाहले त भन्नुभयो
0: त्यही हो
1: म पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ
0: यो पनि
1: तपाईँहरूले चाहिँ यो सूचना यो रहस्य लुकाइराख्नु भएको रहेछ होइन
0: आज त उहाँलाई के चिजले छुओ छ उहाँले सायद टाउको समाउने दिन एक दिन आउला आफ्नो बोली सम्झेर टाउको समाउने दिन कुनै दिन आउँछ त्यो पनि बोल्या रहेछु भने झस्किने टाउको समाउने दिन एक दिन आउँछ
1: प्रधानमन्त्री
0: छ भनेर हामी त्यत्रो बनिरहेछौँ त सुन्नु भएन, प्रधानमन्त्री देशको कार्यकारीले बोल्नु हुने चिजै होइन, राष्ट्रलाई नोक्सान हुने कुरा बोल्नु हुने कुरा हो।
1: सीमा समस्या समाधान गर्ने भनेर भारतसँग वार्ता भइरहेको कुरो बताउनु भएको छ। यस बिचमा रवि लामी छानेले भारत भ्रमण गर्नुभयो, परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमण गर्नुभयो,
0: त्यही भएर
1: समस्या समाधानको दिशातर्फ उद्धत हुनुहुन्छ उहाँहरू।
0: अहिलेसम्म नि नेपालको दुईटा परराष्ट्र नीति छ, नेपालको परराष्ट्र नीति विदेश नीति सरकार पछि फेरिन्छ भन्ने हो नि त, खै उहाँले के ल्याएको त्यो देख्ने नि भएको छैन। तर हाम्रो बुझाइ परराष्ट्र नीति बदलिँदैन, सरकार एबिसिडी जोसुकै गाओस्, विदेश नीतिले कसको सरकार भन्ने पनि चिन्दैन, कसले चुनाव जित्यो कसले हारो भन्ने पनि बुझ्दैन। ऊ जहिले पनि राष्ट्रहितमा समर्पित हुन्छ, परराष्ट्र नीति जहिले पनि राष्ट्रहितमा समर्पित हुन्छ। म त कस्तो लाग्यो भने नि अहिलेका मन्त्रीजीहरू दक्षिणतिर गएर एउटा कुरा गर्नुहुन्छ, उत्तरतिर गएर अर्को कुरा गर्नुहुन्छ, के हो कि यो बुझ्नै नसक्ने कुरा। उत्तरतर्फ गयो, असंलग्न परराष्ट्र नीतिप्रति दृढ छु, नेपाल दृढ छ, हुनपर्ने कुरो त्यही है। दक्षिणतर्फ गयो, यो पुरानाको बोझ हामीले बोक्दैनौँ, के भने के हो त्यो पुरानाको बोझ भनेको, फेरि लिएर आउनु पर्दैन, संसदमा जानकारी गराउनु पर्दैन भने कि। त्यसैले तपाईँहरूको केही लाग्छ भने यस्ता गम्भीर राष्ट्रियतासित जोडिएका, परराष्ट्र सम्बन्धसित जोडिएका, परराष्ट्र नीतिसित जोडिएका यस्ता विषयहरू तपाईँ हामीसित बात गरे जस्ता विषय होइनन् के, त्यो कुरा भनिदिनु पर्यो।
1: पद्महराजी, सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
0: डोलप्रसाद अर्याल सबैले बुझेको जानेको अब शालीन समन्वयकारी व्यक्ति भन्ने नै हो। अब मान्छे अभ्यासमा नयाँ मान्छेलाई सुरु सुरुमा गाह्रो होला, अब उहाँले अलिकति भर्खर तटस्थ भूमिकामा हुनुहुन्छ नि, भर्खर मात्रै तटस्थ भूमिकामा हुनुहुन्छ, त्यही भएर होला हामीले पोजिटिभली हेरौँ, घरिघरि ठ्याक्कै झरक्क पार्टीको कार्य गर्दै हुँ भन्ने झरक्क आउँछ होला कि उहाँलाई। त्यसैले अब उहाँ सिक्दै हुनुहुन्छ, प्र्याक्टिसै गरेर हो। अब बिचमा अलिकति केही केही घटनाक्रमहरू सभामुखको कुर्सीबाट नभइदिए हुन्थ्यो भन्ने हामीले चाहेका चिज भएका छन्, अब यसलाई करेक्सन गर्दै जानु होला, धेरै टिप्पणी गर्ने कुरा केही छैन।
1: अब लागौँ एमालेतर्फ, एमाले पुनर्गठनको नारा कहाँ पुग्यो?
0: पुनर्गठनको कुरा त उठिरहन्छ, किन उठिरहन्छ भन्नु न, तपाईँहरूले बुझ्या पुनर्गठन के हो, हामीले बुझ्या पुनर्गठन के हो, हाम्रै पार्टीका मान्छेले पनि कसले के बुझेको, कसले के बुझेको, कसले के बुझेको हो।
1: तपाईँहरूले चाहेको पुनर्गठन कस्तो हो,
0: हाम्रा
1: एमाले कस्तो बनाउन चाहनुहुन्छ?
0: म भन्छु, पार्टीको पुनर्गठनसितका बुझाइका विविधता छन् के, मैले यसो हेर्छु नेतृत्वदेखि तलको पङ्क्तिसम्म हाम्रो विविधता जाग्छ। त्यसैले पहिलो नम्बरमा यसमा एकरूपता, पार्टी पुनर्गठन भने के हो, पार्टी पुनर्गठन आजको दिनमा आवश्यक कुरा, तर बुझाइ किन फरक भयो, सबैका जे जे विविधता छन् बुझाइमा त्यसलाई एकरूपता बनाउनु पर्ने मैले देखेको छु। हामीले भनेको कुरा के हो भन्नु होला भने, तलबाट नि कुरा उठिरहेछन्, हाम्रा विधिसित जोडिएर, हाम्रा नीतिसित जोडिएर, हाम्रा सङ्गठनसित जोडिएर, हाम्रा कार्यशैलीसित जोडिएर, केही प्रश्न छैन, केही समस्या छैन, हामीले जे गर्यौँ सबै ठिकै गर्यौँ भन्ने हो त।
1: पुनर्गठन गर्ने भने चाहिँ अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प खोज्ने हो,
0: हैन, हरेकले आफ्नो समीक्षा गर्ने पनि हो, हरेक पार्टी पङ्क्तिले यसमा त यत्रो आन्दोलनमा एउटा मात्रै दोषी हुँदैन कि, दोषी एउटा मात्रै हुन्छ र, दोषी पनि सबभन्दा ठुलो मान्छेको बेसी होला, त्यसपछिका अलिकति कम होला, अलिकति कम होला हुँदै सबैले यो जुन खालको आजको नेगेटिभ रिजल्ट हो यसको जिम्मा त लिनुपर्छ नि, तसर्थ जिम्मेवार सबै हुनु पऱ्यो, हाम्रो त सामूहिक नेतृत्व पनि हो नि,
1: सिङ्गो पदाधिकारीले जिम्मेवारी लिन्छ
0: लिन त
1: सिङ्गो पदाधिकारी नै विघटन हुँदाखेरि पनि कुनै आपत्ति छैन
0: ए बाबा पुनर्गठन
1: हुने हो भने
0: पुनर्गठन हुँदा पद्मआर्य हट्न पर्यो भन्दा किन म हट्दिनँ भन्ने थिएँ तर पुनर्गठनको अर्थ यो सङ्गठनको रूपान्तरण मात्रै हो भन्ने चाहिँ मेरो बुझाइ छैन पार्टी पुनर्गठन भनेको सङ्गठनको रूपान्तरण मात्रै होइन ए नामको नेता हटेर बी नामको नेता आउने हो भन्ने मात्रै मेरो बुझाइ छैन आज तलड उठ्या छन् कि जिम्मेवार पूर्वक उठ्या छन् हाम्रा विधिसित जोडिएर पनि प्रश्न उठ्या छन् साथीहरूले सुझाव दिनुभयो
1: सबैभन्दा बढी जिम्मेवार चाहिँ नेतृत्व हो नि त
0: त्यो त जरुरी नै हो नि जब हामी नेतृत्वमा छौँ भनेपछि अनि हामीले तिनीहरू भने तल फर्किन मिल्छ त
1: केपी शर्मा ओलीको विकल्प खोज्नुहुन्छ पुनर्गठन अभियान मार्फत
0: होइन त्यस्तो अहिले जसरी बाहिर प्रचार भएको छ नि त्यही ढङ्गले अहिले भर्खर केपी ओलीले छोड्नु पर्यो भनेर पार्टीभित्र कुरा भएको मैले थाहा भएको छैन हेर्नुहोस् है अब यो पुनर्गठन भनेको फेरि पनि भन्छु मैले एउटा एजेन्डा मात्रै होइन अहिले मैले लिएका पाँच छटै विषयमा हामी समीक्षा गर्छौँ आपसी छलफल गर्छौँ र पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउँछौँ पार्टीलाई नयाँ सिराबाट नयाँ योजनामा नयाँ स्पिडमा जागृत गरेर लैजाने सङ्कल्प गर्ने कुरा चाहिँ पार्टी
1: त्यसको मोडालिटी के हुन्छ त विशेष महाधिवेशन
0: होइन मोडालिटीको पनि हामी संस्थागतै छलफल गर्छौँ होइन विशेष महाधिवेशनले नै मात्रै पनि त्यसको समाधान हुन्छ भन्ने मलाई लाग्दैन त्यसैले अहिले तलका सुझावहरू कलेक्सनको टाइम हो हामी कलेक्सन गर्छौँ अनि माथि पङ्क्तिमा तलबाट आएका सुझावहरू के विषयसित जोडिएर आउँछन् त्यसको हामी स्टडी गर्छौँ हामीले एउटा प्रतिवेदन तयार गर्छौँ त्यो प्रतिवेदन पार्टीको केन्द्रीय कमिटीमा छलफल गर्छौँ केन्द्रीय कमिटीले त्यसलाई जुन रूपमा पास गर्छ त्यही रूपमा कार्यान्वयन गरेर जान्छ
1: ओलीपछि नेतृत्वमा को आउँदैछ त कसलाई ल्याउन चाहनुहुन्छ
0: होइन त्यो एजेन्डै होइन अहिले
1: सोच्नु त भयो होला नि
0: होइन त्यो बेला सोचौँला नि अहिले किन सोचे जति बेला नेतृत्वको छलफल चल्ने हो त्यो छलफल चल्ने बेला आएपछि सोचौँला नि
1: शङ्कर पोखरेल कि विद्या भण्डारी कि अथवा योगेश भट्टराई कि अझै तल पद्मआर्याल कि
0: एमालेभित्र केपी ओली पछिको नेतृत्वको भन्ने कुरामा समस्या छैन बर्गेलती नेताहरू हुनुहुन्छ त्यो जिम्मा लिन सक्नुहुन्छ पार्टी नेतृत्व विहीन हुँदैन यो कुरा ढुकाउनुहोस् अब आज धेरै छताछुल्ला नेतृत्वको छलफल गर्ने बेला यो होइन हामी आजको समस्यालाई सही ढङ्गले पहिचान गर्छौँ र अब हामी कसरी अगाडि बढ्ने भन्ने एउटा राम्रो रोड म्याप बनाएर नयाँ सिराबाट अगाडि बढाउँछौँ त्यही
1: वाम एकताको सन्दर्भमा तपाईँको बुझाइ चाहिँ के हो फेरि पनि नेपालका कम्युनिस्टहरू एउटै जेट विमानमा हुँकिन सक्छ
0: त्यो के असम्भव कुराहरू सम्भव हुन पनि सक्छ तर अहिले भर्खर मैले अहिले भर्खर जसरी भइहाल्छ भन्ने ढङ्गले चर्चा चलिया छ नि त्यस्तो ढङ्गले त मैले बुझाएको छैन तर यो एउटा बसको विषय हो बसको विषय बनाउन पनि पर्छ र हामीले कसरी एकीकृत हुन सकिन्छ भन्ने विषयको साझा एजेन्डाको खोजी गर्ने विषय पनि गर्नुपर्छ तर अहिले भर्खर ठ्याक्कै रिजल्ट आइहाल्छ भन्ने ढङ्गले चाहिँ मैले बुझाएको छैन
1: प्रचण्ड केपी शर्मा ओली फेरि सँगै हुन सक्ने अवस्था बन्न सक्छ
0: किन नहुने नहुने भन्ने असम्भव मैले देख्दिनँ तर अहिले भर्खर त्यो लाइटबाट छलफल चलेको छैन
1: अझ माधव कुमार नेपाल झलनाथ खनाल वामदेव गौतम एमाले पृष्ठभूमिका धेरै नेताहरू नेकपामा हुनुहुन्छ नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्डसँग एमालेमा ल्याएर फर्काएर एउटै भान्सामा चुलो चौको हुनसक्छ
0: अब के हो भने अहिले हामी इस्यु जे मिल्छ नि मिल्ने इस्युमा समान इस्युमा कार्यगत एकता गर्दै सहकारी गर्दै अगाडि जाने हो नमिलेका मनहरू मिल्दै जान्छन् हार्दिकता बढ्दै जान्छ हाम्रा जे जे विषयमा असमझदारीहरू थिए ती असमझदारीहरू हट्दै जान्छ अब नीतिमा त हिजो पनि समस्या होइन जतिखेर एमाले र माओवादी मिलेर नेकपा भन्यो त्यतिखेर पनि नीतिको समस्या थिएन र जुन खालको विभाजन भयो त्यो विभाजन पनि नीतिगत विभाजनै हो विचारमा समस्या भएर भएको होइन कि नेताहरूका केही कुरा नमिलेरै इन्ट्रेस्ट नमिलेरै नभए हो यो सिम्पल कुरा हुन् त्यसैले त्यो दिशातर्फ जाँदै गर्दाखेरि जब नीतिमा समस्या छैन, नीतिमा सजिलै मिल्न सक्छ भने अरू कुरा नेताहरूको मिल्यो भने मिल्न सक्छ। तर अहिले भर्खर चाहिँ म भन्दिनँ,
1: संसदमा प्रतिपक्षीहरू चाहिँ एकजुट छन्, नेपाली काङ्ग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,
0: इस्यु अनुसार हुन्छ। यो बिचमा हामीले जेबिसीमा एउटा कुरो नियमावलीसित जोडिएका विषय, अर्को कुरा भनेको यो राष्ट्रियतासित जोडिएको विषय, यसमा हामी एकै ठाउँमा नै थियौँ, सबै पार्टीहरू प्रतिपक्षी दलहरू सबै एकै ठाउँमा थियौँ, फरक थिएन।
1: काङ्ग्रेसमा विशेष महाधिवेशन भयो अनि गगन थापा नेतृत्वका रूपमा आउनुभयो, गगन थापालाई हेर्ने दृष्टिकोण र बुझाइ चाहिँ के छ पद्मा अर्यालको?
0: होइन, गगन थापा एउटा सम्भावना भएको युवा लिडर हो, उहाँहरूले कङ्ग्रेस पार्टीमा गतिले च्यालेन्ज सामना गरेर आउनु भएको हो, अब राम्रो बनाउनु शुभकामना छ।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस्, थ्याङ्क
1: यू। हस्, नमस्कार।
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: वर्षों देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोग बाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 शताब्दी मा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझम्याउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भयो थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भयो थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि, हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खानजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभयो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर त युरकेसी हेर्नु भयो है, अनि युरकेसी धेरै देख्नु भयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कृतिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456542392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिंग मोबाइल 9857-59-9634
2: स्वदेश टाइम चेक इस समय सूचक का साथ मा
3: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556-5569-53 9855-7071 र 9855-7053
4: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580 र 9855-26-440
5: इट्स 9 o'clock अहिले 9 बजेको छ
6: चलदै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरू असन्तुष्ट धेरै पालिकाहरूको समयमै बजेट आयो केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकतामा पूर्वाधार प्रविधि र सुशासन मध्य र पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा धेरै ठाउँमा गर्मी मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो भेनेजुएलामा शक्तिशाली भूकम्प जनधनको ठूलो क्षति भएको आशंका र फिफाद्वारा एन्फालाई निलम्बन मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा नेपाल खबरमा अब पूरा खबर चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान सुरु भएको छ महाधिवेशन सुरु भएको 5 दिनमा 900 पदका लागि विद्युतीय मतदान सुरु भएको हो मतदान आज बिहान 10 बजेसम्म चल्नेछ 900 पदका लागि 384 जनाले उम्मेदवारी दर्ता गराएका थिए उम्मेदवार विरुद्ध परेका दावी विरोधको छानबिन उम्मेदवारी खारेज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासपाको विधानमा व्यवस्था छ सभापतिमा रवि लामी छाने निर्विरोध भइसक्नु भएको छ 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन् पार्टीको भावी दिशा तय गर्ने राजनैतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन् बजेटमा यसैका अधुरा योजना पूरा गर्ने पालिकाहरूलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड दिने विषय उल्लेख छ दुर्गम भेगका केही पालिकाहरूले पनि भौतिक पूर्वाधारका क्षेत्रहरूलाई प्राथमिकता दिएका छन् महानगरपालिका उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाहरूले सेप विकास रोजगारी प्रवर्धन सूचना तथा प्रविधिको विकास विपद व्यवस्थापन लगायत कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन् गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष 100 भन्दा कम मात्र पालिकाहरूले सभामा बजेट पेश गर्न सकेका छैनन् केही पालिकाहरूका मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्यमा समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकाहरूमा आन्तरिक विवाद र कतिपय पालिकाहरूले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन् स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाहरूले असार 10 गतिभित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्छ देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि झण्डै 54.3 अर्ब पुगेको छ काठमाडौँ महानगरपालिकाले 25.88 अर्ब ललितपुर महानगरपालिकाले 7.48 अर्ब 87 लाख पोखरा महानगरपालिकाले 7.15 अर्ब 25 लाख भरतपुर महानगरपालिकाले 5.51 अर्ब 70 लाख वीरगंज महानगरपालिकाले 4.42 अर्ब 34 लाख र विराटनगर महानगरपालिकाले 3.56 अर्ब 47 लाख रुपियाँको बजेट ल्याएका छन् महानगरपालिकाहरूको बजेटमा पूर्वाधार सुशासन सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरू को आग्रह छ

0: हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा चार दिनका लागि बिदा दिएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ। हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 82-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। यो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन, उत्पादकत्वका दरले 294,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले देशले 7% आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। व्यवसायहरूको कुरा सुनेपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायमा त्रास सृजना गरेको व्यवसायहरूको भनाइ छ। साथै बैङ्क पिच्छे फरक र झन्झटिलो गरेको रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। त्यसै गरी बैङ्कको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा नेपालमा बसोबास गरेका 24 बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लु र सीता पाइला क्षेत्रमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नेपाल प्रवेश गरेका, स्थायी परिचय पत्र खोल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैर कानूनी रूपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब विदेशको खबर। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण USGSलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्निच्युड र झन्डै 39 सेकेन्ड पछि 7.5 म्याग्निच्युडका शक्तिशाली भूकम्प

आएको हो। भूकम्पको केन्द्रबिन्दु क्यारेबियन तटीय सहर मोरन नजिक रहेको र यो काराकासबाट झन्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सडकमा धुलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समयअनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय बिदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको पूर्ण विवरण भने आउन सकेको छैन। भूकम्पपछि हजारौं मानिस तथा कार्यालयबाट बाहिर निस्केर सडक र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन्। ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास समेत बन्द भएको खबरमा उल्लेख छ।

0: तीन खेलमा जित निकाल्दै मेक्सिको समूह एकको विजेता बनेको छ। तेस्रो खेलमा चेक रिपब्लिकलाई 3-0 पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो। मेक्सिकोका लागि माटियो चाभेजले खेलको 98 मिनटमा गोल गरेका थिए। यस्तै 61 मिनटमा जुनियो क्युनाजले गोल गरेका छन्। इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा 3-0 स्थितिमा ल्याएका छन्। यता अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। दोस्रो हाफमा थेपोलो मोसेनकोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याएका छन्। समूह तालिकामा 4 अङ्क बटुल्दै मेक्सिकोले पहिलोपटक नकआउट चरणमा प्रवेश सुनिश्चित गरेको छ। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्लिकसँगको खेल बराबरी गरेको थियो। दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा 4 अङ्क जोडेको छ। दक्षिण कोरियाले एक खेलमा मात्र जित हात पार्दा उसले 3 अङ्क बटुलेको हो। अर्को चरण जानका लागि दक्षिण कोरियाले कुर्नुपर्ने भएको छ। एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिर रहेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरूको असन्तुष्टि। धेरै पालिकाहरूको समयमै बजेट आयो, केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकता पूर्वाधार प्रविधि र सुशासन। मध्य र पूर्व भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, धनजनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा इन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सर

0: घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 7,48,87,80,000 बजेट सार्वजनिक गरेको छ। महानगरका उपमेयर मञ्जली स्वाक्के बज्राचार्यको अध्यक्षतामा हिजो बसेको नवौं नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ 3,25,18,51,000 र पुँजीगततर्फ 4,23,69,27,000 बजेट प्रस्तुत गरेको हो। महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट 1,36,53,90,000 र बागमती प्रदेश सरकारबाट 17,63,90,000 रुपियाँ प्राप्त गरेको अनुमान गरेको छ। यस्तै आन्तरिक आयबाट 3,35,50,00,000 सङ्कलन हुने र 1,47,00,00,000 नगद मौज्दातबाट बिहोरिने उपमेयर साक्यले जानकारी दिनुभयो। महानगरले गएको वर्ष 7,47,41,47,000 वार्षिक बजेट प्रस्तुत गरेकामा 2083 जेठ मसान्तसम्म 3,43,76,91,000 अर्थात 51.2% बजेट खर्च भएको उपमेयर साक्यले जानकारी दिनुभयो। भक्तपुर जिल्लाका तीनवटै पालिकाहरूले पनि बजेट पारित गरेका छन्। सूर्य विनायक नगरपालिकाले आर्थिक वर्ष 83-84 लागि 2,26,00,000 बजेट पारित गरेको छ। सूर्य विनायकमा हिजो 20 नगरसभाको अधिवेशनले पुँजीगत खर्चतर्फ 1,29,14,18,000 रुपियाँ र चालुतर्फ 96,85,82,000 बजेट प्रस्तुत गरेको छ। त्यसै गरी भक्तपुर नगरपालिकाको 20 नगरसभाको बैठकमा हिजो उपमेयर रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरपालिकाको आन्तरिक स्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व, बाँडफाँड, विभिन्न अनुदान र चालु वर्षकै बैङ्क मौज्दातबाट व्यवस्थापन हुने बजेट प्रस्तुत गर्नुभएको छ। त्यसै गरी चागु नारायण नगरपालिकाको हिजो सुरु भएको 18 नगरसभाले आगामी आर्थिक वर्षका लागि 2,04,00,000 बजेट प्रस्तुत गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीको समयमा सेवाग्राही सहित अरू व्यक्तिलाई नमस्कार गर्न मातहतका ट्राफिक प्रहरीलाई सर्कुलर जारी गरेको छ। गाडी चालक सहित अरू सेवाग्राहीसँग ड्युटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन सहितको सर्कुलर जारी गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढेबाट नमस्कार मात्र गरी सम्मान गर्नु गराउनु भन्ने निर्देशन दिएको छ। र काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 8 नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र नगरी बिरामीको उपचारमा संलग्न रहेकी चेतन एएम पौडेल पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मास पार्क इन्टरनेसनल हेल्थ रिसोर्टबाट पौडेललाई पक्राउ गरेको हो। अनुगमनका क्रममा गैर कानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न पौडेलले बिरामीलाई औषधि सिफारिस गरेको फेला पारेपछि नेपाल मेडिकल काउन्सिलले कारवाहीका लागि ब्युरोलाई अनुरोध गरेको थियो। र सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका 4 त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिकाका 19 वर्षीय विज्ञान शर्मा तिमिल सेना पक्राउ परेका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ललितपुर महानगरको बजेट 7,48,00,000, भक्तपुर जिल्लाका तीनवटै पालिकाले पनि बजेट ल्याए। पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी र ड्युटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार गर्न ट्राफिक प्रहरीलाई सर्कुलर। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नेटवर्क सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।

0: छ अब केही पनि हुँदैन अब त्यसो गर्दाखेरि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नि रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
14: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099, 98-074-46-182 र 98-491-95-225।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोज
3: 4943440 4993580 र 9855526440
4: इट्स 10 o'clock अहिले 10 बजेको छ
2: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार राष्ट्रसभाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातीदेखि सुरु भएको मतदान अहिले पनि जारी छ मतदानको समय आज दिउँसो 12 बजेसम्मका लागि तोकिएको छ मतदान उद्योग संघको हलमा जारी रहेको छ मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार अहिलेसम्म झण्डै 2500 महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् 3800देखि 3900 महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान गरिएको छ राष्ट्रपाका विदेशमा रहेका प्रतिनिधिहरूलाई पनि उतैबाट मोबाइलबाट मतदान गर्ने व्यवस्था गरिएको राष्ट्रपाले जनाएको छ राष्ट्रसभाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ केन्द्रीय सदस्यहरू चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी रहेको छ राष्ट्रपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरू टुङ्गो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ राष्ट्रपा विधानमा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ 79 जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने 51 जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ राज्यसभाको पहिलो महाधिवेशन असार 7 गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो तर महाधिवेशन प्रतिनिधि टुङ्गो लगाउन नसक्दा बन्द सत्र भद्रकोल बनेको थियो त्यसैले 9 गते सक्ने भनिएको महाधिवेशन लम्बिएको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा गुडिरहेका सासना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औल्याएको छ महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज झापा मोरङ धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको भाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ त्यसै गरी भोलि पर्सि पनि देशका विभिन्न भागमा भाव बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको छ आगामी दुई दिन कोशी बागमती गण्डकी र मधेस भएर बहने केही ससाना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान महाशाखाको छ यद्यपि देशका प्रमुख ठूला नदीहरूको अवस्था पनि हाल सामान्य रहेको छ आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती कडाली र महाकाली जस्ता ठूला नदीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ यसका साथै कन्काई कमला पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि अहिले जल सतह सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीको समयमा सेवाग्राही सहित अरू व्यक्तिलाई नमस्कार गर्न मार्फतका ट्राफिक प्रहरीलाई सर्कुलर जारी गरेको छ गाडी चालक सहित अरू सेवाग्राहीसँग ड्युटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मार्फतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन सहितको सर्कुलर जारी गरेको हो उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढीबाट नमस्कार मात्र गरी सम्मान गर्नु गराउनु भन्ने निर्देशन दिएको छ खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: इजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर असार महिना लागेसँगै देशभर धान रोपाईको चटारो बढ़िरहेको छ तर पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाई गर्न नसक्ने अवस्थामा पुगेका छन् मौसमविदहरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन् असार महिना नेपाली किसानका लागि सबैभन्दा महत्वपूर्ण समय हो यही समयलाई आधार मानेर किसानले बिउ राख्छन् र खेताला मिलाउँछन् रोपाईको तयारी गर्छन् र वर्षभरिको अन्न उत्पादनको योजना बनाउँछन् तर यो वर्ष दोलखाका किसानको लागि पानी नपर्दा रोपाई गर्न समस्या परेको छ समयमै पानी नपर्दा रोपाईका लागि तयार गरिएका खेतहरू अझै बाझै छन् भने धेरै ठाउँमा कुलो र सिँचाइका स्रोतहरू समेत सुकेका छन् किसानहरूले मौसमको पूर्वानुमानलाई विश्वास गर्दै समयमै धानको बिउ राखेका थिए तर विगतका वर्षहरूमा पनि सुक्खा र अनियमित वर्षाका कारण उत्पादन घटेको थियो जलवायु परिवर्तनको प्रभावसँगै मौसमको चक्र अनिश्चित बन्दै जाँदा खेतीपाती जनजोखिममा पर्दै गएको कृषकहरूको भनाइ छ कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार मानिए पनि खाका धेरै गाउँमा अझै भरपर्दो सिंचाई प्रणालीको पहुँच पुग्न सकेको छैन वर्षौंदेखि किसानहरूले स्थायी सिंचाई मुहान संरक्षण र जल संचय योजनाको माग गर्दै आएका छन् तर समस्या भने उस्तै रहेको किसानहरूको गुनासो छ असारको आधा समय बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाका किसानहरू आकाशतर्फ हेरेर पानीको प्रतीक्षा गरिरहेका छन् समयमै पानी नपरे रोपाई मात्र होइन यस वर्षको धान उत्पादन समेत प्रभावित हुने देखिएको छ युक्रेनले लगातार गरेको ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा 6 महिनाका लागि बन्द हुने भएको छ गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन 16 आक्रमण भएको थियो जसबाट रिफाइनरीको 53% क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो त्यसपछि जुन 18 भएको दोस्रो आक्रमणले बाँकी 47% क्षमता ओगट्ने आधुनिक युरो प्लस युनिटमा क्षति पुर्याएको बताइन्छ यससँग सम्बन्धित औद्योगिक स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोइटर्सले यस सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो मस्को रिफाइनरीमा भएको क्षतिको मर्मत सम्भारका लागि कम्तीमा आधा वर्ष लाग्ने उद्योग सम्बद्ध स्रोतले जनाएको छ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-495-225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखति साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछाडि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 2640।
3: It's 11 o'clock। अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन प्रतिनिधिहरू धमाधम घर फर्कन थालेका छन्। केन्द्रीय सदस्यको लागि मतदान गरे लगत्तै प्रतिनिधिहरू घर फर्किन थालेका हुन्। मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप 2 दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन्। बुधबार मध्यरातीदेखि 900 जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ। बिहिबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ। सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको सिराहाको लहान स्थित बजार क्षेत्रको सड़क जलमग्न भएको छ। सामान्य वर्षामै मुख्य सड़क जलमग्न हुँदा व्यापारी र सर्वसाधारणलाई शास्ति भएको छ। लहान नगरपालिका एक अन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि पशुपति माध्यमिक विद्यालय जाने मुख्य सड़कमा वर्षापछि पानी समेको छ। सड़क जलमग्न भएपछि पैदल यात्रु विद्यार्थी सवारी चालक तथा स्थानीय व्यवसायलाई आवत जावतमा समेत कठिनाई भइरहेको छ। सड़कभरि पानी जम्दा कतिपय स्थानमा रहेका खाल्डा खुल्डी नदेखिने भएकाले दुर्घटनाको जोखिम पनि बढेको स्थानीयवासीको भनाई छ। स्थानीय युवा रघु यादवका अनुसार पानी जम्नुको मुख्य कारण लामो समयदेखि नाला सरसफाई नहुनु हो। यो प्रत्येक वर्ष दोहोरिने समस्या हो भने नाला नियमित रूपमा सफा हुँदा पानीको निकास हुन पाउँदैन। पानी जमेपछि नालाको फोहोर पानी सड़कमा निस्कने र दुर्गन्ध फैलने गरेको उनले बताएका छन्। स्थानीयवासीले लहानको मुख्य व्यापारिक क्षेत्रमा वर्षेनी दोहोरिने जलमग्नताको समस्या समाधान गर्न सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा काम गर्नुपर्ने माग गरेका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्तासीन दल रासपाले प्रदेशसभा खारेज गर्ने निर्णय गरे त्यो ठूलो भूल हुने बताएका छन्। उनले विधिको हिसाबले आफ्नै सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल बनाउने र एकल निर्णय लाद्ने हो भने देश अनिष्टतिर धकेलिने चेतावनी समेत दिएका छन्। उनले जातीय राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा संघीय पुनर्संरचना भत्काइए गम्भीर जातीय द्वन्द र अशान्ति सिर्जना हुने भन्दै संविधान संशोधनमा राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकास बुद्धिमानी समेत सुझाव दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी बागमती गण्डकी प्रदेशका विभिन्न सड़क खण्डमा यातायात आंशिक तथा पूर्ण रूपमा अवरूद्ध भएका छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका एक बोखिम स्थित मध्यपहाड़ी लोकमार्ग बाढीका कारण प्रभावित बनेको छ। उक्त सड़क खण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्ग समेत प्रयोगमा ल्याइएको छ। त्यस्तै मोरङको सुन्दर हरिचा नगरपालिका 5 बलिया बुढी खोलामा पहिरो खस्ता पूर्व पश्चिम राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। संघसभाको बोटखोला गाउँपालिका 3 स्थित स्याउ लेमा पहिरो खस्ता कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै बागमती प्रदेशमा काभ्रे पलाञ्चोको खुरकोट नेपाल थोक काठमाडौँ सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र 4 अन्तर्गत कुलुङ बनी फाखेल हुमाने फर्फिक सड़क काठमाडौँ सड़क खण्डमा मर्मत कार्य भइरहेकाले सड़क पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सड़क करिब 1 महिनासम्म बन्द रहने जनाइएको छ। गण्डकी प्रदेशको स्याङ्जा स्थित अन्नपूर्ण गाउँपालिका 6 महावीर क्षेत्रमा पहिरो खसेर बेनी जुमसुम सड़क खण्ड प्रभावित भए पनि बिहान 8 बजेदेखि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा याममा यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
2: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि

0: बसोबासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र 98455 33158।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 98550880002।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: हेलो
8: हेलो बुढी, के छ खबर?
7: ठिकै छ, चलेकै छ।
8: ल भिडियो अन गर त, तलाई हेरौँ।
7: भिडियो अनै छ त, देख्नु भएन र?
8: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
7: माडीको नेट यस्तै त हो नि।
8: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98-452-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले शंखुवासभामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति, अवरूद्ध बेनी जोमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो, सुनतोलाको 2,78,300 रुपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा, अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि, 700 घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि मतदान चलिरहेको छ। गैरातीदेखि शुरू भएको पहिलो चरणको मतदानमा बिहान 10 बजेसम्म 2,300 भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा झण्डै 4,000 प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। पहिलो चरणमा पार्टी सभापति सहित 900 केन्द्रीय सदस्य समिति चयनका लागि मतदान भइरहेको छ। केन्द्रीय सदस्यका लागि 400 भन्दा बढी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्, जसका कारण मतदान प्रक्रिया अपेक्षाकृत रूपमा लामो भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रमुख भुवन केसीका अनुसार मतदान सकिएको झण्डै 2 घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू हुनेछ। बाढ़ीका कारण शंखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। गएको सोमबार अविरल वर्षासँगै आएको बाढ़ीले मकालु 2 निर्माणाधीन 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, क्रसिङ पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो। यस्तै इसुवा हाइड्रो पावरलाई पनि क्षति पुगाएको छ। सातङदेखि ड्याम साइड जाने मोटर बाटोको झण्डै 2 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ। पहिरोले मकालु गाउँपालिका 1 2 घर जोखिममा पनि परेका छन्। पहिरोले मकालु 1 मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाका घर जोखिममा परेका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। सड़कमा थुप्रिएको ढुङ्गा पन्चाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़कमा 12 घण्टापछि गाड़ी सञ्चालन भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ मैभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङमा रहेको कोर्ला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिका 23 सोहिल मियाको ज्यान जानका साथै सड़क अवरुद्ध बनेको थियो। बेनी जोमसम कोर्ला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुङ्गा पन्च्याएर आज बिहानैदेखि गाडी आउत जाउत शुरू भएको जानकारी दिनुभयो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती ठाउँहरूमा केही दिनदेखि तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी उस्तै छ। आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन मौसमविदको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच मनसुन प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोला नाला, नदी र पानीको बाब उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ। लगातार घटिरहेको सुनचाँदीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 रुपियाँले घटेर 2,78,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रुपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रुपियाँले घटेको छ। चाँदीको भाव आज 250 रुपियाँले घटेर तोलाको 4,235 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी विकास कोषका 12 पदमा 700 भन्दा बढी आवेदन, वन जलवायु वार्तामा नेपालको पर्वतीय मुद्दा प्राथमिकतामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले राजसभा महाधिवेशनमा मतदान चल्दै बाढीले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी विकास कक्षाका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागेपछि 12 पदमा 700 भन्दा बढी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि 100 भन्दा बढी 209 जनाले आवेदन दिएका छन्। जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा नेपालले उठाएको पर्वतीय पारिस्थितिकीय प्रणाली माउन्टेन इकोसिस्टमको मुद्दाले प्राथमिकता पाएको छ। नेपालले हिमाल र हिमनदी संरक्षणलाई जलवायु अनुकूलका महत्वपूर्ण सूचकका रूपमा समावेश गर्न जोड़ दिएको थियो। यद्यपि जलवायु वित्त वृद्धि अनुकूलन कोष विस्तार तथा विश्वव्यापी अनुकूलन लक्ष्यका सूचकहरूमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि निर्णय आउँदो COP31 सम्मेलनका लागि सारिएको छ। अब विदेशको खबर। भेनेजुएलामा हिजो बेलुकी लगातार आएका 7.2 र 7.5 म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकास सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने अहिलेसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 पराकम्प रेकर्ड भएको बताउँदै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो धनजनको क्षति भएको हुन सक्ने आकलन गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा मेक्सिको लगातार तेस्रो जितसहित समूह एकको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै 4 अङ्कसहित इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। खेलमा यस्तै अर्को खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ भने मोरक्कोले हाइटीलाई 4-2 पराजित गरेको छ। यस्तै स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्दा बोस्नियाले कतारलाई 3-1 हराएको छ। विश्वकपमा भोलि बिहान 14:45 समूह ईको काराकाउ र आइभरी कोस्ट तथा इक्वेडर र जर्मनीले खेल्दैछन्। यस्तै बिहान 14:45 समूह एफका ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्विडेनले खेल्दैछन् भने बिहान 17:45 टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलियाले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया सुरु हुने। बाढी पहिरोले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति। अवरुद्ध बेनी जमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो। सुन तोलाको 2,78,300 रुपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 भन्दा बढी घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-495-225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखती साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: माडीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
1: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
1: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625-73099, 98074-46142 र 98491-95225।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। महन्याल गाउँपालिका सातको जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेका बेला आज बिहान करिब 9 बजेतिर ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका हुद्दा हिमाल विक्रम विष्टको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा मध्याह मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा छरा लागेर घाइते भएका सहसेनानी हिमराज जोशीको अवस्था भने सामान्य छ। उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। सुदूरपश्चिम पृथना तालिम शिक्षालय गोराङ्गे ब्यारिकबाट टोली अभ्यासका लागि त्यहाँ पुगेको थियो। छ दिनपछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसे स्थगित भएको छ। दिउँसो 1 बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि दिउँसो 1:15 बस्नेछ। यसअघि गत असार 5 गते राष्ट्रिय सभाको बैठक बसेको थियो। यसै गरी आजकै लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ। उता बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ। आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक सभामुख निर्देशनमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन। मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै योजना बजेट केन्द्रित गरेको र अरू जिल्लाका आवश्यक विकास योजनाहरू काटेको आरोप लगाएका छन्। दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेकाले अर्को सूचना नभएसम्मका लागि बैठक रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सुरक्षाकर्मी माग गर्नुभएको छ। उहाँले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिँदै व्यक्तिगत सुरक्षाकर्मी पीएसओ उपलब्ध गराउन आग्रह गर्नुभएको हो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार रावललाई सुरक्षा खतरा भए नभएको विषयमा सुरक्षा विश्लेषण समितिले अध्ययन गरिरहेको छ। यसअघि पूर्व मुख्यमन्त्रीका रूपमा पाएका 2 जना सुरक्षा कर्मीको अवधि सकिएर फिर्ता भएपछि उहाँले फेरि सुरक्षा माग गर्नुभएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाहा।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। विकट हिमाली जिल्ला मनाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो सेवालाई थप सजिलो र भरपर्दो बनाएको छ। सीमित जनशक्तिका बावजूद कम्पनीको शाखाले अहिले चामल, दाल र तेल सहित 85 प्रकारका दैनिक उपभोग्य तथा गैर खाद्य सामग्रीहरू बिक्री वितरण गरिरहेको छ। स्थानीय बासिन्दा र पर्यटकको मागलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न गाउँपालिकाका दुर्गम क्षेत्रमा नयाँ खरिद बिक्री केन्द्रहरू समेत सञ्चालनमा ल्याएको छ। र कक्षा बाह्रको परीक्षा नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीड़ित विद्यार्थीहरूले काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा आफ्नो मेहनत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज दबावमूलक आन्दोलन गरेका हुन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले बोर्डले तोकेको पुनर्योग र पुनः परीक्षणको शुल्क महँगो र अव्यवहारिक भएको गुनासो समेत गरेका छन्। गत वैशाखमा सञ्चालित कक्षा बाह्रको परीक्षामा 104,711 जना विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन्। परीक्षा बोर्डका अनुसार नियम विपरीत कार्य गर्ने 38 जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने 2 जनालाई 1 वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरिएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

ਹਮਲੇ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ ਓਏ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ ਇਸ ਤੋਂ ਵੀ ਹੇਕਾ।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धि फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 89 98 0 74 46 142 र 98 4 91 95 225।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाग्छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9334
3: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली
4: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो हस्पिटलमा नि गएँ म औषधि खाँजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि हातेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98555-5934 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 0143318898 मोबाइल 98512-40934
5: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
6: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
5: मारी नगरपालिका बसन्तपुर चितवन
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: मारी फ्लेक्स एन्ड कम्प्युटर
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
8: मारी फ्लेक्स एन्ड कम्प्युटर
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: मारी फ्लेक्स एन्ड कम्प्युटर
7: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 0656-50-10-60
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
10: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
11: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 9855 7053।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 9855 26 440।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य छान्नका लागि भएको मतदान सकिएको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा गैराती 12 बजेबाट शुरू भएको मतदान आज दिउँसो सभापति रवि लामिछानेले मत खसालेसँगै पहिलो चरणको चुनाव सम्पन्न भएको हो। 4311 प्रतिनिधि मध्ये विद्युतीय मतदान मार्फत 2959 जनाले भोट हालेका छन्। 1352 जना मतदानमा अनुपस्थित रहे। 900 जना केन्द्रीय सदस्यका लागि 384 जना चुनावी मैदानमा छन्। मतदान सकेसँगै अब मतगणनाको तयारी शुरू भएको छ। केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भए लगत्तै आजै अपरान्ह 4 बजेदेखि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान शुरू हुनेछ। दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, 2 खुला सहमहामन्त्री र 2 महिला सहमहामन्त्री पदका लागि चुनाव हुनेछ। 80 वटा बुथबाट हुने उक्त मतदानमा 1 जना प्रतिनिधिलाई भोट हाल्न बढीमा 5 मिनट लाग्ने अनुमान गरिएको छ। सभापति लामिछानेले निर्वाचनको तयारी चुस्त राख्न निर्देशन दिनुभएको रासपा नेता मनिषाले जानकारी दिनुभएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ माग गरेको छ। पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृह मन्त्रालय लगायतका विपक्षीसँग लिखित कारण माग गरेको छ। अदालतले यो विषयमा छलफल गर्न आउँदो मंगलबार असार 16 गते दुवै पक्षलाई बोलाएको छ। गएको सोमबार सुर्खेतबाट पक्राउ पर्नुभएको नेता पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित रिट दायर भएको थियो। सर्वोच्चले पक्राउ गर्नुको कारण आधार पेश गरेपछि भएपछि मात्रै यस विषयमा थप निर्णय लिने जनाएको छ।

पछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसे स्थगित भएको छ। दिउँसो सभा एक बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँस भएर स्थगित भएको हो। संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि शुक्रबार दिउँसो 1:15 बस्नेछ। यसअघि गत असार 5 राष्ट्रिय सभाको बैठक बसेको थियो। यसै गरी आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ। आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक सभामुखको निर्देशनमा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदले असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन। मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै योजना बजेट केन्द्रित गरेको र अरू जिल्लाका आवश्यक विकास योजनाहरू काटेको आरोप सांसदहरूको छ। र कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँपालिका 7 को जलापा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेको अवस्थामा आज बिहान करिब 9 बजेतिर ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका हुद्दा हिमाल विक्रम विष्टको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा मध्याह मृत्यु भएको प्रहरीले जनाएको छ। अवस्था अहिलेका लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति

0: जेनन एंड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसंतपुर बजार माड़ी प्रोप्राइटर सुदन अधिकारी संपर्क 9845518705 र 9856454613
1: यहाँ पंप संबंधी संपूर्ण सामान पाइनु को साथ ही इलेक्ट्रोनिक सामान सुपथ मूल्य में पाइन
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन नि त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656493074 9510661356
2: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुनर्निर्मित ट्र्याकबाट गाडी चलाउने तयारी। रोशी खोला बढ्न साथ सडक बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षा फलमा असन्तुष्टि व्यक्त गर्दै सडकमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अङ्क नपाएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि कम्तीमा 52 जनाले ज्यान गुमाए। र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरा साउर नट आउट चरणमा पुग्ने प्रतिस्पर्धामा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन्। राष्ट्रपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 जनाले प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकाले मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। यस अनुसार झण्डै 1,300 प्रतिनिधि मतदानमा सहभागी नै भएनन्। 99 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह निश्चित हुनुहुन्छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरेर पदाधिकारीका लागि मतदान हुनेछ। राष्ट्रपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 तथा महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्र्याकबाट गाडी आवागमन सुरु हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार 15 गतेदेखि नयाँ ट्र्याकबाट आवागमन सुरु गरिने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालन गर्दै आए पनि बारम्बार बाढीले त्यसलाई बगाउने गरेको थियो। अब यो सडक खण्डमा 2 लेनको सडक बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सडक बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि सरकारले 8,50 अर्ब करोडको स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सडक खण्ड जापानको जाइकाको 2,63 अर्ब रुपियाँ बराबरको अनुदानमा पुनर्निर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात् रातको समयमा गाडी आवागमनमा रोक लगाइएको छ। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ। बाढी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा बढी विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को परीक्षा फल प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखे अनुसारको अङ्क नआएको बताउनुभयो। परीक्षा फल छिटो निकाल्ने नाममा मूल्याङ्कन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि गर्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्य अन्याय हुने उहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवडाले परीक्षा फलप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट असन्तुष्ट रहेको उहाँको भनाई छ। नतिजाको पुनः योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनः जाँच गर्नुपर्ने उहाँको माग छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिन भित्र प्राप्त हुने सुनिश्चित भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको मन्त्रालयले जनाएको छ। ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखेको दलबाट उम्रिएका बिरुवालाई झण्डै 1 महिनापछि अर्थात अषाढ शुक्ल एकादशी हरिशयनी एकादशीका दिन विधिपूर्वक मठमा सार्ने चलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अन्य अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूजिने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान् विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ। अब विदेशको खबर। आप्रवासी विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन हिरासत आइसिईमा ज्यान गुमाउनेहरूको संख्या 10 दशकै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आइसिई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। सन् 2025 जनवरीदेखि 2026 जनवरीसम्म आइसिई हिरासतमा वार्षिक मृत्यु दर 1 वर्ष अघिको तुलनामा 140% बढेको छ। यो दर जो बाइडेन शासनकालमा झण्डै 4 गुणा र ट्रम्पको पहिलो कार्यकालको तुलनामा दुई गुणाले धेरै हो। प्रतिवेदनले हिरासत केन्द्रहरूमा चिकित्सा सेवाको कमी र आत्महत्याको बढ्दो घटनालाई पनि उजागर गरेको छ। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हिरासतमा आत्महत्या गर्नेको संख्या 7 जना पुगेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह यीको दुईवटा खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा कुरासाओ र आइभोरी कोस्ट तथा न्युयोर्क न्यू जर्सी रङ्गशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभोरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभोरी कोस्टले 3 अङ्कसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अङ्कसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:45 समूह एफका दुईवटा खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रङ्गशालामा ट्युनिस सिया र नेदरल्यान्ड्स तथा डालास रङ्गशालामा जापान र स्विडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 7:45 समूह डीका दुईवटा खेल हुँदैछन्। लस एन्जलस रङ्गशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,979 मत खस्यो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुनर्निर्मित ट्र्याकबाट गाडी चलाउने तयारी। रोशी खोला बढ्न साथ सडक बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सडकमा प्रदर्शन। परीक्षामा लेखे अनुसारको अङ्क नआएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 10 कै उच्च, ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि कम्तीमा 52 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा समूह यीबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणको पुग्ने प्रतिस्पर्धामा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी अपलिखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। सड़क पेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सड़क आन्दोलन गर्न बाध्य भएका दृष्टिबीनहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। काठमाडौँको माइती घर मण्डलामा आज पनि धरनामा बसेका उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरूलाई पनि घाँस, बाँस र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्। सरकारले माग सुनवाई नगरेपछि दैनिक सड़क आन्दोलन गर्न बाध्य हुनु परेको दृष्टिविहीन रोजिना अरियालले बताउनुभयो। सरकारले सड़कमा व्यवसाय गर्दा पनि आफूहरूलाई जबरजस्ती धरपकड गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। सरकारले धरपकड शुरू गरेपछि बितेको चार दिन यता सड़कपेटी केन्द्रित दृष्टिविहीन व्यवसायहरूको समूह माइती घर मण्डलामा दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म धरनामा बस्दै आएका छन्। आफूहरूलाई गरिखाना समेत नदिएको भन्दै उनीहरूले सरकारमाथि अत्याचारको आरोप लगाउँदै आक्रोश व्यक्त गर्दै आएका छन्। भक्तपुरका चाँगु नारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएपछि फार्ममा रहेका 48,000 भन्दा धेरै कुखुरा नष्ट गरेको पशु सेवा कार्यालयले जनाएको छ। अहिलेसम्म चाँगु नारायण वडा नम्बर 2, 8 र 9 पालिएका 38,795 कुखुरा नष्ट गरेको कार्यालयका पशु चिकित्सक डाक्टर अमिक श्रेष्ठले जानकारी दिनुभयो। यस्तै सूर्यविनायक नगरपालिका वडा नम्बर 1, 4, 8 9,338 कुखुरा नष्ट गरेको उहाँले बताउनुभयो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 7 मूलपानी पिपल बोर्ड सड़कमा गइराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक रामेसापको तामाकोशी गाउँपालिका वडा नम्बर 1 28 वर्षीय अनित थापाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कागेश्वरी मनोहरा नगर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। बितेको 24 घण्टामा 2,519 गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। कारवाहीबाट 19,31,502 रुपियाँ जरिवाना सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 92 छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 163 कारवाहीमा परेका छन्। यस्तै सङ्केत बत्ती उल्लङ्घन गर्ने 900, तीव्र गतिमा गाडी चलाउने 115, यस्तै लेन अनुशासन पालन नगर्ने 109, निषेधित क्षेत्रमा हर्न बजाउने 100, लागु पदार्थ खाएर गाडी चलाउने 6, निर्धारित मापदण्डभन्दा धेरै धुवा फाल्ने गाडीका 19 र अन्य नियम पालन नगर्ने 1,819 चालक कारवाहीमा परेका हुन्। र नेपाल प्रहरीले गएको जेठ महिनामा देशभरबाट लागू औषध कारोबारमा संलग्न 1,036 पक्राउ गरेको छ। उनीहरू मध्ये काठमाडौँ उपत्यकाबाट मात्रै 169 पक्राउ परेका हुन्। लागू औषध नियन्त्रण ब्युरोले थप 50 पक्राउ गरेको छ। यसैगरी प्रहरीले जेठ महिनामा विभिन्न मुद्दाका 2,182 फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। उनीहरू मध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले 336 पक्राउ गरेको हो। दिउँसो 3 बजेको

0: 너 뻑쳐 너 비뻑쳐 서대 니스뻑쳐
1: So this FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले स्थायी व्यवस्थापनको विकल्प नदी राहतका नाममा 25,000 रुपियाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्न खोजेको भन्दै सुकुम्बासी असन्तुष्ट भएका छन्। दुई महिना अघि असुरक्षित बस्ती हटाउने र 60 दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखेको थियो, तर प्रतिबद्धता पूरा गर्नुको साटो सरकारले 5 दिनभित्र 25,000 रुपियाँ लिएर आफै व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छाड्न बाध्यकारी दबाव दिएपछि पीड़ितहरू आक्रोशित भएका छन्। सुकुम्बासीहरूले सरकारको यो शैलीमा असन्तुष्टि जनाउँदै होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरकार पत्र टाँस गरेका छन्। उनीहरूले स्थायी विकल्प र बस्ने ठाउँ देखाई जबरजस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्। यस वर्षको मनसुनका बेला आउन सक्ने बाढ़ी, पैह्रो र डुबान जस्ता विपदमा तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले देशका विभिन्न 54 स्थानमा अस्थायी बेस क्याम्प स्थापना गरेको छ। मुख्य कार्यालयबाट घटनास्थलसम्म पुग्न समय लाग्ने जोखिमयुक्त ठाउँहरू पहिचान गरी यी बेसहरू बनाइएका छन्। सशस्त्र प्रहरीका अनुसार विपदको घड़ीमा उद्धार कार्यका लागि देशभर 8,000 भन्दा बढी जनशक्तिलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। यसबाहेक बाढ़ी र डुबानमा परेकाको खोजीका लागि 134 जना गोताखोर र अत्याधुनिक बोटहरू पनि विभिन्न ठाउँमा तैनाथ गरिएका छन्। गाउँघरमा हुने विपदको जानकारी तुरुन्तै पाउनका लागि सशस्त्रले 1.5 लाख भन्दा बढी स्थानीय नागरिक आबद्ध भएको डिजिटल सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। सरकारले फौजदारी कसुर ऐन परिमार्जनका लागि नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। कानून मन्त्रालयले तयार पारेको यो नयाँ व्यवस्था अनुसार अब कतिपय कसुरदारलाई उमेर, शारीरिक अवस्था वा राम्रो आचरणका आधारमा घरमै बसेर कैद भुक्तान गर्न दिइने प्रावधान राखिएको छ। कारागारहरूको चाप घटाउन सरकारले यो नियम ल्याउन लागेको हो। यसका लागि कसुरदारको जिउमा विद्युतीय निगरानी यन्त्र, इलेक्ट्रोनिक डिभाइस जडान गरिनेछ। यसै गरी 75 वर्ष पूरा भएका वा निकै बिरामी परेका कैदीबन्दीलाई निश्चित शर्तहरू राखेर छोड्न सकिने र 3 वर्षसम्म कैद तोकिएकाहरूलाई कारागार पठाउनुको साटो सामुदायिक सेवामा लगाउन सकिने नयाँ प्रस्ताव मस्यौदामा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कत्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। धरान उपमहानगरपालिकाले संवैधानिक र कानूनी व्यवस्था अनुसार तोकिएको समयमा आर्थिक वर्ष 83-84 को बजेट तथा नीति तथा कार्यक्रम ल्याउन सकेन। लगातार दोस्रो वर्ष पनि निर्धारित समयमै बजेट ल्याउन नसक्ने अवस्था देखिएपछि धरान उपमहानगरपालिकाको वित्तीय अनुशासन, योजना कार्यान्वयन क्षमता र सेवा प्रवाह कमजोर बन्ने देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले असार 10 गते भित्र बजेट प्रस्तुत गर्नुपर्ने र साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर धरान उपमहानगरपालिकाले तोकिएको मितिमा बजेट ल्याउन नसक्नुको कारण धेरै रहेको सरकारवालाले बताएका छन्। गत वर्ष पनि मेयर हर्कराज राई साम्पाङ, उपमेयर ऐन्द्र विक्रम मेघा र वडा अध्यक्षहरूको स्वार्थबाजिता उनीहरूबीच असहमति बढेपछि 3 महिनापछि मात्रै बजेट पारित भएको थियो। र लगातार चौथो कारोबार दिन बिहीबार शेयर बजार घटेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 8.50 अंकले घटेको छ। सो अंकको कमीपछि नेप्से 2651 अंकमा कायम भएको छ। नेप्सेको यो अंक फागुन 13 यताकै न्यून हो। यस्तै एक महिनाको अवधिमा नेप्से 135 अंकले घटेको छ। जेठ 11 गते नेप्से 2786 अंकमा थियो। आज 12:30 बजेपछि बजारले केही बढ्ने संकेत देखे पनि 2:45 बजेपछि फेरि ओर्लिएको छ र कारोबार रकम घटेको छ। अवस्थाइसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले फौजदारी कसुर ऐन परिमार्जनका लागि नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। कानून मन्त्रालयले तयार पारेको यो नयाँ व्यवस्था अनुसार अब कतिपय कसुरदारलाई उमेर, शारीरिक अवस्था वा राम्रो आचरणका आधारमा घरमै बसेर कैद भुक्तान गर्न दिइने प्रावधान राखिएको छ। कारागारहरूको चाप घटाउन सरकारले यो नयाँ नियम ल्याउन लागेको हो। यसका लागि कसुरदारको जिउमा विद्युतीय निगरानी यन्त्र इलेक्ट्रोनिक डिभाइस जडान गरिनेछ। यस गरी 75 वर्ष पूरा भएका वा निकै बिरामी परेका कैदीबन्दीलाई निश्चित शर्तहरू राखेर छाड्न सकिने र 3 वर्षसम्म कैद तोकिएकालाई कारागार पठाउनको साटो सामुदायिक सेवामा पनि लगाउन सकिने नयाँ प्रस्ताव मस्यौदामा गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजालाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि उत्तर पुस्तिकाको नमूना परीक्षण तथा प्राप्ताङ्क र डेटा इन्ट्रीको रुजु गर्न एक समिति गठन गर्नुभएको छ। यो समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियालाई लिएर सामाजिक सञ्जालमा भइरहेका टीका टिप्पणी र विद्यार्थीमाथि गरिएका नकारात्मक कुराप्रति आफ्नो ध्यान आकर्षण भएको मन्त्री पोखरेलले बताउनु भएको छ। बोर्डको नतिजा निकाल्ने प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै उहाँले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा ल्याएको प्रष्ट पार्नु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटलाई लिएर प्रदेशहरूमा विवाद चर्किएको छ। कर्णाली प्रदेश सभामा आज प्रमुख प्रतिपक्षी दल नेकपाले अवरोध गरेको छ। नेकपाका संसदीय दलका नेता मंगलबहादुर साईले बजेटको कमजोरीमाथि उठाइएका प्रश्नको सरकारले स्पष्ट जवाब नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। बजेट सन्तुलित र सामाजिक न्यायमा आधारित नभएको भन्दै सुधार नगरेसम्म सदन चल्न नदिने विपक्षी सांसदको अडान छ। लुम्बिनी प्रदेशमा भने आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटप्रति नेकपा एमालेका बहुमत सांसदले गम्भीर असन्तुष्टि जनाएका छन्। नेपाल चिया उत्पादक संघले उद्योग बन्द सहितका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएपछि संघले आजका मितिदेखि बन्द रहेका सबै उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। भारतले चिया आयातमा नयाँ नियम लागू गरेपछि नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको थियो, जसका कारण जापा र इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका थिए। तर हालै सरकारले चिया निर्यातका प्राविधिक समस्या सुल्झाउन र अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक बनेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर सरकारले स्थायी व्यवस्थापनको विकल्प नदी राहतका नाममा 25,000 रुपियाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्न खोजेको भन्दै सुकुम्बासी असन्तुष्ट भएका छन् 2 महिना अघि असुरक्षित बस्ती हटाउने र 60 दिनभित्र स्थायी समाधान दिने आश्वासन सहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखेको थियो तर प्रतिबद्धता पूरा गर्नुको साटो सरकारले 5 दिनभित्र 25,000 रुपियाँ लिएर आफै व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाव दिएपछि पीड़ितहरू आक्रोशित बनेका छन् यस वर्षको मनसुनका बेला आउन सक्ने बाढी पहिरो र डुबान जस्ता विपदमा तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले देशका विभिन्न 54 स्थानमा अस्थायी बेस स्थापना गरेको छ मुख्य कार्यालयबाट घटनास्थलसम्म पुग्न समय लाग्ने जोखिमयुक्त ठाउँहरू पहिचान गरी यी बेसहरू बनाइएका छन् सशस्त्र प्रहरीका अनुसार विपदको घडीमा उद्धार कार्यका लागि देशभर 8,000 भन्दा बढी जनशक्तिलाई 24 घण्टा तयारीमा राखिएको छ यसबाहेक बाढी र डुबानमा परेकाको खोजीका लागि 134 जना गोताखोर र अत्याधुनिक बोटहरू पनि विभिन्न ठाउँमा तैनाथ गरिएका छन् यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क

0: कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 99 98 0 74 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा माउदेखि घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडे हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555509।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,979 मत खस्यो। पदाधिकारीहरूको मतदान राति सभा 9 बजेदेखि सुरु हुने।
0: मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे, अधुरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
1: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा अवसर गुम्ने खेलाडीको चिन्ता। निलम्बन फुकुवाका लागि सबै पक्ष एकजुट हुन विज्ञको सुझाव।
0: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो, झन्डै 1,000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
1: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 99 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन्। रासोपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 मत प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकालाई मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 जना प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। 99 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नाम निश्चित छ। रासोपा निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि पदाधिकारीका लागि मतदान हुनेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार आज बेलुका 6:30 बजेदेखि 7 बजे बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 8:45 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराती 12:30 बजेसम्म मतदान हुनेछ। बिहान 1:30 बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। रासोपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो।
1: देशभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका 4 पालिका सप्तरीको अग्नि साइर कृष्ण सवरण गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनम गाउँपालिका र रौतहटको एमुनामाई गाउँपालिकाको अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले विलयमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै सो पालिकाले यसैका अधुरा योजना पूरा गर्ने, संचार सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड दिएका छन्। 2079 वैशाखमा चुनिएका जनप्रतिनिधिहरूले यसपटक ल्याएको बजेट अन्तिम कार्यकालको हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय अर्थात् बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
0: सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीको समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सिटिसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द गरिएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित 1 कार्यदल बनाएको छ।
1: विश्व बजारमा कच्चा तेलको मूल्य मध्य पूर्वको युद्ध सुरु हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ। ब्रेन्ट क्रुडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात् गएको फेब्रुअरी 28 ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल $76 थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रुड प्रति ब्यारेल $72 आसपासमा कारोबार भइरहेको छ। युद्ध सुरु भएपछि ब्रेन्ट क्रुडको मूल्य $110 नआएको थियो। नेपाल ऑयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। मध्य पूर्वको युद्ध अघि नेपालमा पेट्रोलको मूल्य प्रति लिटर 157 रुपियाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर 142 रुपियाँ रहेकोमा अहिले पेट्रोल प्रति लिटर 217 रुपियाँ र डिजलको प्रति लिटर 225 रुपियाँ रहेको छ।
0: सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमुना परीक्षण गर्ने भएको छ। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूमा असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको नमुना परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः प्रमाणीकरण गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रिया प्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। आज विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरे। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ। यसैबीच नेभी संघ, अन्य रासोभ्यू, अखिल क्रान्तिकारी लगायत 11 विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेर छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरवाही गरेको भन्दै आपत्ति जनाएका छन्।
1: बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनर्निर्मित ट्र्याकबाट गाडी आवागमन सुरु हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार असार 15 गतिदेखि नयाँ ट्र्याकबाट आवागमन सुरु गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालन गर्दै आए पनि बारम्बार बाढीले त्यसलाई बगाउने गरेको थियो। अब यो सडक खण्डमा 2 लेनको सडक बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि सरकारले 8.50 अर्ब करोडको स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सडक जापानको जाइकाको 2.63 अर्ब करोड बराबरको अनुदानमा पुनर्निर्मित हुँदैछ।
0: यसैबीच मनसुन जन्य विपदको प्रतिकारका लागि सशस्त्र प्रहरी बलले देशका 54 ठाउँमा अस्थायी बेस स्थापना गरेको छ। साथै प्रदेशमा बेसहरू क्रियाशील छन् भने धनकुटा, बारा, सिन्धुली, काभ्रे लगायत 16 ठाउँमा वर्षैभरि सञ्चालन हुने स्थायी विपद व्यवस्थापन बेस पनि स्थापना गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार 8,180 जना सशस्त्र प्रहरीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। बाढी र डुबानबाट उद्धारको लागि 82 राफ्ट बोर्ड, 53 मोटर बोट र 134 जना गोताखोर परिचालनको तयारीमा छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। फिफाको निलम्बनमा परेको एन्फा र अब गर्नुपर्ने प्रयास बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीको मतदान राति 9:15 शुरू हुने। मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे। अधुरा योजना पूरा गर्ने। सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा कक्षा 12 परीक्षाफलप्रति विद्यार्थीको तीव्र असन्तुष्टि। लेखेको भन्दा निकै कम ग्रेड आएको भनाई। मन्त्रालयले उत्तर पुस्तिकाको नमुना परीक्षण गर्ने। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुले लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। यति बेला फिफा विश्वकप फुटबलको महाकुम्भ चलिरहेको छ। विश्वकपको रौनक र उत्साह चुलिएका बेला नेपाली फुटबलमा नयाँ संकट देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बन गरेको छ। नेपाली फुटबल क्षेत्र तथा खेलाड़ीका लागि यो चिन्ताको विषय बनेको छ। आन्तरिक राजनीतिक हस्तक्षेप र निरन्तरको कलहका कारण आज नेपाली फुटबल इतिहासकै सबैभन्दा कठिन र संकट अवस्थामा छ। नेपाली फुटबलमा थपिएको संकट, यसको असर र अब समाधानका उपाय बारेको जानकारी सहित साथी महेश गेवाली।
7: विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भले संसारभर उत्साह र उमङ्ग छरिरहेको छ, तर नेपाली फुटबल प्रेमीका लागि भने यति बेला निराशा र चिन्ता थपेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर समर्थकहरू चिन्तित बनेका छन्। ललितपुरका राजन खड्का पनि यति बेला त्यही चिन्तामा हुनुहुन्छ।
8: बीचको एउटा समय अलिकति ग्रो गरे जस्तो देखिन्थ्यो, होइन? पछिल्लो समय हेर्यो भने त यो जताततै अब दलीयकरणले समातिसकेपछि चाहिँ नेपाली फुटबलको पनि अहिले एडिजन लिग हुन सकेन, होइन? फिफाले निलम्बन गर्यो, प्रोफेसनलिजम एउटाको अभावमा नेपाली फुटबल पनि जस मार्नु परेको छ। नमजै लाग्छ नि, जे भयो भने हाम्रो राष्ट्रियलाई अन्तर्राष्ट्रिय स्तरमा जस राम्रो मेसेज जाँदैन नि त।
7: एन्फा भित्रको राजनैतिक वातावरण सुमधुर नहुनु, नेतृत्वले कुनै रचनात्मक गतिविधि नगर्नु र आन्तरिक कलह निरन्तर चल्नु हुनुले यो संकट निम्त्याएको खेल विश्लेषकहरू बताउँछन्। फिफाले कुनै पनि देशको फुटबलमा राजनीतिक वा सरकारी हस्तक्षेप चाहँदैन, तर नेपालमा सरकारी हस्तक्षेप बढेपछि फिफाले यो कडा कदम चालेको हो। फुटबल विश्लेषक संजीव कुमार शाह:
9: खेलाडीहरूलाई चाहिने पूर्वाधारको लागि काम गर्नुपर्ने थियो, तर यहाँ राजनीति अनि आफ्नो मान्छेहरूलाई त्यहाँ नेतृत्व पुर्याउने खेलाडी छनौटमा पनि विभेद देखिन्छ, कहिले काहीँ विरोध भइरहेको हुन्छ। होइन, फिफाले कुनै पनि देशमा राजनीति हस्तक्षेप चाहँदैन, सरकारको हस्तक्षेप भन्दा बाहिर राख्न चाहन्छ।
7: नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट मान्यता प्राप्त गरेको 54 वर्ष पूरा भइसकेको छ। 5.5 दशक लामो इतिहासमा फिफाबाट नेपाल निलम्बनमा पर्नु अत्यन्त दुर्भाग्यपूर्ण घटना भएको राष्ट्रिय टोलीका पूर्व कप्तान तथा पूर्व खेलाडी उपेन्द्र मान सिंह बताउनुहुन्छ। उहाँका अनुसार फुटबलको मर्म र आवश्यकता नबुझेको नेतृत्वका कारण नेपाली फुटबलले यस्तो अवस्था भोग्नु परेको हो। विज्ञहरूका अनुसार यस निलम्बनले नेपाली फुटबलमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ। निलम्बनका कारण अब नेपालले तालिका अनुसारका कुनै पनि अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउन पाउने छैन। साथै अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने सहयोग तथा वित्तीय अनुदान समेत पूर्ण रूपमा रोकिने भएकोले नेपाली फुटबल गम्भीर आर्थिक संकटमा पर्न सक्ने देखिन्छ। त्यसभन्दा पनि ठूलो असर खेलाडीहरूमा पर्ने विज्ञहरूको भनाइ छ। अन्तर्राष्ट्रिय अवसर गुम्ने र खेल जीवन नै प्रभावित हुने जोखिमले खेलाडीहरू सबैभन्दा बढी मारमा पर्ने देखिन्छ। फेरि पूर्व खेलाडी उपेन्द्र मान सिंह:
10: अब अन्तर्राष्ट्रिय प्रतियोगितामा चाहिँ सहभागी नहुने बित्तिकै खेलाडीहरूले खेल्ने पाउने आफ्नो अवसर, पुरुष होस् महिला होस्, त्यो सबै गइहाल्यो। अब चाहे त्यो फुटसल होस् जसकै होस् न, होइन, प्रतियोगिता त्यो नहुने चाहिँ खेलाडीहरूलाई त ठुलो मार पर्यो।
7: यो निलम्बन कति लामो समयसम्म रहने भन्ने कुरा अहिले नै निश्चित छैन। विगतका अनुभव हेर्दा यस्तो निलम्बन केही हप्तादेखि वर्षौंसम्म पनि लम्बिन सक्ने देखिन्छ। नेपाल कति समय निलम्बनमा रहने भन्ने कुरा अब नेतृत्व तहले चाल्ने कदम र फिफाका शर्तहरू पूरा गर्ने प्रक्रियामा निर्भर रहनेछ। यस्तो संकटपूर्ण अवस्थाबाट नेपाली फुटबललाई कसरी बाहिर निकाल्ने र निकासको बाटो के हुन सक्छ त? फुटबल विश्लेषक संजीव कुमार शाह:
9: सरकार र एन्फा दुवैजना सक्रिय भएर अनि एक ठाउँमा बसेर लाग्नुपर्छ। अब सकेसम्म चाँडो यो ब्यानलाई हटाउन सकिन्छ, होइन, त्यतातिर सक्रिय हुनुपर्छ। अनि एन्फाका पदाधिकारीहरू एक ठाउँमा आएर मिलेर गर्नुपर्ने जुन चुनावी प्रक्रिया छ नि, पारदर्शी बनाउनु पर्यो। राष्ट्रिय खेलकुद परिषदले पनि सक्रियता चाहिँ देखाउनु पर्छ, एन्फालाई झकझकाउनु पर्छ जस्तो लाग्छ, र एन्फामाथि त्यो दबाब चाहिँ बढाउनु पर्छ सकारात्मक माहौल बनाउनको लागि।
0: फेरि पनि खबरकै सिलसिला, शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.50 अङ्कले घटेर 2651.52 बिन्दुमा झरेको हो। नेप्सी 4 महिना यताकै न्यून बिन्दुमा झरेको हो। गएको फागुन 13 गते नेप्सी 2648 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब को कारोबार भएकोमा आज 338 कम्पनीका 64,80,000 रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम जेठ 4 गते यताकै कम हो। त्यस दिन 2.45 अर्ब रुपियाँको सेयर कारोबार भएको थियो।
1: जर्मनीको बोनमा आयोजित अन्तर्राष्ट्रिय जलवायु कार्य समूहको बैठक प्रमुख मुद्दाहरूमा सहमति नजुटाई टुङ्गिएको छ। अनुकूलन कोषलाई 3 गुणाले बढाउनु पर्ने माग उठे पनि विकसित देशहरू दायित्व लिन तयार नभएपछि निर्णय हुन नसकेको नेपालबाट सरकारको प्रतिनिधित्व गर्नुभएका वन मन्त्रालयका जलवायु परिवर्तन महाशाखा प्रमुख डाक्टर महेश्वर ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार योसँगै अनुकूलनका विश्वव्यापी लक्ष्यका सूचकहरूको टुङ्गो लगाउने काम पनि आउँदो COP31 लागि धकिलिएको छ। नेपालका लागि सकारात्मक पक्ष, नेपालले पर्वतीय पारिस्थितिकीय प्रणालीलाई महत्वपूर्ण सूचकका रूपमा समावेश गराउन सफलता पाएको उहाँले बताउनुभयो। COP30 को निर्णय अनुसार यसपटक माउन्टेन डायलग सम्पन्न भई निष्कर्षलाई COP31 लैजाने सहमति भएको छ। जलवायु विज्ञहरूका अनुसार अमेरिका पेरिस महासन्धिमा नरहेको र बदलिदो भूराजनीतिक परिस्थिति कारण जलवायु न्यायको विषय ओझेलमा पर्दै विकसित देशहरूमाथिको दबाव कमजोर बन्दै गएको छ।
0: काठमाडौँको किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले आफूहरूलाई जबरजस्ती निकालेमा पुरानै बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिए।

0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एकजना सैनिकको ज्यान गएको छ, एक अधिकृत घाइते भएका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर 7 रहेको जालपा सामुदायिक वनमा बिहान फायरिङ अभ्यास गरिरहेका बेला ग्रेनेड विस्फोट। जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

0: गर्नु पर्ने नेपाली सेनाका
1: स्मृतिमा तुलसीलाई अत्यन्तै पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूज्ने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ।
0: धादिङको सिद्धले गाउँपालिका वडा नम्बर 7 पिपलटारमा आधुनिक कृषि प्रविधि अपनाएपछि तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ। पहिले 200 किलो भन्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म उत्पादन हुन थालेको किसानहरूले बताएका छन्। अहिले वडा नम्बर 7 झण्डै 500 किसान तरकारी खेतीमा आबद्ध छन्। तरकारी संकलन केन्द्र स्थापना भएसँगै बजारीकरण पनि सहज भएको छ, तर बजारको उतार चढावका कारण उत्पादित तरकारीले उचित मूल्य नपाएको किसानको गुनासो छ। सरकारले बजार सुनिश्चित गरी उपयुक्त मूल्य दिलाउनु पर्ने उनीहरूले माग गरेका छन्।
1: वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किएका गुल्मीको इस्मा गाउँपालिका 3 का गोकर्ण नेपालीले घाँस र कफी खेती मार्फत सफलता प्राप्त गर्नुभएको छ। दुवैको रोजगारी छाडेर 7 वर्ष अघि गाउँ फर्किएपछि शुरू गरेको कृषि व्यवसायले अहिले ठूलो आकार

0: भएको छ। यस वर्ष मात्रै 65,000 कफीका बिरुवा बिक्रीबाट 22 लाख रुपियाँ भन्दा बढीको कारोबार भएको नेपालीले बताउनुभयो। ती बिरुवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट लगायत विभिन्न जिल्लामा पुगेका छन्। साथै 120 रोपनीमा व्यावसायिक घाँस खेती पनि सञ्चालनमा छ। खाडी भन्दा स्वदेशको माटोमै ठूलो सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
1: पाल्पामा दालचिनी र तेजपात किसानको प्रमुख आमदानीको स्रोत बन्दै गएको छ। भिरालो बाँझो र खेती गर्न नसकिने जग्गामा समेत सहजै उत्पादन हुने दालचिनीले पाल्पाका किसानलाई वार्षिक 5-8 लाख रुपियाँसम्म आमदानी दिलाउन थालेको छ। पाल्पाबाट मात्रै बितेको 6 वर्षमा 68 लाख किलो भन्दा बढी दालचिनी र तेजपात भारत निकास भएको छ। किसानले दालचिनीको 5 किलोको 60 रुपियाँ र बोक्रा 115 रुपियाँसम्ममा गाउँमै बेच्दै आएका छन्।
0: नेपाल डेरी एसोसिएसनले यस वर्ष असार 15 अर्थात् राष्ट्रिय धान दिवस रोपाई महोत्सवको अवसरमा 75 लाख लिटर दही खपत हुने अनुमान गरेको छ। आज काठमाडौँमा दही चिउरा प्रवर्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले सोमबार असार 15 गते राष्ट्रिय धान दिवसको अवसरमा 75 लाख लिटर दही खपत हुने र यसबाट झण्डै 1 अर्ब रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिएको हो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भेनेजुएलामा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले भूकम्पमा परि झण्डै 1,000 जना घाइते भएका बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय USGSले गए रातीको पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्युड मापन गरेको छ। पहिलो भूकम्प गएको 39 सेकेन्ड पछि त्योभन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। भेनेजुएलामा सन् 1900 अक्टोबर 29 पछिको सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। त्यति बेला 7.7 म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको कारण ठूलो जनधनको क्षति भएको अधिकारीहरूको आशंका छ। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे विवरण संकलन गरिरहेको बताएका छन्। राजधानी कराकसमा उद्धार कर्मीहरूले भत्किएका भवनका अवशेषबाट केही मानिसहरूले सहायता मागेको सुनिएको बताएका छन्। भग्नावशेषबाट मानिसहरूले सहयोग गरिदिनुहोस्, हामी यहाँ छौं भन्दै गुहार आएका खबरमा उल्लेख छ। भूकम्पपछि कार्यवाहक राष्ट्रपति रेड्रिगेजले देशमा आपतकाल घोषणा गर्नुभएको छ। भूकम्पका कारण राजधानी कराकासमा रहेको साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। यसैबीच अमेरिकाले भेनेजुएलालाई सहयोग गर्न तयार रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगका लागि सरकारका सबै निकायलाई निर्देशन दिइसकेको आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 समूह ईको दुईवटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाउ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनीले खेल्दैछन्। चार पटकको विश्व विजेता जर्मनी लगातार दोस्रो जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइवरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाउ प्रतिस्पर्धामा छन्। आइवरी कोस्ट 3 अङ्कसहित दोस्रो तथा इक्वेडर र कुरासाउ समान 1 अङ्कसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:45 समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्ड्स तथा डालस रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा भोलि बिहान 7:45 समूह डीका दुईवटा खेल हुँदैछ। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीहरूको मतदान राति 9:15 सुरु हुने।
0: मधेस प्रदेशका 4 बाहेक अरू सबै पालिकाले बजेट पेश गरे, अधुरा योजना पूरा गर्ने सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
1: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा, अवसर गुम्ने खेलाडीको चिन्ता, निलम्बन फुकुवाका लागि सबै पक्ष एकजुट हुन बिग्रिएको सुझाव।
0: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो, झण्डै 1,000 जना घाइते, सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
1: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाउ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडिक सोमेश्वर गढी पर्यटकीय सड़क अन्तर्गत मगोई नदीमा निर्माणाधीन पुल सञ्चालन रासोपाको चितवनमा जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि निर्वाचन सरकारले कक्षा बाह्रको उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने रासोपा पदाधिकारीका लागि आज राति 9:15 बजेदेखि मतदान शुरू मनसुन विपदका उद्धारका लागि 8,000 सशस्त्र प्रहरी 24 घण्टा स्ट्यान्ड बाई देउवा शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोलियो र वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण छोरीलाई जबरजस्ती गराउने गरी शिशु गाड्ने बुबा नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडीको छरछरी सोमेश्वरगढी पर्यटकीय सड़क अन्तर्गत मगोई नदीमा पुल निर्माणाधीन पुल सञ्चालनमा आएको छ पुलको दुवैतर्फ साइड फिलिङ माटो भर्ने कार्य सकिएसँगै पुलमाथिबाट बिहिबार आजदेखि सवारी सञ्चालन शुरू भएको हो पुलको कुल काम मध्ये करिब 95% प्रगति सम्पन्न भइसकेको र अब दक्षिणी भागमा रिटेनिङ वाल निर्माण र फिलिङ कार्य मात्रै बाँकी रहेको बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले बताउनुभयो करिब 5,65,00,000 रुपियाँ लागतमा निर्माण भएको उक्त मल्टिसेल बक्स कल्भर्ट डिजाइनको पुल सञ्चालन शुरू भएसँगै माडीकै प्रमुखतम पर्यटकीय गन्तव्यस्थल सोमेश्वरगढी क्षेत्र पुग्न र फर्कन थप सहज भएको छ अबको 4 दिनभित्र सम्पूर्ण काम सम्पन्न गरी पुल हस्तान्तरण गर्ने तयारी गरिएको निर्माण कम्पनी पाठक प्रसाद गुड जेवीका प्रतिनिधि रामेश्वर पाठकले बताउनुभयो गत वर्षदेखि सो पुल निर्माण लगातार चलिरहेको उहाँले जनाउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो गत राति 12 बजेदेखि मतदान शुरू भएको थियो निर्वाचनमा 379 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् अब पदाधिकारीको निर्वाचन प्रक्रिया शुरू हुनेछ सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ पत्रकारसँग कुरा गर्दै उहाँले संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी 5 वर्षदेखि देशले गति लिए जस्तै संचार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ थियो चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सम्मानित भएका छन् ढकाललाई नेपाल तेक्वान्दो संघ चितवन शाखाले नगद सहित सम्मान गरेको हो संघले चितवनको खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सौराहामा आयोजित रेफ्री सेमिनारको अवसरमा ढकाललाई सो सम्मान गरेको हो त्यस खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ कक्षा 12 को नतिजा प्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षा फल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम

विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पदाधिकारीका लागि आज राति 9:15 मतदान शुरू हुने भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 7 पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:45 अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 मध्यराति 12:00 मतदान हुनेछ। भोलि बिहान 1:30 मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवाका समूह र इतरपक्षका नेता डाक्टर शेखर कोइराला समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाडौँको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कंग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर आफ्नो सक्रियता बढाएको छ। बाढी पहिरो र डुबान जस्ता विपद तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले 21,699 जनशक्तिलाई विशेष तालिम दिएर तयारी अवस्थामा राखेको छ। झापामा आफ्नै छोरीलाई जबरजस्ती करनी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले 3 महिनापछि इलामबाट पक्राउ गरेको छ। हाड नाता करनी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराकीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर 10 फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रञ्जन अवाका अनुसार प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको हो। यो घटना गत वैशाख महिनामा बाहिर आएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार सो विधेयक बिहिबार प्रमाणीकरण भएको हो। आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 77% मापन गरिएको छ। माडीको छरसरी सोमेश्वरगढी पर्यटकीय सड़क अन्तर्गत मगई नदीमा निर्माणाधीन पुल सञ्चालन चितवनमा जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि निर्वाचन सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमुना परीक्षण गर्ने राष्ट्रपति पदाधिकारीका लागि आज राति 9:15 मतदान शुरू। मनसुन विपदका उद्धारका लागि 8,000 सशस्त्र प्रहरी बल 24 घण्टा स्ट्यान्ड बाई देउवा शेखर समूहद्वारा चुन्देबीमा कार्यालय र वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण जबरजस्ती गर्ने गरी शिशु गाड्ने भूभाव अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: चौबीसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड, भरतपुर 10 स्थित वन। फोन 56493440, 493580 र 98550 2440।
1: It's 7 o'clock. अहिले 7 बजेको छ।
2: यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु, भवन लगायत धेरै संरचनामा क्षति र फिफा विश्वकपमा आज राति 2:45 समूह ई का दुई खेल हुँदै
3: वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
4: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहकमा अनुभवहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको साइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू,
4: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
3: ओटिपी, पासवर्ड, पिन
4: प्राथमिकता भएकोले यस्ता भ्रामक विधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नाम केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन 8:45 र मतदान राति 9:15 राति 12:00 हुनेछ। यस्तै मतगणना राति 12:00 1:00 गरिनेछ भने राति 1:30 मत परिणाम घोषणा गरिने तालिकामा उल्लेख छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ, बाँकी रहेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा 2,960 मत खसेको निर्वाचन आयोगले जनाएको छ। 79 केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्लातर्फ 64 सदस्यका लागि 210 र भूगोलतर्फ 35 सदस्यका लागि 174 गरी कुल 384 उम्मेदवार प्रतिस्पर्धामा छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मध्य प्रदेशमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकीमा 27 जना प्रतिस्पर्धा हुने छन् भने सातै प्रदेशका सभापति पदेन

0: सदस्यका रूपमा केन्द्रीय सदस्य रहनेछन्। अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति नियुक्त गर्ने व्यवस्था रासोपाको विधानमा उल्लेख गरिएको छ। यस्तै दुई महामन्त्री मध्ये एकजना र पाँच सहमहामन्त्री मध्ये दुईजना मनोनित हुने व्यवस्था छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता देश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरोकारशील रहेको बताउनुभयो। आजै पार्टीको जारी महाधिवेशन स्थलमा संचारकर्मीसँगको कुराकानीमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप सुदृढ जिम्मेवार र एकीकृत बनाउने बताउनु भयो। राजनैतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री डाक्टर तिमल सिन्हाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुक सबैभन्दा ठूलो राजनैतिक दल रासोपालाई आम नागरिकको अपेक्षा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आउने धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जाल गर्नु भएको छ। उपराष्ट्रपति राम साहेब प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट सम्वाददाता
1: गाउँपालिकाका छवटै वडाका 85 स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
2: बजेट कार्यक्रम 31,72,000 माथि संघीय सशर्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस
1: सिरिसहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकले आवाज जातमा सस्ता पुगेको छ। गाउँपालिको लक्ष्य जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रम आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
3: समग्रमा पहलमा गाउँपालिकाभित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि
1: उतार्न सहयोग पुगेको बताउनुभयो।
4: हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेका छौँ। त्यसो बाटो ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
1: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सडक सञ्चालन गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसनीय गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भाइल एन्टिरेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका 500 भाइल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावर टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा आफा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँधमा भोलि बिहान 6 बजेदेखि पर्सि साँझ 5 बजेसम्म बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकार्यका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरी करिब 2,26,000 जनसङ्ख्या प्रभावित हुने जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को 5 वर्षे चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। वैदिक सनातन धर्मावलम्बीले आफ्नो घरको मठमा आज तुलसीको थल राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका दुई ठूला शक्तिशाली भूकम्पका कारण कम्तीमा 164 जनाको मृत्यु भएको। भूकम्पमा परि 1,000 भन्दा बढी घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा गएको 7.2 र 7 ब्रोड्रिगेजले भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको लागुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो। इरानले हर्मुज जलमार्गबाट पूर्व अनुमति बिना कुनै पनि समुद्री आवागमन विरुद्ध कडा चेतावनी दिएको छ। इरानी रेभोल्युसनरी गार्ड्सले आज आधिकारिक मार्ग बाहेक हुने आवाजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारवाही गरिने जनाएको छ। अब आर्थिक समाचार।
5: आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपाल को पहिलोले
6: उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असारामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। ले विगत 5 वर्षदेखि बिरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको 11 महिनामा करिब 2,21,00,000,000,000 रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षमा 2,49,19,00,000,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको बिरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। बिरगन्ज भन्ले पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको बिरगन्ज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2,000 6651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 किता सेयरहरू 2 अर्ब

0: 1-0 पराजित गर्दै दक्षिण अफ्रिका। नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो, जितसँगै भएको छ। यस्तै ब्राजिल स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउटमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्यान्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफाले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परिसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथबीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरिरहेको थियो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि सेमी फाइनल खेल हुने भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशाला
1: हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको 1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 37.9 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 6 पदाधिकारीको निर्वाचनका लागि आज राति 9:15 बजेदेखि मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार।

0: माडी कुमारी बैंक को अगाडी
1: यहाँ कार जीप मोटरसाइकल तथा स्कूटर चलाउन सिकाइनुको साथै लाइसेन्स को फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिए
2: कोहरा बालेको टेस्टमा पनि घाटै लायो होइन के गरौँ बा अब
3: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्ले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
0: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9550-63172 र 98452-12
0: तपाईँको सन्तुष्टि हाम्रो
4: एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
0: साथै चित्रवन युनिकको इन्टरनेट जस्तै टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र
5: मेरो प्राण प्यारी मेरो मुटु टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएरै हाल वालपेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल
0: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625-73-89-98-074-46-182 र 98491-95-225
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
0: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षा चितवनमा एसईई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
4: अध्यापन हुने विषय
1: 142 र 98550-43123
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
1: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 जिपिए भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
6: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी
0: 053
7: पान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक। पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। मा पनि बर्ड फ्लू पुष्टि। 48,000 भन्दा बढी कुखुरा नष्ट। सुकुम्बासी आन्दोलन चर्किँदै विकल्प नदिए पुरानै बस्तीमा फर्किने सुकुम्बासीको चेतावनी। झुटो नागरिकता सिफारिस गरेको आरोपमा मोरङका वडा अध्यक्ष पक्राउ। विपद व्यवस्थापनका लागि 1,68,000 स्वयंसेवक परिचालन। सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा।
1: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसलाई सिरियस लाग्नुभएको छ।
0: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु। फिफा विश्वकपमा आज राति समूह ईको दुईवटै खेल हुँदै।
2: रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपाली
0: मुक्त घोषणा गर्नु। सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्नु नेपालको विसङ्गत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासी विसङ्गति र शासकहरूको गैर जिम्मेवारपूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको रासुपा निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए। सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन निशुल्क रिटोटलिङ उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अङ्कको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि परीक्षा
4: नमिलो आगो छ, कसैको चाहिँ सिमा लगरहरू बिग्रेको कारणले रजिस्ट्रेसन नम्बर बिग्रेको कारणले भइदिएको कारणले त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि उतै समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको हो भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थी भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचिएर।
3: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीमर्दन कामी भन्नुहुन्छ,
5: 50 वर्षदेखि बस्दै आएको भयो, 24 घन्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्र होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन, अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेछ, यसको हामी भर्ताना गर्छौँ, भू स्वामित्व सहितको नहुन्छ हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
3: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढी विपद सूचक स्वयंसेवक परिषद तराईका विभिन्न क्षेत्रमा अस्थायी तथा स्थायी विपद प्रतिकार्य बेस स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
6: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ नहुन पनि सक्छ, केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ होइन, स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्किलहरू विपदको लागि चाहिने ज्ञान प्रदान गरेका छौँ।
3: झापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी पछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धलाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सिआइएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो,
7: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यस सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हद
3: आरोपमा मोरङको रङ्गेली नगरपालिका 5 वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिस गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले वाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेका माथि जिल्ला प्रहरी कार्यालय मोडको बर्ड फ्लू फैलिएको पुष्टि भएका फर्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरेको कार्यालयले जनाएको छ। यो सँगै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिन पछि साझा खबरमा सुन्न सक्नुहुनेछ। म्याग्निच्युडका गएका थिए, दुवै कम्पन करिब एक मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएला मा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारी आइको बरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान 5:45 समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रङ्गशालामा ट्युनिसिया र नेदरल्यान्ड्स तथा डालस रङ्गशालामा जापान र स्विडेन खेल्दैछ।
0: उपभोक्ता त्रसित
8: पकाएर खाएको मासु अथवा पकाएर खाएको अन्न बड बटलु सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
0: मासु र अन्डाबाट बर्ड फ्लु नसर्ने विज्ञसँगको कुरा कानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता सम्भाष श्रृङ्खला हेलो सांसद बाँकी नै छ
9: एन्ड ल समूहमा भर्ना खोले गोली। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न ज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रिया कलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01
10: सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अन्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नु भएको छ।
8: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नै खाँदैन। काँचो मासु खानु नै भएन। काँचो मासु खायो भने बर्डफ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन्, ब्याक्टेरिया भाइरस फङ्गल रोगहरू लाग्छन्, मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अन्डा बड बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छ। विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुगाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ, तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभेन गाईमा सरेको मा पनि उदाहरणहरू छ प्रशस्त, तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो, क्षमता चाहिँ छ त्यो हो। तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुरा अर्को त्यो बुझ्न नि जरुरी छ, किन मार्नु परेको त्यो सर्दैन सर्दैन त किन मार्नु पर्यो त, थपकन पकाउने खाँदा भइहाल्दो रहेछ मनमा भयो भने चाहिँ। तेस्रो भाइरस चाहिँ मान्छेबाट मान्छेमा सर्ने क्षमता राख्छ प्रत्येक 10-12 पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ, भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ। त्यही भएर हामीले के गर्छौँ त पंक्षी भएको भाइरस पंक्षीमा निमिट पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडो हुन्छ उति चाँडै हामी नष्ट गर्नु पर्यो।
12: भनेपछि अब बर्ड फ्लूसँग
8: मजाले सिटी लगाएर खाने भयो राम्ररी पकाउने भन्छ, कम्तीमा 72 डिग्री सेल्सियसमा पाक्यो भने भइहाल्यो, भाइरस मरिहाल्छ।
12: भित्र त्यो रातो रातो मासु देखिनु भयो
8: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो।
12: कति मिनट भन्ने हुन्छ?
8: अर्को कस्तो छ, बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि, बाहिर आएपछि बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन। भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ तेल त धेरै नै तातो भइहाल्छ, राम्ररी उल्टाइ पल्टाइ गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदम न्यून हुन्छ, त्यो भएर डराउनु पर्दैन।
0: साझा खबरमा अब हेलो सिआइएन सन्तोषी रावलबाट।
13: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्ड फ्लू रोग फैलिराख्दा फर्म भित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नु भएको छ। उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल।
14: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने, बाहिरी मान्छे मात्रै भनिनँ मैले, जङ्गली वर्षक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छेउने त्यो कुरो गर्नु भएन, मेरै फार्ममा भएन कोही पनि नजानु होला, जाने कुरा पनि भएन भन्ने कुराहरू हो। र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किनेहरू कामहरू गर्नु पर्यो।
15: नमस्कार, म यता हरियरपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको। हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न आएको छैन, खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन। अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ, यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी।
13: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान।
14: धेरै टाढो जङ्गल एरिया हो होइन, अनि धेरै टाढो थियो कि लाइन चाहिँ, त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ हाम्रो कपिलगढ सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा, अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या, अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने कहिले रुख ढल्ने कहिले पहिरो जाने, अस्ति 5-6 पोली ढल्यो अस्ति रुख ढलेर, त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको छ।
13: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सके हाम्रो आइभीआर नम्बर 01
0: काम गर्दाखेरि पुरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
16: के भन्छ, पुराना पुराना केसहरू उब्जि
17: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
16: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
0: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार। संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपाल पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक
17: हार्दिक स्वागत छ भनेज्यू
16: नमस्कार धन्यवाद
17: कस्तो लागिर तपाईँ त पहिलोपटक सांसद भएर आउनुभयो समानुपातिक सूचीमा दुईपटक पर्नुभयो तर तपाईँले अवसर पाउनु भएन होइन झन्डै झन्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ खुसी त अवश्य पनि हुनुहुन्छ होला त्यो बाहेक कस्तो लागिरहेको छ सांसद
16: सर्वप्रथम त म अब यो पहिला नेभी सङ्घ तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले प्रणाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो
17: ढिलो भयो कि चाँदो भयो संसदको प्रवेश अथवा यात्रा
16: मैले पार्टीलाई मूल्याङ्कन गर मलाई अब ठिकै छ मेरो उमेर अनुसार मेरो ठिक हो
17: ठिकै हो त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे
16: बाटो लागेको मान्छे हो
17: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटो विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको
16: अब यो यस्तो छ कुरो के भने हामीले
17: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु जितिसकेपछि मैले त के भने त्यही भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ
16: अहिले यस्तो हो लिलप्रसादजी अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन आउनु बोलाउनु होला
17: गर्छौँ अवश्य पनि हामी हुन्छ
16: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमीकोट मोटर बाटो कवाडी सरिसल्ल कोरेटो बाटो भन्ने खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गर्यौँ
17: अहिले पनि त्यो त्यही तपाईँ
16: र स्तर उन्नति गर्ने कुरोमा र पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ त्यो चाहिँ हाम्रो कवाडीहरूलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कङ्ग्रेस र मेरो दावा पनि हो
17: त्यसो भए त्यसको पुरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ
16: अगाडि सक्ने हामी प्रयत्न गर्छौँ
17: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ किनभने डाडु बन्ने त तपाईँको हातमा छैन तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि
16: जस्तो हामीले अर्थमन्त्रीज्यू अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौँ
17: अहिले बजेटले कतिको न्याय गर्यो मैले अहिले जुन सडकको कुरा गर्नुभयो
16: हाम्रो हो यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु सिमीकोट भन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्म मकै एउटा बिच बाटो बिचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ
17: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
16: पहिला गर्थे,
17: अहिले चाहिँ कसले गरिरहेको छ?
16: अहिले मेरो भाइहरूले.
17: यो तपाईँले अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ.
16: त्यो चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो. अहिले त्यसो कहाँ काम गरेर नखाने? अहिले यो विकृति आएको जेनी आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त.
17: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शङ्का गर्ने ठाउँ चाहिँ अलि बढी होइन, दोष लगाउने ठाउँ बढी.
16: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त. अहिले
17: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलन त फेरि अनुपचार.
16: त्यो त त्यो त यस्तो हजुरले त जनता छ नि, त्यसैले जनताले हिजोबाटको मूल्याङ्कन मेरो प्रस्तुति के छ, यो जयपति कस्तो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनि पनि सक्नु भएको छ. मेरो व्यवहार गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु. यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शङ्का गर्दैन.
17: कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
16: मैले अहिले अब
17: जम्मा चाहिँ छ पटक छ. हुम्लाकै विषय उठाउनु भयो कि?
16: मैले प्रयास हुम्लाकै विषय उठाउँछु.
17: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने
16: तत्काल नाम हुने कुरो होइन. जस्तो खिल्चा सिमीकोट मोटरबाटकै कुरो गरौँ, पिचको कुरो रहेछ त्यसको अब
17: प्रतिक्रिया चाहिँ
16: सकारात्मक छ.
0: सम्वाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुरा कानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला. राष्ट्रपतिको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतपरिणाममा ढिलाइ भल्प नदी जबरजस्ती हटाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्. वर्षायाममा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,00,000 68,000 स्वयंसेवक परिचालन भएका छन्. चापा र इलाममा बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजबाट पुनः सुचारू भएको छ र भेनेजुला लगायतमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.
18: This time check megahertz. इस समय सूचक का साथ में
19: दक्षिण कोरिया में पढ़ाई रोज कार्य को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 056-53-69-53 98-550-77-061 र 98-2044.
18: It's 8:00 अहिले 8 बजेको छ.

0: सहित पत्रकार निषेध गरेको प्रश्नमा सभापति लामिछाने जवाफविहीन।
1: तिमी नै हौ राजधानी
2: छुट्याएको
0: सुमार्गीको पासपोर्ट रोका राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण कक्षा बाह्रको नतिजा बारे प्रश्न उठेपछि छानबिन समिति
1: गठन।
0: बजेट विवादका कारण कर्णाली र लुम्बिनी प्रदेश सभामा सकस। साथमा प्रमुख खबर संक्षेप। नेपाल रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाल।

0: का सीसीटीवी खेल संग गए भरोसा संग गए।
1: नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआर नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली कर्को मतगणना सुरु भएको छ। नयाँ तालिका अनुसार पार्टी पदाधिकारीका लागि राति सभा 9 बजेदेखि मध्यराति सभा 12 बजेसम्म मतदानको समय निर्धारण गरियो। मतदान सकिएपछि राति 1:30 बजे पदाधिकारीको मत परिणाम घोषणा गर्ने तयारी गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ। व्यवस्थापनमा देखिएको भद्रगोलले पारदर्शिता र जवाबदेहीको नारा लगाएको रासोपा 2/3 बहुमतको अप्रत्याशित भारी बोकिरहेको छ। अरूलाई प्रश्न गर्ने रासोपा आज जवाब दिने ठाउँमा पुगेको छ। देश हाँक्ने मुख्य शक्ति बनेको छ। सरकारको एकल नेतृत्व गरेको रासोपा तमले बताउनु भयो। मतदान नगरी प्रतिनिधिहरू घर फर्किए पछि तर्सिएको स्वयं रासोपाले बताएको छ। तर 31 हाराहारी नै मतदान गरेपछि उत्साहित भएको रासोपाका प्रवक्ता
3: त्यो सन्तोषजनक रहेको छ भन्ने एउटा कुरा हो। सबैप्रति हामी आभार छौँ। यस्तो व्यवस्थापकीय कमजोरी विलम्ब सबैको बावजुद पनि तपाईँहरू धैर्य भए बसिदिनु भयो र सहभागिता जनाइदिनु भयो भन्ने प्रति
2: टिङ्कालाई पुगेका पत्रकारलाई दृश्य कैद गर्न निषेध गरेको आरोप लागेको छ। पत्रकारलाई निषेध गर्नुको कारण सभापति रवि लामिछानेले दिन सक्नु भएन। सभापति लामिछानेले निर्वाचन आयोगलाई सोध्न भन्नु भएको छ। पत्रकारहरूको प्रश्नको जवाफ नदिई लामिछाने अड्किनु भएको छ। हिजो टेलिभिजनको पर्दाबाट प्रश्न सोध्ने लामिछाने अहिले जवाफ दिने ठाउँमा पुग्नु भएको छ। तर लामी छाने यति बेला जवाबविहीन भएर तर्कनु परेको छ। पत्रकारहरूले सभापति लामी छानेलाई मतदान गरेको दृश्य कैद गर्ने अनुमतिका लागि आग्रह गरेका थिए। विधानमा पत्रकारलाई निषेध गर्ने व्यवस्था सोधे लामी छानेले विधानमा त्यस्तो व्यवस्था नभएको बताउनु भयो। तर पत्रकारले लामी छानेले मतदान गरेको दृश्य भने कैद गर्न पाएनन्। संस्कार सिकाउने तिथि नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
4: सरकारको पछिल्लो निर्णयसँगै होल्डिङ सेन्टरमा बस् आएका सुकुम्बासीहरू आक्रोशित बनेका छन्। उनीहरूलाई टर छोड्न सरकारले दिएको समय भोलि असार 12 गते सकिँदैछ। तर उचित विकल्प बिना नै त्यहाँबाट हटाउन खोजिएको भन्दै काठमाडौँ उपत्यकाका सुकुम्बासीहरू आन्दोलन। उत्रिएका छन्। सरकारले बस्ने स्थायी व्यवस्था नगरे यस वर्षको मनसुनका बेला आउन सक्ने बाढी पहिरो र डुबान जस्ता विपदमा तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले देशका विभिन्न 54 स्थानमा अस्थायी बेस स्थापना गरेको छ। मुख्य कार्यालयहरूबाट घटनास्थल विभिन्न ठाउँमा तैनात गरिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नु भएको छ। संघीय संसदको प्रतिनिधि सभाबाट पारित भई आएको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा बजेटसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ। दिउँसो 1 बजे बस्ने बैठक मा अर्थमन्त्री डाक्टर सोनी मुवागले आर्थिक सरकारले फौजदारी कसुर ऐन परिमार्जनका लागि नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। कानून मन्त्रालयले तयार पारेको यो नयाँ व्यवस्था अनुसार अब कतिपय कसुरदारलाई उमेर शारीरिक अवस्था वा राशन नेपाल विद्यार्थी संघ अनेरा सोभि र अखिल क्रान्तिकारी सहितका संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै छिटो नतिजा निकाल्ने बहानामा विद्यार्थीको मेहनत र भविष्यमाथि खेलबाड गरिएको आरोप लगाएका छन्। नतिजालाई लिएर चौतर्फी प्रश्न उठेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छानबिन समिति गठन गर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी अजय सुमागरी को पासपोर्ट रोका गरेको छ। सम्पत्ति शुद्धिकरणको माथि अनुसन्धान गरिरहेको विभागले आगामी आर्थिक वर्ष 2083-84 को बजेट विधेयकलाई लिएर प्रदेशहरूमा विवाद चर्किएको छ। कर्णाली प्रदेश सभामा आज प्रमुख प्रतिपक्षी दल नेकपाले अवरोध। नेकपाका संसदीय दलका नेता मंगलबहादुर साईले पछिका कमजोरीमाथि उठाइएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। यता लुम्बिनी प्रदेशमा भने आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटप्रति नेकपा एमालेका बहुमत सांसदले गम्भीर असन्तुष्टि जनाएका छन्। र इलामका चिया उद्योग गम्भीर संकटमा थिए। भारतको धौली गंगा जलविद्युत परियोजनाको बाँध खोल्न लागि एकाले महाकाली नदी तटीय क्षेत्रका नेपाली नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। भारतीय पक्षले बाँध खोल्ने लिखित जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै नदी किनारामा नजान र सावधान रहन अपील गरे। भारतको पिथरागढमा रहेको 280 मेगावाट क्षमताको उक्त परियोजनाको बाँधमा जम्मा भएको हलुवा र हिलो सफा गर्न भोलि शुक्रबार बिहान 6 बजेदेखि शनिबार साँझ 5 बजेसम्म ढोकाहरू खुला गरिनेछ। नगरपालिकामा रहेको कौशल एग्रो राइस मिलको गेट अगाडि धान व्यापारी 8 दिनदेखि धरना। गाउँ गाउँमा किसानबाट धान किनेर मिल्ला बुझाएको 8 महिना बितिसक्दा पनि मृत्यु भएको छ भने झण्डै 1,000 मानिस घाइते भएका छन्। छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म धक्का महसुस गरिएको यो भूकम्प भेनेजुएलामा 1 शताब्दी यताकै शक्तिशाली भएको बताइएको छ। यसै वर्ष आयोजना हुने नेपाल भलिबल लिग प्रतियोगिताका लागि 6 वटा फ्रेन्चाइज टोलीको नाम सार्वजनिक भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रमका बीच प्रतियोगितामा सहभागी हुने टोलीको नाम सार्वजनिक भएको हो। आयोजक अनुसार यस पटकको लिगमा सगरमाथा शमशेर
5: आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट उपभोग गरी विक्रमसम्म 2000 ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त
0: टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै। Experience LG Life's Good.
6: कृषि विकास बैंक लिमिटेड यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समय मै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनु हुन अनुरोध गर्दछौं। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नु हुन
1: अनुरोध नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: राष्ट्रसभा महाधिवेशनको भद्रगोल 99 सिटका लागि 384 को हाना थाप सिधा गाए पदमा लुच्चा चुडी भोट नै नहाली किन फर्किए प्रधानमन्त्री बालेन। हामी फरक छौ, हामी डिजिटल छौ र हामी नै देशको भविष्य हौ। दुई वर्ष अघि यी नाराका साथ नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा जारी छ। तर के राष्ट्रपा साँच्चै पार्टीहरू भन्दा फरक देखियो त कि नयाँ बोतलमा पुरानै रक्सी साबित भयो। तीन दिनमा सकिने भनिएको महाधिवेशन व्यवस्थापकीय भद्रगोलका कारण चौथो दिनसम्म लम्बियो। अचम्बको कुरा जुन पार्टीले प्रदेश खारेज प्रस्ताव ल्याउँदा प्रतिनिधिहरूले विरोध गरे पनि बहस मिनाने सबै कुरा डिसमिस पारियो। अरू पार्टीले महाधिवेशन गर्दा फोहोर गर्यो भनेर जरिवाना तिराउने प्रधानमन्त्री बालिन र शाहको आफ्नै पार्टीको महाधिवेशन स्थल भने कागजी पर्चा र पम्पलेटको कुरूप बनेको देखियो। सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि मात्र नेताहरूले कुचो समाते। डिजिटल पार्टी भनिए पनि 80 भोटिङ मेसिन व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिहरू आक्रोशित भएर भोट नै नहाली घर फर्किए। 99 पदमा 384 को उम्मेदवारी नेता बन्न ठुलै हाना थाप। एकजना प्रस्तापक

नेताको नयाँ पद सिर्जना गरिसकेको छ। बालेन, सुनिल लम्साल र सुदन गुरुङ लगायतका बालेन पक्षीय नेताहरूले चुनावमा भाग लिएका छैनन् किनकि सभापति रविसँग उनीहरूलाई 51 जनाको अनुनित केन्द्रीय सदस्य र 11 जनाको पदाधिकारी कोटाबाटै सोझै पावर सेयरिङ गर्ने भित्री सहमति भइसकेको छ। नयाँ सोच र प्रविधिको नारा दिएको रासोपा पनि अन्तत पुरानै पार्टीहरू जस्तै नेतृत्वको झमेला, गुटबन्दी र आन्तरिक भागभण्डामै रुमलियो। के यो वैकल्पिक राजनीतिको अन्त्य हो वा नयाँ सुरुवात?

0: दिस होम वर्षभरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।
2: अब अहिलेको अवस्था त खोइ आज अब खोइ बागमती सबै त आएर अब ए अलिकति धम्की पारा दिएर अब सुहरूलाई चाहिँ फर्म भयो र होइन भने तिमीहरूलाई भोलि यहाँबाट निकाल्छ भनेर चाहिँ अब कति 10-12 जनाले चाहिँ फर्म भर्यो भनेर कुरो सुनेको थियो। अब हामीले रोक्न त मिल्दैन, अब आफ्नै इच्छा हो, उनीहरू अब कोठामा जाऊ फर्म भर्नु, पैसा आउँछ खातामा कोठा भाडा तिर्नुलाई भनेर चाहिँ कुरो निकालेको थियो।
3: फर्म भरेर के गर्नुपर्ने हो?
2: फर्म भर्ने, कोठा खोज्ने, अनि खातामा पैसा आउँछ अनि छोडेर जाने भनेर छ। तर हामीले चाहिँ यहाँ 65 घर धुरीमा त्यही हो 10 घरले कति भरे भनेर सुनेको छ, अरूले चाहिँ भरेन।
3: किन नभर्नु भएको अरूले चाहिँ?
2: अब फर्म भरेर कोठा खोज्ने रे हामीले कोठा खोलिदिन्छ होला
3: भनेको आफैले कोठा खोजेर तपाईँहरूलाई गर्नु भनेको छ अहिले चाहिँ।
2: हजुर हजुर, आफै कुरा खोज्नु भनेको छ।
3: पैसा पहिला खातामा हालिसकेपछि जानु भने होला नि त?
2: त्यो पनि होइन, अगाडि कोठा खोज्ने अनि यहाँ अब आज खाता खोल्यो भने अब भोलितिर 2-4 दिनमा पैसा हाल्छ, कोठा चाहिँ खोज्दै गर्नु
3: त्यहाँबाट सरिसक्नु पर्ने
2: त्यो चाहिँ भनेर चाहिँ सूचना पासेको छ। अब
3: सर्ने व्यवस्थापन भएन त्यसो भए तपाईँहरूलाई?
2: छैन छैन, अब न उहाँहरूले सारिदिने हो कि कतै लगिदिने हो कि, हामीलाई चाहिँ भोलि चाहिँ अन्तिम भनेर चाहिँ सूचना टाँसेको रहेछ। अब लाने के पनि थाहा छैन, अब हामीले खाता पनि खोलेन, हामीलाई व्यवस्था गर, कहीँ लानु बरु जानु तयार छु, हामीलाई बासको ग्यारेन्टी गर दिनु, हामी जहाँ जानु पनि तयार छु, हामी चाहिँ 15,000 25-15 चाहिँ खोल्ने भनेर बसिएको छ।
3: तपाईँहरूलाई चाहिँ पहिला बासको व्यवस्था गरिदिनु पर्यो अनि त्यसपछि हामी जान्छौँ भन्ने हो तपाईँहरूको चाहिँ?
2: हजुर हजुर, सरकारले हामीलाई जहाँ लान्छ हामी त्यहीँ जाने हो, तर हामी 25 पनि नलिने 15 पनि नलिने हामीलाई के गर्छ थाहा छैन त्यो पनि हामीलाई चाहिँ जहाँ लाने हामी त्यहीँ जाने तयार छौँ। हामी चाहिँ 15-25 खाता नखोल्ने।
3: कतिजना हुनुहुन्छ त्यस्तो? खाता नखोल्ने अहिले त्यहाँ?
2: यहाँनिर खाता नखोलेको त अब 65 घरमा 10 जति खोलेको जस्तो लाग्छ।
3: उहाँहरूले चाहिँ खोल्नुभयो तपाईँहरू?

0: सहितका अरूले चाहिँ खाता खोल्नु भएको
1: छ सबै हो
0: अहिले अब कोठामा भाडा तिर्दिन्छु भनेको छ नि त सरकारले
1: भाडा खोइ त कोठा हामीले खोज्नु भनेको छ अनि त्यो कुरा राम्रो हो र हामीलाई चाहिँ कसले दिन्छ अब तपाईँ सुकुम्बासी हो भने कोठा खोज्नु त हाम्रो ललितपुर काठमाडौँतिर दिने कि नदिनु तपाईँलाई थाहा हुन्छ
0: हजुर भनेपछि सुकुम्बासी भनेपछि कोठै दिँदैनन्
1: जित्तै दिँदैन कहाँ आएको जानकारी गर अहिले त पुलिस रिपोर्ट ल्याऊ नागरिक त त्यो भन्छ हामीलाई नागरिक त फोटोकपी
0: अनि
1: सबै सिस्टम बनाएको छ अहिले नागरिक त फोटोकपी चाहिन्छ अनि तपाईँहरूले सकेसम्म आज पुलिस रिपोर्ट ल्याए हुन्थ्यो दिनु भने अब बहिना लिनु भन्दा बहिना लिनु हो 2000 बहिना लिएपछि अलि ललित रुचिलो हो बहिना लिएपछि अनि त्यहाँबाट नागरिक त फोटोकपी ल्याउनु भन्यो अनि हुन्छ भन्यो त्यहाँबाट कहाँबाट आएको भन्यो सुकुम्बासीबाट भनेपछि दिँदैन हुँदैन भन्नुभयो अनि पैसा पनि गिर्दा दियो
0: ए अब भनेपछि अब तपाईँहरू अब के गर्ने त अन्तिममा अब के
1: अन्तिममा हाम्रो यही हो सरकारले जाँदा लान्छ त्यहीँ जाने त्यहीँ बस्ने अलिकति सुरक्षित ठाउँमा लानु पर्यो अब यो भनेको चाहिँ अलिकति आस्थै पनि हो राति सुत्त पनि अलिकति डर लाग्ने अब केटाकेटी हुन्छ अब हुर्किएको छोरीहरू हुन्छ यस्तो ठाउँमा ट्रेनमा अलिकति सुरक्षित छैन बस्ने त उता सुरक्षित बस्छ अब यो बार भुतभुत नागेर मान्छे आउँछ हिँड्छ होइन त्यही हो अब सरकारले कहाँ लान्छ जाने चाहिँ त्यहीँ भनेर बसेछ
0: भोलि एक दिनसम्मको म्याच छ तपाईँ
1: भोलि एक दिनसम्मको आलमेरी उहाँहरूले अब दिन्छ होला अब आज खाता खोल्नेहरूलाई त आजै कोठा त पक्कै पाउँदैन होला
0: केही समय दिन्छ भन्ने चाहिँ छ तपाईँहरूलाई
1: अब केही समय दिनलाई चाहिँ भोलि अझै के भन्ने हो के गर्ने हो के अब त्यही हो सरकार पक्षसँग झगडा गर्नु पनि सक्दैन अनि यत्रो घर भत्केर झगडा गरेन यो ठाउँमा हामीले किन झगडा गर्ने हो अब यसो हेर्ने हो बस्ने हो
2: जनता जान्न चाहन
0: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका यो स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौँ आजलाई बिदा दिनु

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही
0: तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट शिक्षा सञ्चालन
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको
2: व्यवस्था
1: भएको
0: सम्पर्क नम्बर 98550-73474 98557-76680 र 98455-33158
3: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ क्या लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडे हेरेर खाम भनेर अनि त्यहाँ जोइन्ट छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जोइन्ट लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाजेर किम बाबु तर म त डाँडो काटाइले म बचे
4: दीर्घकालीन उपचार
1: हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
5: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
5: सम्पर्क 98457-31034 र 97443-43915
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा ई सेवा
1: भेन्टिलेटर सेवा
5: फुल बॉडी चेकअपको सुविधा
1: निशुल्क सर खोप साथ अन्य शुल्क सेवा पनि उपलब्ध
5: छ क्षेत्रकै बाल अस्पताल इको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0056-518-853 518-953

0: स्वदेश एफएम 93.10
1: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
2: विकल्प नदिकन पहिला अब उठिवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यस्ता गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु
1: फले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
3: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
1: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
4: फडिन र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कारवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै भएको ठानिएको छ। अन्तरिम राष्ट्रपति जेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो। जसले धेरैवटा राज्यहरूमा योले अमेरिकी प्रयास विशाल द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाडीका साझेदारहरूलाई राजधानी मुम्बासामा 2 वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोसाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भिडमाथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानी कारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्था गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झवरलाल उराव 6 जनाको परिवार सहित कीर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार यति नेता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
2: अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठीवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
1: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवार हरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बनार कार्कीको भनाइ छ।
5: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आइसकेका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो क्या।
1: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका
2: कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसो पनि सोच्नुपर्छ। त्यो 19 गते पछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
1: पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढेको देखिएको छ। एन्फा भित्र विगतदेखि वंशी
6: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोली सम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेसनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा 2-3 कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो 2 उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब 1 दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भुसाललाई इम्बोस्ट नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौँ।
5: चौबिसको जुन जयन्ती आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ट प्लेसको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 2600 बजारमा लगभग जिरोमै पुग्या छ। ठेकेदारको टाइम चाहिँ मङ्सिरमा म्याथ सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने बिल्डिङ बनाउने मेसिन बनाउने यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथप गरेका छौँ। म्याथप गरेको पनि 7 महिना भइसक्यो, होइन अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
7: 25 लाखले टार्गेट गरेका थियौँ क्यारे, होइन
5: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकार रामन ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनुपर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
7: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्पोर्ट हुन्छ कि नन इम्बोस्ट नै दिन्छ? अहिले
5: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो,
7: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नरहेको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने
5: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ, होइन अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
7: 3 खाले नम्बर प्लेटहरू छ नि जुन पुरानो अनि त्यसपछि यो प्रादेशिक अनि त्यसपछि यो इम्बोस्ट प्लेट।
5: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए, इम्बोस्टको चाहिँ यसो सुरु गरेको अब सुरु गरेर बिचमा यो भएर चाहिँ म्याथ गरेर छ उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने
1: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसाल साथी प्रदीप बस्यालसँग त महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरुद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवित उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झन्डै 50 लाख जनसङ्ख्या रहेको राजधानी कसमा स्थानीय समयअनुसार साँझको 6:04 जाँदा 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएका। भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ्न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले
1: उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સુદેશ ટાઈમ ચેક
1: એસ સમય સૂચક કા સાથ માં
2: દક્ષિણ કોરિયા માં પઢાઈ ર રોજગારી કો ઉત્કૃષ્ટ પરામર્શ કેન્દ્ર ગોલ્ડન ઇમિન ઇન્ટરનેશનલ પ્રાલી ભરતપુર ચિતવન સીએમસી હોસ્પિટલ કો ઠીક અગાડી
0: ઇટ્સ 9 o'clock અહીલ નવ બજે કો સામ
3: જેન્દ્ર વિક્રમ શાહી શુરુમાં પ્રમુખ સમાચાર. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक. 6 पदाधिकारीको निर्वाचनका लागि आजै मतदान हुने. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण. चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय. भेनेजुएलामा गएका 2 ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु. भवन लगायत धेरै संरचनामा क्षति. र फिफा विश्वकप फुटबलमा आज राति 2:45 समूह ई का 2 खेल हुँदै. केही बेर अगाडिबाट सार्वजनिक सुरु भएको छ. यस्तै आजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ. केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली 7:30 प्रकाशन गर्नुभएको हो. त्यसै गरी 7:30-8 उम्मेदवार विरुद्ध दाबी विरोध, 8:15 पदाधिकारी विरुद्ध परेको दाबी विरोध दाबी विरुद्ध जाँचबुझ गरिएको र उम्मेदवारले नाम फिर्ता लिने समेत समय 8:30 तोकिएको थियो. पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली 8:45 प्रकाशन गरेको. सभापति, महिला उपसभापति, महामन्त्री, 2 खुला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुँदैछ. सोपाका नेता मनिष शाहका अनुसार 6 पदाधिकारीलाई मतदान गर्न 1 जना प्रतिनिधिलाई 4-5 मिनट लाग्ने अनुमान गरिएको छ. यस्तै राष्ट्रिय प्रदेशमा 20, कर्णाली प्रदेशमा 31, बागमती प्रदेशमा 27 र गण्डकी प्रदेशमा 27 जना प्रतिस्पर्धामा रहेका थिए. एउटा प्रदेशबाट 5 जना निर्वाचित हुने व्यवस्था गरिएको छ. जस अनुसार भूगोल तर्फको केन्द्रीय सदस्यको मत परिणाम भने सार्वजनिक अहिले केही बेर अगाडि भइसकेको छ. रासोपाको केन्द्रीय सदस्य 158 जना भए पनि 99 जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनयन गरिने रासोपाको विधानमा उल्लेख छ. सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले जनताको विश्वास गुमे चार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ. चितवनमा आज सञ्चार कर्मीसँग कुरा गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै सञ्चार कर्मीलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभयो. मन्त्री डाक्टर तिमल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4 1,500 भायल खोप आगामी केही दिन भित्रमा प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावर भक्तपुर जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाङ्गु नारायण 2, 8, र 9 पालिएका 38,000 795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर भयो। रेडियो नेपालबाट राति 9 बजे को समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
4: भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई offer monthly
6: miss bonus
5: you yojana 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
6: थप जानकारी का लागि 149 आठमा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
3: अब बाँकी समाचार। जिल्ला प्रशासन कार्य कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएका प्रति सचेत रहन आग्रह गरेको हो। उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने सम्बन्धी भारतीय पक्षबाट पत्राचार भएकाले तोकिएको समयमा पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा छ, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। दुई ठुला शक्तिशाली भूकम्प का कारण कम्तीमा 164 जनाको मृत्यु भएको छ। भूकम्पमा परि 1,000 भन्दा बढी मानिस घाइते भएका र ठूलो संख्यामा भवन लगायतका संरचनामा क्षति पुगेको छ। हिजो साँझ राजधानी काराकासको पश्चिमी क्षेत्रमा 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प भेनेजुएलामा सन् 1900 यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वे क्षण अधिकारीहरूले जनाएका छन्। फ्रान्स, स्पेन, चीन, भारत, ब्राजिल

0: उनले राष्ट्र बैङ्कका गभर्नर डाक्टर झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रुपियाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिना अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनु भयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता सेयर 2 अर्ब 83 करोड रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्से
1: खेल न्यू जर्सी स्टेडियममा हुनेछ। दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप 2026 नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ। मेक्सिको मोन्टेरे स्टेडियममा आज भएको समूह ए अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो। जितसँगै दक्षिण अफ्रिका समूह एमा 4 अङ्क सहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई 3-0 हराएको थियो। दक्षिण कोरिया 3 अङ्क सहित तेस्रो र चेकिया 1 अङ्क सहित पुछारमा रहेको छ। यस्तै ब्राजिलले स्कटल्यान्ड र मोरक्कोमा आज भएको खेलमा मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। यससँगै समूह सीबाट स्कटल्यान्ड र हाइटी विश्वकपबाट बाहिरिएका छन्। विश्वभर फिफा विश्वकप 2026 रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख गरिएको छ। निलम्बन सँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ। नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक 1 अर्ब भन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो। फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ। एन्फामा अध्यक्ष पंकज विक्रम नेम्बोङ नेतृत्वको 4 वर्षीय कार्यकाल यही असार 5 गते सकिएको थियो। तर नेम्बोङ पक्षले यसअघि 5 महिना अघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो। यही बीच फिफाले एन्फालाई अनिश्चितकालीन निलम्बन गरेको हो। राखेप र अख्तियार दुरुपयोग अनुसन्धान निर्माणाधीन राम जानकी बहुदेशीय अन्तर्राष्ट्रिय रङ्गशाला भोलि बिहानका लागि 2 सेमी फाइनल खेल हुने भएको हो। बिहान 9 बजे नेपाल एपिएफ क्लब तथा लुम्बिनी प्रदेशका बीचमा पहिलो सेमी फाइनल खेल हुने तालिका रहेको छ। यसै गरी त्यस लगत्तै कोशी तथा बागमतीका बीचमा 2 खेल हुनेछ। दुवै खेलमा विजयी हुने टिमका बीचमा शनिबार फाइनल खेल हुने भएको छ।
2: अब आगामी 24 घण्टामा कोशी मध्ये

बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक। छ पदाधिकारीको निर्वाचनका लागि आजै मतदान हुने। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण। चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने नेपाल चिया उत्पादक संघको निर्णय। भेनेजुएलामा गए दुई ठूला शक्तिशाली भूकम्पमा कम्तीमा 164 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलमा आज राति 2:45 समूह ई का दुई खेल हुँदै। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्त चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावास
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73400।
1: सिलेब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षण लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा,
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर,
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
6: यो मैलो माडी घुम्दा घुम्दै 2 बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले दिन पर्ने दे कि बस्नु रहेछ नार होटल जुकै बेला पनि
1: रेस्टुरेन्ट 97-45।

0: तपाईको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको छरछरी सोमेश्वरगढी पर्यटकीय सड़क अन्तर्गत मगई नदीमा पुल निर्माणाधीन पुल सञ्चालनमा आएको छ। पुलको दुवैतर्फ साइड फिलिङ माटो भर्ने कार्य सकिएसँगै पुलमाथिबाट बिहिबार आजदेखि सवारी सञ्चालन सुरु भएको हो। पुलको कुल काम मध्ये करिब 95% प्रगति सम्पन्न भइसकेको र अब दक्षिणी भागमा रिटेनिङ वाल निर्माण र फिलिङ कार्य मात्रै बाँकी रहेको बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले बताउनुभयो। करिब 5,65,00,000 रुपियाँ लागतमा निर्माण भएको उक्त मल्टिसेल बक्स कल्भर्ट डिजाइनको पुल सञ्चालन सुरु भएसँगै माडीकै प्रमुखतम पर्यटकीय गन्तव्यस्थल सोमेश्वरगढी क्षेत्र पुग्न र फर्कन थप सहज भएको छ। अबको 4 दिनभित्र सम्पूर्ण काम सम्पन्न गरी पुल हस्तान्तरण गर्ने तयारी गरिएको निर्माण कम्पनी पाठक प्रसाद गुड जेवीका प्रतिनिधि रामेश्वर पाठकले बताउनुभयो। गत वर्षदेखि सो पुल निर्माण लगातार चलिरहेको उहाँले जनाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ। पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो। गत राति 12 बजेदेखि मतदान सुरु भएको थियो। निर्वाचनमा 379 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ। संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। पत्रकारसँग कुरा गर्दै उहाँले संचारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो। आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी 5 वर्षदेखि देशले गति लिए जस्तै संचार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ थियो। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सम्मानित भएका छन्। ढकाललाई नेपाल तेक्वान्दो संघ चितवन शाखाले नगद सहित सम्मान गरेको हो। संघले चितवनको खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सौराहामा आयोजित रेफ्री सेमिनारको अवसरमा ढकाललाई सो सम्मान गरेको हो। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमुना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजा प्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षा फल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पदाधिकारीका लागि आज राति 9:15 बजेदेखि मतदान सुरु हुने भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:45 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराति 12:30 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवाका समूह र इतर पक्षका नेता डाक्टर शेखर कोइराला समूहले आपसमा मिलेर छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाडौँको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कंग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। मनसुनजन्य प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर आफ्नो सक्रियता बढाएको छ। बाढी पहिरो र डुबान जस्ता विपद तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले 21,699 जनशक्तिलाई विशेष तालिम दिएर तयारी अवस्थामा राखेको छ।
झापामा आफ्नै छोरीलाई जबरजस्ती करनी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले 3 महिनापछि इलामबाट पक्राउ गरेको छ। हाड नाता करनी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराखीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर 10 फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रञ्जन अवाका अनुसार प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको हो। यो घटना गत वैशाख महिनामा बाहिर आएको थियो। रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार सो विधेयक बिहिबार प्रमाणीकरण भएको हो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: तपाई सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरे झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

मलाई स्वाहनी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।

0: प्रपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: Strādāji nispokšā. Nispokšā.
1: Sodies FM. Tirana Petroplu. 2 MHz.

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Sudis FM, Tirana Petoplo, 2 MHz.
1: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz मा इसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर
2: आज विक्रम सम्वत 2083 साल असार 12 गते शुक्रबार जेठ शुक्ल द्वादशी 25 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
4: एन्फाको बदमाशीले मुलुकको बदनामी खेलाडीमाथि खेलवाड सरकारका तीन महिना प्रशासन सुधारमा केन्द्रित राष्ट्रपाको महाधिवेशनमा पुरानै तलको चलको नेता कार्यकर्ताको असन्तुष्टि र प्रश्नै प्रश्न पदाधिकारी चयनका लागि बिहान 4 बजेदेखि मतदान शुरू कक्षा 12 को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलित भेनेजुएलामा शताब्दीकै शक्तिशाली भूकम्प लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दलितलाई साक्षर बनाउने अभियानमा विद्यार्थी
2: विद्यालयको पोसाकमा विद्यार्थीले लाहान नगरपालिका 10 का 70 वर्षीय छोटेलाल पासवानलाई अक्षर चिनाइरहेका छन् कक्षा 9 की अन्तरा विशङ्खेले विद्यालयकी पोसाकमा आफ्ना हजुरबुबा र हजुरआमालाई पढाइरहनु भएको छ यी दुई दृश्य अनौठो लागे पनि यथार्थमा त्यो शैक्षिक अभियान

0: हो। लाहान नगरपालिकाले विभिन्न वडामा रहेका निरक्षर नागरिकलाई त्यहाँका स्कूल विद्यार्थी र शिक्षक प्रयोग गरेर अभियान चलाएको छ। सो अभियानमा कतिपय विद्यार्थीले आफ्नै हजुरआमा हजुरबुबा आमा बुबा तथा आफन्तहरूलाई समेत साक्षर बनाउन जुटेका छन्। आफ्नै नाति नातिनाले विद्यालयको पोशाकमा अक्षर चिनाउन र नाम लेखाउन आएको देखेर आफूलाई खुशी लागेको छोटेलाल पासवानले बताउनुभयो। 60-70 वर्ष भएका हजुरआमा र हजुरबुबा मध्ये कतिपयले यो उमेरमा अब के साक्षर हुनु भनेर सिक्न नमानेकाले फकाएर चित्त बुझाएर नाम लेख्न सिकाइरहेको अभियानमा खटिएका कक्षा नौकी अन्तरा विशङ्खेले बताउनुभयो। साक्षर हुन बाँकी वडालाई साक्षर बनाउने अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरी शंकर यादवले विद्यालय आसपासका क्षेत्रमा पर्ने छनछवार असनाहा र गुदी गाउँका दलित समुदायका 99% व्यक्ति साक्षर हुन नसकेको भन्दै तिनीहरूलाई साक्षर बनाउन लागि बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ आन्तरिक द्वन्द्व कलह र विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझ थप अन्यल र अनिश्चितता अब नेपाली फुटबल खेलाड़ी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भने रेफ्री र प्रशिक्षकको भविष्य समेत अन्यलमा परेको छ एन्फाको अर्ली इलेक्सनबाट शुरूमा विवाद अन्तत प्रतिबन्धको स्थितिमा पुगेको छ फिफाका महासचिव म्याथिस ग्रास्ट्रोमले एन्फालाई पत्र लेख्दै प्रतिबन्धको जानकारी गराएका छन् पंकज विक्रम नेम्बुवाङ नेतृत्वको एन्फा कार्य समितिको 4 वर्षीय कार्यकाल 5 असारमा सकिएको छ तर 5 महिना अगाडि नै अर्ली इलेक्सन गर्न खोजेपछि विवाद शुरू भएको त्यति बेला तहगत अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो त्यसबारे उजुरी परेपछि राखेपले एन्फालाई चैतमा 3 महिनाका लागि निलम्बन गरेको थियो तर त्यो निलम्बन 2 महिना पनि पूरा नभएको स्थितिमा फुकुवा गरिएको हो त्यसपछि पनि अन्यल कायमै रह्यो र फिफाले अहिले प्रतिबन्धको निर्णय फेरि सुनाएको हो प्रतिबन्धको प्रत्यक्ष प्रभाव नेपाललाई दिँदै आएको सबै प्रकारका आर्थिक र अन्य सहयोग रोकिने भएको छ अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ केही महिनापछि बंगलादेशमा हुने भनिएको पुरूष साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अनिश्चित बनेको छ नेपाली क्लबहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएका छन् भने विदेशी लीगमा खेलिरहेका नेपाली खेलाड़ीलाई लिएर पनि समस्या उत्पन्न हुने भएको छ फिफाले 2 शर्त राखेको छ राखेपले एन्फालाई लिएर अहिलेसम्म गरेका सबै निर्णय बिना शर्त पूर्ण रूपमा फिर्ता लिनुपर्ने र अहिलेकै कार्य समितिलाई नै पुनर्बहाली गर्नुपर्ने र एन्फाले आफ्नो विधान र नियमावली अनुसार शुरू गरेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिनुपर्ने 2 शर्त फिफाको रहेको छ फिफाले गरेको पत्रचारमा राखेपले जवाफ नदिएपछि अहिलेको स्थिति आएको हो एन्फाले गरेका सबै क्रियाकलाप विधि सम्मत छन् एन्फाका प्रवक्ता सुरेश शाहले बताएका छन् त्यस्तै राखेपले भनेको एन्फाले मानेको भए यस्तो समस्या आउने थिएन यो सबै एन्फाकै कारण सिर्जना भएको हो राखेपका सदस्य सचिव रामचरित्र मेहताको भनाइ छ एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा मुलुकको बदनामी खेलाड़ीमाथि खेलवाड़ शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
4: मुलुकको राजनीतिमा सफा गर्न र फरक राजनीतिक संस्कार बसाल्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमै घोषणा र व्यवहारमा विरोधाभास देखिएको छ असार 7 गतेदेखि चितवनको भरतपुरमा शुरू भएको सरकारको नेतृत्व गरिरहेको दल रासोपाको पहिलो महाधिवेशनमै देखिएको भद्रकुल व्यवस्थापनप्रति प्रतिनिधिहरू नै रुष्ट बनेका छन् रासोपाले फरक सन्देश दिने गरी महाधिवेशन गर्ने भनेको थियो तर आइतबार उद्घाटन सत्रदेखि नै रासोपाले आफूलाई फरक शैलीमा प्रस्तुत गर्न सकेन कार्यक्रमको आन्तरिक व्यवस्थापन मात्रै होइन केन्द्रीय सदस्यका उम्मेद्वारको प्रचार शैली समेत पुरानै दलको जस्तो देखियो पुरानो दलका महाधिवेशनहरूमा झैं महाधिवेशन स्थल वरिपरि प्रचार सामग्री यत्रतत्र छरिए पानीको बोतलमा समेत प्रचार सामग्री टाँसिए मधेसमा पर्सा बाहेकका जिल्लामा अधिवेशन नै नगरी महाधिवेशनमा होमिएको रासोपाले बन्द सत्रको मुखमा प्रतिनिधिको विवाद खेप्नु पर्यो बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिहरूले छलफल गर्न पाएनन् प्रतिवेदन पेश हुने बित्तिकै प्रतिनिधिहरूले ताली बजाउनु पर्यो व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौं प्रवक्ता झा उपशीर्षकमा यसँगै खबर छ रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनु भएको छ बिहिबार पार्टीको महाधिवेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने क्रममा प्रवक्ता झाले व्यवस्थापकीय कमजोरी र विलम्बको बावजुद पनि तपाईँ धैर्यता राखेर बसिदिनुभयो आभारी छौं व्यवस्थापकीय कमजोरीप्रति लज्जित जित छौं। यसैबीच रासोपाकी नेत्री ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ज्वाला हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यता पुराना दलहरू भन्दा फरक भएको दावी गर्न नथाक्ने रासोपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतान्त्रिक अभ्यास चलिरहेको दावी गरिए पनि बाहिर उम्मेद्वारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चर्को रूपमा सार्वजनिक भएको छ। भोटिङ मेसिनमै सेटिङको आरोप, रासोपाको महाधिवेशनमा ढिलाइ गरी शुरू भएको निर्वाचन नै विवादित बनेको छ। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रम संख्यामा चलखेलको आरोप लगाएका छन्। निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानबाट बाहिर, रासोभाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाई प्रतिनिधि मतदानमा सहभागी नभएको पाइएको छ। रासोपाको घोषणा र व्यवहारमा विरोधाभास, पुरानै दलको झल्को देखिएको, प्रतिनिधिहरूकै टिप्पणी हिमालय टाइम्समा छापिएको खबर हो।
3: त्यस्तै चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगले बिहिबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो। सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरू बिहिबार राति 11:40 बजेदेखि नै शुरू भएका छन्। राति 11:40 देखि 11:55 उम्मेद्वारी मनोनयन फारम वितरण गरिएको थियो भने 11:55 देखि शुक्रबार बिहान 12:25 मनोनयन दर्ताको समय तोकिएको थियो। त्यस्तै बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन, 1:15 देखि 1:40 उम्मेद्वार विरूद्ध दावी विरोध र उम्मेद्वारी फिर्ता, बिहान 1:40 देखि 3 बजेसम्म निर्वाचन तथा मतदान प्रक्रियाको तयारी गरिएको जनाइएको छ। आयोगका अनुसार बिहान 3:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान 4 बजेदेखि अहिले 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। आयोगले सबै प्रतिनिधि तथा सरकारवालालाई तोकिएको समय तालिका अनुसार आवश्यक तयारी सहित सहभागी हुन समेत अनुरोध गरेको छ। रासोपाको दुई उपसभापति पदमा डाक्टर सोडिम वाग्ले र विराज भक्त श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै महिला उपसभापतिमा सविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेकी छन्। दुई मध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्शन भन्दा बढी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर काल र प्रमोद नेउपाने लगायतले दावी गरेका छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि नेउपाने, असीम सहारीमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
4: सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 बुँदे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। 2082 चैत 13 गते प्रधानमन्त्री पदमा शाहले शपथ ग्रहण गरेसँगै बसेको पहिलो मन्त्री परिषद बैठकले उक्त महत्वाकांक्षी कार्यसूची स्वीकृत गरेको थियो। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। वाचा अनुसार व्यवहार नहुँदा बाधा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको सेवा पाउने अपेक्षामा रहेका जनताले 3 महिना बित्दा पनि सोचे अनुसार हुन नसकेको गुनासो गर्न थालेका छन्। पुरानो दलहरूको भागभण्डाको सत्ता र राजनीतिबाट वाक्क भएका जनताले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपालाई 2/3 नजिक बहुमत दिएर जिताएका हुन्। 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको तीन महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 100 प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो यो।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विषय सज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। रासोपाले प्रतिनिधि सभाको चुनावी वाचा पत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। रासोपाका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि रासोपाले बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्य राष्ट्रिय सभामा 3 मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पक्कड़ हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको उम्मेद्वार मात्र निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डलमा समावेश रहेका मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसले पनि राष्ट्रिय सभामा राजनीतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। संविधान र कानूनले स्वतन्त्र रूपमा उम्मेद्वार हुनबाट बन्देश पनि गरेको छैन। मतदाता प्राय सबै राजनीतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्न सम्भावना नरहेको राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन्। प्रदेश सभाको खारेजी, राष्ट्रिय सभा र स्थानीय तहलाई गैर दलीय बनाउने, सांसदलाई मन्त्री नबनाउने विषयका लागि संविधान संशोधन आवश्यक हुने जनाइएको छ। अहिलेको संविधानले मन्त्री हुन संघीय सांसद बन्नै पर्नेमा समेत जोड़ दिएको छ। संविधानमा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुन पाउने तर 6 संसद सदस्य बन्नुपर्ने व्यवस्था छ। त्यसैले अहिलेको संविधान अनुसार संघीय संसद सदस्य नभएको व्यक्ति 6 बढी मन्त्री हुन मिल्दैन। रासोपा नेतृत्वको सरकारले संविधान संशोधनका लागि समेत तयारी थालिसकेको छ। संविधान संशोधनका लागि एजेण्डा पहिल्याउन कार्यदल समेत गठन गरिएको छ। सम्भव छ स्थानीय तह र राष्ट्रिय सभामा गैर दलीय चुनाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।